0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: Mania.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
5: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
4: हार मंगल सूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
5: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
4: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
5: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
4: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201152
5: मोबाइल 97460054
4: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
6: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ
7: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
8: हजुर, आकर्षक डिजाइनका सोफा दराज पलङ टिभी दराज टेबल दराज अफिस टेबल लो बेड डाइनिङ टेबल प्लास्टिकका टेबलहरू भाडाका आइटमहरू स्टिल तथा गिफ्ट आइटमहरू ग्यास चुलोका सेट कप सेट
7: साथमा सिरक म्याट्रेस कुसन कभर सोफा म्याट तन्ना डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर बलराम खत्री ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसीसार नगरपालिका साथ मनाङ्गी चौतारा लमजुङ।
8: सम्पर्क मोबाइल 9846019018 9849019018

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
1: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठ सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204097।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.
7: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
8: आज 2083 साल वैशाख 29 गते मंगलबार, सन् 2026 मे 12 तारीक जेठ कृष्ण पक्षको दशमी तिथि।
9: काया कैरन का साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली,
9: राष्ट्रको शान किसान,
8: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
7: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
8: एसईई को नतिजा एक महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि।
7: सुशासन, डिजिटलाइजेशन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति, आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य, बजेटमा स्रोत व्यवस्थापन भई अर्थतन्त्र चलायमान बन्ने।
8: वैदेशिक रोजगारीमा रहेका नेपालीमा मानसिक समस्या धेरै, कुनै पनि स्वास्थ्य समस्या भए निशुल्क टेलिमेडिसिन सेवामा सम्पर्क गर्न अनुरोध।
10: विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला, हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छु।
7: थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त, राम्रो आचरण र बढ्दो उमेरका कारण तोकिएको 1 वर्ष सजाय अगावै रिहा।
8: र विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै आईपीएल क्रिकेटमा दिल्लीले पंजाबलाई 3 विकेटले हरायो।
11: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
12: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
11: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
12: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
13: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन, दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
14: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना LS Horizon 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स्ड पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि LS Horizon 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। LS Horizon 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
15: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: काया कैरनमा अब खबरको सिलसिला. शुरूमा एसईको नतिजा. माध्यमिक शिक्षा परीक्षा एसईको नतिजामा 4.17% सुधार आएको छ. राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको 2082 एसईको नतिजा अनुसार 65.98% विद्यार्थी उत्तीर्ण भएका छन् भने 34.2% नन ग्रेडेड भएका छन्. 2081 एसईमा भने 271,279 अर्थात 61.8% उत्तीर्ण भएका थिए. नतिजा प्रकाशनको जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले नियमित तर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको बताउनुभयो. गएको चैत 19 देखि 29 संचालित परीक्षामा 5,12,421 सहभागी थिए. बोर्डले परीक्षाको एक महिनामै नतिजा सार्वजनिक गरेको हो. परीक्षा नियन्त्रक अधिकारीले नतिजामा सुधार हुनु स्वाभाविक रहेको बताउनुभयो. यसपटक छोटो समयमा नतिजा निकाल्न निकै दबाव पनि थियो. कापी परीक्षण फितलो होला कि भन्ने धेरैलाई आशंका थियो. धेरै पास हुन्छन् भन्ने आशंका पनि थियो. क्वालिटी हुँदैन भन्ने थियो. तर शिक्षक वर्गले इमान्दार भएर कापी परीक्षण गर्नुभयो. उहाँले भन्नुभयो 4% नतिजा सुधार हुनु स्वाभाविकै हो. यसले कापी परीक्षणको गुणस्तर राम्रो भएको पुष्टि गर्छ. उहाँले भन्नुभएको छ. यसैबीच यसपटक परीक्षामा अनुत्तीर्ण भएकाहरूका लागि लक्षित गरी असार 1 गतेदेखि परीक्षा सञ्चालन हुनेछ. त्यो परीक्षाका लागि बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न अनुरोध गरेको छ. नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्. त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ. आफूलाई शंका वा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउनेछन्. आजका सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्. हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौं.
2: सरकारले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम मार्फत आगामी दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य अघि सारेको छ. 3 दशकदेखि औसत 4% सामान्य आर्थिक वृद्धिबाट गुज्रिरहेको अर्थतन्त्रमा 2/3 नजिकको समर्थन प्राप्त सरकारले सुशासन, डिजिटाइजेशन र लगानी विस्तारलाई आर्थिक रूपान्तरणको आधार बनाएको छ. तर सुस्त निजी लगानी, कमजोर औद्योगिक आधार र घट्दो राजस्व वृद्धि बीच यो लक्ष्य प्राप्ति चुनौतीपूर्ण देखिन्छ. नयाँ चरणको आर्थिक सुधार श्रृंखलाको शुरूआत गरेर वृहत कानूनी र संरचना संस्थागत सुधार मार्फत लक्ष्य प्राप्त गर्न सकिने सरकारको दावी छ. नीति तथा कार्यक्रमका आधारमा ल्याइने आगामी वर्षको बजेटमा समावेश गरिने ठोस कार्यक्रम तथा योजनाले यो लक्ष्य हासिल हुने नहुने निर्क्योल गर्ने सरकारवालाहरू बताउँछन्. यसका लागि निजी क्षेत्रको लगानी विस्तार, पूँजीगत खर्च वृद्धि र पश्चिम एशियामा जारी तनावको प्रभाव न्यूनीकरण गर्न बजेटले प्रष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने उनीहरूको भनाइ छ. राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका लगानी विस्तार र सुशासन प्रवर्धनका लागि सूचना प्रविधिको उपयोग बढ़ाउने विषय प्रमुखताका साथ समेटिएको छ. तर अर्थतन्त्र कृषिबाट औद्योगिकीकरण नहुँदै सेवा क्षेत्रतर्फ विस्तार भएकाले रोजगारीका अवसर गुम्दै गएका छन्. पश्चिम एशियामा जारी द्वन्द्वका कारण लागत बढ़ेको मात्र नभई रेमिट्यान्स आप्रवाह प्रभावित हुने सम्भावना पनि छ. कुल गृहस्थ उत्पादनमा उत्पादन जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान 5% भन्दा कम छ. नीति तथा कार्यक्रममा सरकारले देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने योजना अघि सारेको छ. डिजिटल रूपान्तरण, सूचना प्रविधि र अनलाइन सेवालाई अर्थतन्त्र र सुशासनको मुख्य आधार बनाइएको छ. राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गरी जी क्लाउड र डेटा नीति कार्यान्वयन गरिने सरकारको उद्देश्य छ. राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद, डेटा नीति, अन्तर सञ्चालन मापदण्ड र सरकारी क्लाउड पूर्वाधारको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
1: यसैबीच सरकारले भौतिक पूर्वाधार परियोजनालाई निर्माण पूर्वकको काम सकिएपछि मात्रै बजेट दिने भएको छ। सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम मार्फत बजेट पारित हुनु अघि नै विस्तृत परियोजना प्रतिवेदन डीपीआर वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गरेको हुनुपर्ने उल्लेख छ। यसैबीच वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउने अभियानमुखी कार्यक्रम सञ्चालन गर्न सरकारले श्रम दशक घोषणा गरेको छ। सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषिमा जोडेर उत्पादन वृद्धि गर्ने योजना पनि अघि सारेको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट निजी क्षेत्र सकारात्मक देखिएको छ। लामो समयदेखि स्थायी सरकार, स्थायी ऐनियम र यथेष्ट लगानीको वातावरण मागिरहेको निजी क्षेत्र आउँदो वर्षको नीति तथा कार्यक्रमबाट आशावादी देखिएको हो। निजी क्षेत्रले उठाउँदै आएका मुद्दाहरू नीति तथा कार्यक्रममा परेको र यसकै आधारित भएर बजेट आउने भएकोले आउँदा दिनमा देशमा रोजगारी सिर्जना, लगानीको वातावरण र नीतिगत स्थिरता दिन खोजेको निजी क्षेत्रको बुझाई रहेको छ। बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा विदेशमा रहेकालाई निशुल्क टेलिमेडिसिन सेवाबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एसईको नतिजा एक महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि, सुशासन, डिजिटलाइजेशन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति, आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य, बजेट मा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। वैदेशिक रोजगारीमा रहेका नेपाली कामको दबाव, भाषा संस्कृतिको भिन्नता, एक्लोपन र सीमित स्वास्थ्य पहुँचका कारण विभिन्न शारीरिक सँगै मानसिक स्वास्थ्य समस्याबाट पनि प्रभावित भइरहेका छन्। यही अवस्थालाई ध्यानमा राख्दै वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग मिलेर टेलिमेडिसिन सेवा सञ्चालन गरेको छ, जसमार्फत विदेशमा रहेका नेपाली श्रमिकले नेपालका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष र गोप्य स्वास्थ्य परामर्श लिन सकिरहेका छन्। टेलिमेडिसिनमा श्रमिकले कस्ता स्वास्थ्य समस्या लिएर सम्पर्क गर्छन् भनेर साथी महेश गेवालीले वीर अस्पतालका टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर संजय धरेलसँग कुराकानी गर्नुभएको छ।
6: मानसिक रूपमा चाहिँ अलिकता बढी कलहरू आउँछन् होइन, पेसा अनुसारले पनि समस्याहरू आइरहेका छन् होइन, जस्तो लामो समयसम्म एसीमा बस्ने, उभिनुपर्ने समस्याहरू, त्यही अनुसारले इंगित गरेर हार्ट जोर्नीका समस्याहरू, कतिलाई निन्द्राको कमी, त्यसै गरी त्यसपछि निम्ताउने एन्जाइटीका समस्याहरू होइन, अनि कतिको खानपानको समस्याहरू पनि छ, पेट सम्बन्धीका रोगहरू, कतिलाई चाहिँ अब खाडी मुलुकमा हामी भन्छौँ घाम, छालाका समस्याहरू होइन, नसा सम्बन्धीका, ब्लड प्रेसरको बारेमा चाहिँ अब त्यही अनुसारले चाहिँ बताउनुहुन्छ, त्यही अनुसारले म्यानेज गर्ने अथवा परामर्श गर्नुपर्ने हुन्छ हामीले मृगौला रोग सम्बन्धी।
7: ती श्रमिकहरूले चाहिँ कसरी सम्पर्क गर्नुहुन्छ र सम्पर्क गरिसकेपछि हामीले चाहिँ उहाँहरूलाई कसरी परामर्श दिन्छौँ?
6: हामीलाई सम्पर्क गर्ने माध्यम चाहिँ हामीले निशुल्क माध्यम राखेका

0: नै तपाईहरुको त्यस्तो केही समस्याहरु छन् भने हामीले त्यही अनुसारले चाहिँ तपाईहरुलाई फलोअप पनि गर्छौं, तपाईहरुलाई फेरि कल ब्याक गर्ने, तपाईहरुको समस्या सुन्ने पनि गर्छौं। जुन देशमा व्हाट्सएप चल्दैन तपाईहरुले भाइबर मार्फत हामीलाई समस्या राख्न सक्नुहुन्छ, भाइबर नचल्ने देशमा इमो मार्फत गर्न सक्नुहुन्छ, इमो भाइबर नचल्नेमा व्हाट्सएपबाट गर्न सक्नुहुन्छ, कुनै पनि माध्यमबाट चाहिँ हामीमा जोडिन सक्नुहुन्छ।
1: अनि यो टेलिमेडिसिन मार्फत जसरी बिरामीले आफ्नो समस्या बुझाउनुहुन्छ अथवा बताउनुहुन्छ र त्यसपछि उपचार सिफारिस गर्ने प्रक्रिया चाहिँ कस्तो हुन्छ?
0: बिरामी कुन अवस्थामा हो होइन, जस्तो ग्रीन येल्लो रेड भन्छौँ होइन, त्यही अनुसारले चाहिँ हामीले चाहिँ बिरामीलाई चाहिँ त्यही अनुसार सेग्रिगेट गर्छौँ र त्यही अनुसार चाहिँ अब औषधि चाहिनेलाई औषधि, परामर्श चाहिनेलाई परामर्श, अथवा त्यहाँको हस्पिटलमा चाहिँ रिफरल गर्नुपर्ने अवस्था, सोझै हस्पिटल भिजिट गर्नुपर्ने अवस्था, सो यसरी चाहिँ अब हामीले टेलिट्रायजिङ पनि प्रयास गर्दैछौँ। अहिले हाल अभ्यासमा रहेको कुरा चाहिँ बिरामीहरूले हामीलाई सम्पर्क गर्नुहुन्छ, हामीले उहाँको समस्या सुन्छौँ, हाम्रो मेन फोकस भनेको चाहिँ उहाँको स्वास्थ्य अवस्था कुन अवस्थामा छ र के गर्नुपर्ने भन्ने छुट्याउने नै अहिलेलाई, त्यही अनुसारले हामीले परामर्श दिइरहेका छौँ। उहाँहरूको हामीले ट्रिटमेन्ट हिस्ट्री पनि लिन्छौँ, कुनै औषधि खाइरहनु भयो कि, अब खान सुरु गर्नुपर्ने हो कि होइन, अथवा अन्य केही स्वास्थ्य परीक्षण अस्पतालै गएर गर्नुपर्ने हो कि, त्यो अवस्थालाई पनि हामीले हेरेर औषधि चाहिनेलाई चाहिँ हामीले प्रिस्क्रिप्सन पठाएर नै त्यही अनुसार चाहिँ औषधि सेवन गर्नको लागि चाहिँ हामीले भन्छौँ उहाँहरूलाई। स्वास्थ्य संस्थामा जान सक्नुहुन्न, तपाईँलाई अन्य खाले नै समस्याले घेरिरहेको छ, बाँधिरहेको छ भनेपछि हामीले दिने जुन परामर्श हुन्छ होइन, योहरू निशुल्क हुन्छ, हामीले उहाँहरूलाई गर्ने सहजीकरण प्रयासहरू जति हुन्छ त्यो सबै निशुल्क हुन्छ। अनि दोस्रो हामी के पनि गर्छौँ भन्दाखेरि गर्नै पर्ने परीक्षण त गर्नुपर्ने हुन्छ, त्यो अनुसार उहाँहरूले अब त्यो अप्रोच गर्न सक्नुहुन्छ कि हुँदैन भन्नेमा पनि हाम्रो ध्यान छ। विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साथ हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला, हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छु।
2: वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर संजय धरेलसँग टेलिमेडिसिन सेवा सम्बन्धी गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
4: नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 2082-83 नौ महिनामा 16.59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 नौ महिना को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढ़ेको थियो। गएको चैतमा यस्तो रेमिट्यान्स आप्रवाह 2.9 अर्ब रहेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 31.9% वृद्धि भई 11.55 अर्ब पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 7.5% बढेको थियो।
5: कृषि मन्त्र नार्कसँग
6: हिउँद याममा रोपिएका लेकाली फलफूल र नर्सरीमा लगाइएका कटिङ, ग्राफ्टिङ र बिजु बिरूवालाई सुक्खाबाट जोगाउन बोटको वरिपरि छापो राखी आवश्यकता अनुसार सिंचाई गर्नुहोस्।
2: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
9: हाम्रा सेवाहरू
10: ओपीडी सेवा,
9: विशेषज्ञ ओपीडी सेवा।

0: निशुल्क औषधि वितरण,
1: सशुल्क फार्मेसी सेवा,
0: फिजियोथेरापी सेवा,
1: अकुपंचर सेवा,
0: योग परामर्श सेवा,
1: क्रियाकल्प सेवा,
0: पूर्व कर्म पंचकर्म सेवा,
1: छार सूत्र सेवा,
0: जलौका सेवा,
1: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
0: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
1: विस्तृत जानकारीका लागि
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-2463।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक र आचरणमा प्रश्न उठाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले देखाएको व्यवहारलाई लिएर विपक्षी सांसदहरूले सदनमै प्रश्न उठाएका हुन्। हिजो अपरान्ह 4 बजे राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। वाचन गरिदिन प्रधानमन्त्री शाहले नै राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गर्नुभएको थियो। तर राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री शाह बीचमै निस्किनु भएको थियो। करिब 1.5 घण्टा राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री 55 मिनट मात्रै बैठकमा हुनुहुन्थ्यो। त्यसपछि उहाँ संसद भवनभित्रको आफ्नो कार्यकक्षमा जानुभएको थियो। विपक्षी दलले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले सदनमा बसेर नसुनेकोमा प्रश्न उठाएका हुन्। विपक्षी दलले प्रधानमन्त्री शाहको पोशाकमा पनि प्रश्न उठाएका छन्।
3: अब विदेशको खबर। थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी मुक्त हुनुभएको छ। उहाँ हिजो राजधानी बैंकको जेलबाट रिहा हुनुभएको हो। भ्रष्टाचारको आरोपमा 1 वर्षको सजाय पाएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ। न्याय मन्त्रालयको एक समितिले उहाँको राम्रो आचरण, बढ़दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उहाँका लागि प्यारोल स्वीकृत गरेको छ। दशकौंदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार हिजो बिहानै जेलबाट रिहा हुनुभएको हो। उहाँको स्वागतका लागि बैंककको केन्द्रीय कारागार क्लोङ प्रेम बाहिर केही संख्यामा समर्थक र आफन्त भेला भएका थिए। रिहाईपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका थाक्सिन सिनावात्राले संचार माध्यमसँग भने कुनै प्रतिक्रिया नदिएको समाचार संस्था एएफपीले जनाएको छ। सन् 2006 सेनाले कु गरेर उहाँको सरकार अपतस्थ गरेको थियो। उहाँलाई शक्तिको दुरूपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुर्याएको र सरकारी चिट्ठा परियोजनामा अनियमितता गरेको लगायत आरोप लगाइएको थियो।
4: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत आजदेखि घरेलु मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एक दिवसीय खेल शुरू हुँदैछ। आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। यो खेल बिहान 9:30 बजेदेखि त्रिवी क्रिकेट मैदानमा हुनेछ। यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र यूएई सम्मिलित श्रृंखला खेलको खेलेको थियो। नेपालले 3 खेलमा जित निकालेको थियो। लीग टूमा नेपाल 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 36 अंकसहित पहिलो र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। यसैबीच प्रसंग आईपीएलको। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पंजाब किंग्सलाई हराएको छ। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 5 विकेट गुमाएर 210 रन बनाएको थियो। पंजाबले दिएको 211 रनको लक्ष्य पछ्याएको दिल्लीले 19 ओभरमा 7 विकेट गुमाउँदै भेट्टायो। पंजाब किंग्सको यो लगातार 4th हार हो। आईपीएल अंक तालिकामा पंजाब 11 खेलमा 13 अंकका साथ तालिकाको 4th स्थानमा छ। यसै गरी दिल्ली 12 खेलमा 10 अंकका साथ तालिकाको 7th स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 बजे सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले खेल्दैछन्।
3: अब केही खबर संक्षेपमा। अहिले काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का पानी परिरहेको छ। पछिल्लो 12 घण्टामा देशका धेरै जसो ठाउँमा पानी परे पनि गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकीको रातोपानी स्टेशनमा सबैभन्दा धेरै 98 मिलिमिटर वर्षा मापन भएको छ। साथै गण्डकीकै लुम्ले, लामापाटन, दमकौली लगायतका ठाउँमा पनि 50 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। गैराती, गण्डकी सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भागमा पनि पानी परेको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
4: नेपालगंजको लुम्बिनी प्रदेश अन्तर्गतको सुशासन केन्द्र सार्ने तयारी गरिएको छ। नेपालगंज उपमहानगरपालिका 14 महेन्द्रनगरमा आफ्नै सरकारी संरचनामा संचालित यो कार्यालयलाई गुपचुप रूपले सार्ने तयारी गरिएको हो।
3: नयाँ सरकार बनेको दुई महिना नपुग्दै सर्वोच्च अदालतले सरकारका काममा प्रश्न उठाएको छ। सर्वोच्चले सुकुम्बासी बस्ती नहटाउन सरकारलाई अन्तरिम आदेश दिएको चार दिन पनि नबित्दै हिजो विद्यार्थी संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन सोबियु र कर्मचारी ट्रेड युनियन खारेजी गर्ने निर्णय प्रश्न उठाएको छ। कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न र विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले हिजो अल्पकालीन अन्तरिम आदेश दिएको हो।
4: सरकारले बजेट पारित हुनु अघि नै पूर्वाधार परियोजनाको तयारी सम्पन्न गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने भएको छ। नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार बजेट पारित हुनु अघि नै आयोजनाको विस्तृत परियोजना, प्रतिवेदन, वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था मिलाइने उल्लेख छ। ठूलो हुनुभन्दा असल हुनु बेस।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: एसईईको नतिजा एक महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि।
3: सुशासन, डिजिटाइजेशन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति, आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य, बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने।
4: वैदेशिक रोजगारीमा रहेका नेपालीमा मानसिक समस्या धेरै, कुनै पनि स्वास्थ्य समस्या भए निशुल्क टेलिमेडिसिन सेवामा सम्पर्क गर्न अनुरोध।
3: थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त, राम्रो आचरण र बढ़दो उमेरका कारण तोकिएको 1 वर्ष सजाय अगावै रिहा।
4: र विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै आईपीएल क्रिकेटमा दिल्लीले पंजाबलाई 3 विकेटले हरायो।
3: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि विश्रले बनाउनु भएको कार्टुन राष्ट्रपतिले हिजो नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बीचैमा उठेर हिँडेको विषयसँग सम्बन्धित छ। यहाँ संसदको संयुक्त बैठक चलिरहेको छ। प्रधानमन्त्री बालेन शाह जस्ता देखिने व्यक्ति उठेर हिँड्दै हुनुहुन्छ अनि लेखिएको छ, फेरि देश बनाउने तल तल लागेर आयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज
1: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: सम्पर्क नम्बर आप्रवास स्रोत केन्द्र 066-590-234
1: रोजगार सेवा केन्द्र बेसी सहर 98470-14-549
3: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
4: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
3: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
4: अब यो फोहोर के गर्ने त?
3: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
4: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भए।
5: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
6: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ।

0: समृद्ध आधुनिक खराबा र मर्स्याङ्दी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू:
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय खेती प्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्सङ्गी गाउँपालिका 4 जगत लम्सुङ,
0: प्रवर्तक मर्सङ्गी गाउँपालिका बुलबुले लम्सुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2000

0: नमस्कार, रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org मा बिहान 6:35 बजेको मर्सिङ्गी समाचारमा म सुधाको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: लामसुङकै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिए पनि अपेसी सञ्चालनमा आउन सकेनन्। बेसीसह नगरपालिकाद्वारा कृषि मोबाइल एप सञ्चालन। लामसुङमा हुलाक मार्फत घर दैलोमै राहदानी सेवा पुर्याउने तयारी। र मर्सिङ्गी 4 जगत स्थित तातपानी गुण्डा प्रवर्धनका लागि जेठको पहिलो साता महोत्सव हुँदै। अब समाचार विस्तारमा। लामसुङकै स्थानीय तहमा 1500 अस्पताल भवन निर्माण भए पनि निर्धारित लक्ष्य अनुरूप सञ्चालनमा आउन नसकेको पाइएको छ। आर्थिक वर्ष 77-78 दुई वर्षभित्र सक्ने गरी स्थानीय तहमा 1500 अस्पताल निर्माण शुरू गरे पनि हालसम्म कुनै पनि अस्पताल स्तरोन्नति सहितको सेवा सञ्चालनमा आउन नसकेका हुन्। लामसुङको सुन्दरबजार मध्य नेपाल रायनस नगरपालिका कुलस्तर दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गरी 1500 अस्पताल निर्माण शुरू भएको हो। तर जिल्लाकै स्थानीय तहहरूमा निर्माण भएका अस्पतालहरूमध्ये केही अझै पनि निर्माण सम्पन्न भएका छैनन्। केही अस्पतालको भवन निर्माणको काम सम्पन्न भए पनि स्तरोन्नति सहितको सेवा प्रवाह शुरू हुन नसकेको हो। अस्पतालको भवन निर्माणको काम सम्पन्न भए पनि प्रभावकारी सेवा प्रवाहका लागि स्थानीय तहको क्षमताले नभ्याउने स्थानीय तहले जनाएका छन्। सो अस्पतालबाट सेवा प्रवाहका लागि पर्याप्त जनशक्ति नहुँदा त्यसको व्यवस्थापन संघीय सरकारबाट हुनुपर्ने स्थानीय तह जनप्रतिनिधिहरूको भनाइ छ। सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयले 1500 अस्पताल बनाउनका लागि विभिन्न स्थानीय तहका अस्पतालहरूलाई सूचीकृत गरेको थियो। अस्पताल सूचीकृत गरेपछि त्यसको सम्भाव्यत अध्ययन गर्न भवन विभागलाई जिम्मेवारी दिएको थियो। भवन विभागले सम्भाव्यत अध्ययन गरिसकेपछि 1500 अस्पताल निर्माण गरिने, स्थानीय तह र स्तरोन्नति हुने स्वास्थ्य संस्थाको नाम टुंगाएको थियो। मन्त्रालयले बढ़ीमा दुई वर्षभित्रमा यी संस्थाहरूलाई 1500 बनाइसक्ने लक्ष्य राखेको थियो। तर अस्पताल निर्माण शुरू भएको 4 वर्ष बितिसक्दा पनि अपेसी सेवा प्रवाह शुरू हुन नसकेको पाइएको छ। 1500 अस्पताल बनाउनका लागि 1.50 लाखदेखि 3 करोड़सम्म बजेट विनियोजन भएको थियो। जिल्लामा सदरमुकाम बेसरमा 1500 प्रदेश अस्पताल र सुन्दरबजारमा पनि सरकारी स्वामित्वमा 1500 अस्पताल यसअघि नै सञ्चालनमा रहेका छन् भने दुधपोखरी गाउँपालिकाको गौडामा पनि प्राथमिक स्वास्थ्य केन्द्र मेडिकल अफिसबाट सेवा प्रवाह हुँदै आएको छ। त्यसबाहेक जिल्लामा अन्य स्थानीय तहहरूमा भने सरकारी स्वामित्वमै व्यवस्थित अस्पताल नहुँदा आम नागरिकहरूलाई समस्या हुँदै आएको छ। मर्सिङ गाउँपालिकाको भूलभुले स्वास्थ्य चौकीलाई पनि स्तरोन्नति गरी 1500 अस्पताल निर्माण भएको छ। स्थानीय तहहरूमा अस्पताल बन्न सके जिल्लाका सबै स्थानीय तहका नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने आम नागरिकको विश्वास छ। जिल्लाका दुर्गम क्षेत्रका नागरिकहरू त आफ्नो स्थानीय तहमा सामान्य स्वास्थ्य सेवा समेत नपाउँदा दिन मारेर स्वास्थ्य संस्था धाउन बाध्य छन्। बेसीसह नगरपालिकाले कृषकलाई प्रविधिसँग जोड्ने उद्देश्यसहित कृषि मोबाइल एप सञ्चालनमा ल्याएको छ। नगरपालिकाको कृषि विकास शाखाले कृषकहरूका लागि कृषि सम्बन्धी जानकारी, बजार मूल्य, मौसम अपडेट, बाली व्यवस्थापन तथा विज्ञसँग प्रत्यक्ष परामर्श सेवा सहज रूपमा उपलब्ध गराउन कृषि एप सञ्चालनमा ल्याएको हो। अब कृषि जानकारी, योजना र बजार सबै तपाईंकै हातमा भन्ने नारासहित सञ्चालनमा आएको एपमा 8 प्रमुख सुविधाहरू समावेश गरिएको छ। जस अन्तर्गत मल सिफारिश, अनलाइन कृषि बजार, व्यवसाय योजना, बाली पाछो, मौसम जानकारी, कृषि लाइब्रेरी, रोग तथा किरा व्यवस्थापन र विज्ञसँग अडियो भिडियो कल मार्फत परामर्श सेवा रहेको प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले बताउनुभयो। एप मार्फत कृषकहरूले बाली अनुसार उपयुक्त मलको सिफारिश गर्न, आफ्ना कृषि उत्पादन अनलाइन मार्फत किनबेच गर्न तथा दैनिक मौसम जानकारीका आधारमा खेती व्यवस्थापन गर्न सक्नेछन्। साथै कृषि सम्बन्धी भिडियो, पुस्तिका र लेख अध्ययन गर्न तथा रोग किरा पहिचान गरी समाधानका उपायबारे जानकारी लिन सकिने व्यवस्था गरिएको कृषि विकास शाखाका प्रमुख ममता अधिकारीले जानकारी दिनुभयो। नगरपालिकाले सम्पूर्ण कृषक महानुभावहरूलाई कृषि कन्टेन्ट एप डाउनलोड गरी प्रयोग गर्न आग्रह गरेको छ। एप गुगलको प्ले स्टोरमा उपलब्ध रहेको कृषि शाखाले जनाएको छ। लम्सुङमा राहदानी सेवामा सहजता ल्याउने उद्देश्यले अब हुलाक मार्फत घर दैलोमै राहदानी पुर्याउने तयारी गरिएको छ। सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयसम्म पटक पटक धाउनुपर्ने झन्झट कम गर्न यो व्यवस्था लागू गर्न लागि कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय लम्सुङका अनुसार राहदानी तयार भएपछि सम्बन्धित सेवाग्राहीको ठेगानामै सुरक्षित रूपमा पुर्याउने प्रणाली विकासको अन्तिम चरणमा पुगेको छ। यसका लागि प्रशासन कार्यालय र हुलाक सेवा कार्यालय बीच आवश्यक समन्वय भइरहेको बताइएको छ। हाल राहदानी बनाउन आवेदन दिन आएका नागरिकहरूले राहदानी लिन कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता रहेको छ। नयाँ व्यवस्था लागू भएपछि पनि सेवाग्राहीले अतिरिक्त शुल्क तिरेर हुलाक मार्फत आफ्नै घरमा राहदानी प्राप्त गर्न सक्नेछन्। प्रशासन कार्यालयले यस सेवाले विशेष गरी वृद्ध वृद्धा दुर्गम क्षेत्रका नागरिक तथा व्यस्त व्यक्तिहरूलाई ठूलो राहत पुग्ने विश्वास लिएको छ। साथै सेवा वितरणलाई थप आधुनिक सुरक्षित र प्रभावकारी बनाउने यो कदम उपयोगी हुने अपेक्षा गरिएको छ। सेवा सञ्चालनको मिति शुल्क र प्रक्रिया सम्बन्धी विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने प्रशासनले जनाएको छ। जिल्ला हुलाक कार्यालय लम्सुङका प्रमुख तथा हुलाक अधिकृत श्याम विक्रम नेपालीले आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउँदै सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। उहाँका अनुसार सेवा शुरू भएपछि नागरिकले सरकारी कागजात लिन कार्यालय धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। नेकपा एमाले लम्सुङले स्वास्थ्य संस्कार र सभ्यताको दृष्टिले हात मिलाउनुभन्दा नमस्कार गर्नु उत्तम भएको भन्दै सबैलाई नमस्कार गर्ने अभियान शुरू गरेको छ। एमाले लम्सुङले पार्टी कार्यालयमा सूचना टास गरी हात मिलाउनुको सट्टा नमस्कार गर्ने अभियान शुरू गरेको हो। पछिल्लो समय पश्चिमी प्रभावका कारण हात मिलाउने चलन बढ़दै गए पनि हाम्रो मौलिक संस्कार नमस्कार अझै पनि व्यवहारिक सभ्य र स्वास्थ्यका दृष्टिले उत्तम रहेको भन्दै सबैलाई नमस्कार अभियान शुरूआत गरिएको एमालेका केन्द्रीय सदस्य एवं लम्सुङ एनसार रविन्द्रमान घलेले बताउनुभयो। नमस्कारले विनम्रता आदर र सकारात्मक भावना जगाउने भएकोले सम्मान शिष्टता र आत्मीयताका लागि मात्र नभए स्वास्थ्यका लागि पनि महत्वपूर्ण भएको भन्दै हात मिलाउनुको सट्टा नमस्कार गर्नु उत्तम रहेको घलेको भनाइ छ। हात मिलाउनु आत्मीयताको संकेत मानिए पनि यसबाट विभिन्न सरूवा रोग फैलिने सम्भावना रहन्छ। विशेष गरी कोरोना महामारीपछि संसारले शारीरिक सम्पर्कबाट रोग सर्ने जोखिमलाई गम्भीर रूपमा अनुभव गर्यो। त्यति बेला विश्वका धेरै देशले समेत नमस्ते संस्कृतिलाई सुरक्षित अभिवादनको रूपमा अप्नाएका थिए। त्यसले हाम्रो संस्कृतिको वैज्ञानिक महत्वलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाएको थियो। नमस्कार गर्नु केवल अभिवादन मात्र होइन, यो सम्मान प्रकट गर्ने सभ्य तरिका पनि हो। दुवै हात जोडेर गरिने नमस्कारले विनम्रता आदर सकारात्मक भावना झल्काउँछ। यसमा कुनै पनि भेदभाव हुँदैन, न त शारीरिक असहजता नै, सानोदेखि ठूलो चिने जानेको अपरिचित सबैलाई सम्मानका साथ नमस्कार गर्न सकिन्छ। आफ्नो मौलिक मूल्य र परम्परालाई जोगाउँदै समय अनुकूल व्यवहार अप्नाउनु बुद्धिमानी हुन्छ। त्यसैले स्वास्थ्य संस्कार र सभ्यताको दृष्टिले पनि हात मिलाउनु भन्दा नमस्कार गर्नु उत्तम अभ्यास भएकोले यो अभियान शुरू गरिएको जिल्ला कमिटिका सचिव राजेन्द्र बोहराले बताउनुभयो।
3: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
4: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: सुवर्ण अवसर सुवर्ण अवसर।
7: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विचार आर्ट, सेना फिल्म हल चोक, लमजुङ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: वन डडेलो रोकथामका लागि डिभिजन वन कार्यालय लमजुङको अनुरोध। सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिलको सल्केमा आगो लाग्न सक्छ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिनाई भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्छ। त्यसैले घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटो निभाएर फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। कोठालो जाँदा राम्रो घाँस पलाउँछ भनी जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा आगो निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रुख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रुपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्न नगराउनु हुन डिभिजन वन कार्यालय सबैमा हार्दिक अपील गर्दछ। डिभिजन वन कार्यालय लमजुङ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मर्चेन्ट एफएम 95 मेगाहर्ज।
6: विश्रामपछि बाँकी समाचार। मनाङ सिमाना नजिकै लमसुङको मर्सिङ्गी चार जगतमा रहेको तातोपानी कुण्ड प्रवर्धनका लागि दोस्रो महोत्सव हुने भएको छ। गाउँपालिकाको पर्यटकीय सम्पदाको रूपमा रहेको प्राकृतिक तातोपानी कुण्डको प्रवर्धनका लागि जेठको पहिलो सात महोत्सव हुन लागेको हो। स्थानीय तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समितिको आयोजना एवं मर्सिङ्गी गाउँपालिकाको सहयोगमा ज्येष्ठ 3 गते महोत्सव हुन लागेको हो। मर्सिङ्गी नदी किनारैमै रहेको तातोपानी कुण्डमा नुहाउनको लागि विभिन्न स्थानबाट सर्वसाधारणहरू आउन थालेका हुन्। तातोपानी कुण्ड प्रवर्धनका लागि स्नानसँगै विविध सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ। चिसो मर्सिङ्गी नदी किनारैमा रहेको पानीको मूलबाट छुन नसकिने तातोपानी निरन्तर निस्किएको जगतमा स्थानीयले व्यवस्थित पोखरी बनाएका छन्। अन्नपूर्ण पदमार्ग अन्तर्गत जगतमा तातोपानी कुण्ड बनेपछि दैनिक विदेशी एवं स्वदेशी पर्यटकहरू आउने गरेका छन्। तातोपानी कुण्डले पर्यटकहरूलाई आकर्षक गर्न थालेपछि थप पर्यटन प्रवर्धनका लागि दोस्रो पटक महोत्सव आयोजना गर्न लागि हो। गत वर्ष पनि जगत तातोपानीमा महोत्सव आयोजना भएको थियो। महोत्सव अन्तर्गत तातोपानी कुण्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रवर्धनसँगै आवश्यक पूर्वाधार एवं संरचना विकास गर्न जगतमा कार्यक्रम आयोजना गरिएको मर्सिङ गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले जानकारी दिनुभयो। केही वर्ष अघिसम्म सोही गाउँपालिकाको अर्खले नजिकै बाहुन डाँडा क्षेत्रमा पनि तातोपानी कुण्ड रहेको थियो। तर मर्सिङ्गी नदीमा आएको बाढ़ीले सो कुण्ड बगाएपछि सहीले सर्वसाधारणहरू जगतमा पुग्ने गरेका हुन्। लमजुङ सहित विभिन्न स्थानबाट आएका सर्वसाधारण एवं अन्नपूर्ण पदमार्गमा आएका विदेशी तथा स्वदेशी पर्यटकहरू नुहाउनका लागि दैनिक तातोपानी कुण्ड जाने गरेको स्थानीयले बताएका छन्। प्राकृतिक रूपमा निस्किएको तातो पानीमा नुहाउँदा स्वास्थ्य सुधारसँगै बेग्लै मजा हुने गरेको अनुभवीहरूको भनाइ छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत यसअघि बाहुन डाँडामा तातोपानी कुण्ड हुँदा जगत तातोपानी कुण्डको खासै चर्चा हुने गरेको थिएन। पछिल्ला वर्षहरूमा जगतको तातोपानी कुण्डमा आवश्यक संरचना निर्माण गरी पर्यटन प्रवर्धन गरिएको र तलको कुण्डमा क्षति पुगेपछि तातोपानी कुण्डमा सर्वसाधारणहरू पुग्ने गरेका हुन्। सफा र व्यवस्थित कुण्ड बनेपछि तातोपानीमा नुहाउनको लागि जगतमा स्वदेशी तथा विदेशी पर्यटकहरूको आवाज समेत बढ़ेको छ। नुहाउनको लागि मानिसहरूको भीड़भाड़ हुने सो तातोपानी कुण्डको अझै व्यवस्थापन र थप प्रचार प्रसार गर्न सके अझ धेरै पर्यटकहरू आउन सक्ने स्थानीय पर्यटन व्यवसायको भनाइ छ। तातोपानीमा नुहाउनुको आनन्द त छँदै छ। तातोपानीमा नुहाउनले दाँत घाउ खटिरा चाया डण्डीफोर जस्ता छाल सम्बन्धी रोग बाथ हाड सोर्नी नसा सम्बन्धी विभिन्न रोग निको हुने जनविश्वास रहेको छ। सड़क सञ्जालका कारण संकटमा पर्दै गएको विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने यस्ता प्राकृतिक र धार्मिक सम्पदाहरूको प्रभावकारी संरक्षण र प्रवर्धन गर्नुपर्ने सरकारवालाहरू बताउँछन्। सुन्दरवज नगरपालिका वडा नम्बर एकमा रहेको श्री शान्ति माध्यमिक विद्यालयमा नयाँ नेतृत्व चयन गरिएको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ सर्वसम्मत रूपमा गठन गरिएको हो। नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भगवान न्यौपाने चयन हुनुभएको छ। सदस्यहरूमा रामचन्द्र गौरी शोभा गुरूङ र हिना श्रेणाई आछामी रहेका छन्। यस्तै शिक्षक अभिभावक संघमा श्रीमाया परियार दीपिका मल्ल विपमाला श्रेष्ठ र सावित्री अधिकारी चयन भएका छन्। भेलाले विद्यालयको शैक्षिक तथा भौतिक विकास प्राथमिकतालाई राख्दै नयाँ नेतृत्व चयन गरेको जनाएको छ। सुन्दर बजार एकका वडाध्यक्ष कर्णबहादुर गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि शिक्षा प्रेमी समाजसेवी चन्द्रदाता र अभिभावकहरूको सहभागिता थियो। पहिलो बैठकले विद्यार्थीहरूको पठन बोध क्षमता अभिवृद्धि गर्न विशेष कार्ययोजना सञ्चालन गर्ने हस्तलेखन सुधार तालिम सञ्चालन गर्ने तथा स्मार्ट अनलाइन सुझाव पेटिकै स्थापना गर्ने निर्णय गरेको छ। साथै विद्यालयमा अनुशासित सभ्य वातावरण निर्माण गर्न शिक्षक तथा विद्यार्थी आचरण संहिता कार्यान्वयनमा ल्याइने पनि निर्णय गरिएको छ। नवनिर्वाचित सम्पूर्ण पदाधिकारी सहित सदस्यहरूलाई स्थानीयवासीले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। मर्सङ्गी समाचार अहिलेले यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
7: मुख्य समाचारका प्रायोजक
8: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
6: लमजुङकै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिए पनि अपेक्षित सञ्चालनमा आउन सकेनन्। विश्वसारहु नगरपालिकाद्वारा कृषि मोबाइल एप सञ्चालन। लामसुङमा हुलाक मार्फत घर दैलोमै राहदानी सेवा पुर्याउने तयारी र मर्सुङ्गी चार जगत स्थित तातोपानी कुण्ड प्रवर्धनका लागि जेठको पहिलो साता महोत्सव हुँदै बिहान 6:35 बजेको मर्सुङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सुङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सुङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दि एफएम 95 मेगाहर्ज।
1: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बैसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

0: तपाई पोखरा जाँदै हुनुहुन्छ वा पोखराबाट हिँड्दै हुनुहुन्छ, मिठो खाना अनि मनोरम दृश्यमा रम्न चाहनुहुन्छ भने बन्दीपुर केबल कारको बटन स्टेशन केबल कार चोक तनाउमा खुल्ला गरिएको रेस्टुरेन्ट ड्राइभ इन तपाईँको लागि उत्तम विकल्प हो। यहाँ स्वास्थ्यवर्धक थरी थरीका खानाका परिकारहरू र रिफ्रेसमेन्टको लागि मनमोहक बगैँचा, धार्मिक पार्क र जंगली म्युजियम हेर्ने मौका पाउनुहुनेछ। तपाईँको पेट त पक्कै अघाउँछ तर मन भने अघाउँदैन।
1: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबे, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
2: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
4: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
2: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा, पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00-271 र 98065-67-272।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.
4: यो मोबाइलले पनि तनावै दियो भने?
2: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका 7 पुरानो बैङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32। हाम्रो शाखा बेसी सहर नगरपालिका 7 एनआईएमबी बैङ्कको ठिक अगाडि पनि रहेको छ।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665-520-209।

0: तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909 0665203070 वा 590370 जानकारी गराउनुहोस्
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
4: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46 244
7: हेलो मर्सेङ्गे एफएम 95 मेगाहर्ज

0: सन्तोष जी,
1: तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
2: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
0: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
7: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हर पल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665220004, 9840050663।
8: यो मोबाइलले पनि तनावै दियो भने
0: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
0: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 93 09 49 32।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शंकर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शंकर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

नमस्कार, कृषि विकास कार्यालय लमजुङको सहकार्यमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर प्राविधिक मित्र दिलुको साथमा म कार्यक्रम प्रस्तोता लक्ष्मी घले उपस्थित भएको छु। कार्यक्रम कृषिका कुरामा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org, हाम्रो पात्रो र रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7:30 बजे र पुनः प्रसारण बेलुका 8 बजे कृषि सम्बन्धी किसानहरूले जान्नै पर्ने विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनको क्रममा तपाईंलाई परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसँग पुर्याउने, कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणाली बारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रममा आज हामी उष्ण प्रदेशीय फलफूल खेती अन्तर्गत मेकेडेमिया नटको विषयमा विभिन्न जानकारी लिएर आएका छौं। हामीलाई विश्वास छ आजको कार्यक्रम पनि तपाईंका लागि निकै उपयोगी हुनेछ। मेकेडेमिया नट अस्ट्रेलियाको पुरानो फल हो। दक्षिणी पूर्वी स्विट्जरल्याण्ड र नयाँ दक्षिणी वेल्सको उत्तर पूर्वका जंगलबाट यो फलको उत्पत्ति भएको मानिन्छ। यस फललाई क्वीन्सल्याण्ड नट, अस्ट्रेलियन नट, पोपल नट, बपल नट किण्डल, बुम्बेर र बुरो वाङ आदि विभिन्न नामबाट चिनिन्छ। यसको बोट बिरूवा सदाबहार रूपमा रहने, बढ़ीमा 50 फीट अग्लो र झाड़ीदार हुने स्वभावको यसको फल हुन्छ। बोटमा फूलहरू सेतोदेखि बैजनी रंगका हुन्छन् भने फूलको आकार गोलाकारदेखि लाम्चो हुन्छ। व्यापारिक जातहरूको फलको गेड़ा गुलिया र सुपाच्य मानिन्छ। यसको फल पोषणको हिसाबले ज्यादै उपयोगी देखिन्छ। पाकेको भुटेको मेकेडेमिया नटमा 10% कार्बोहाइड्रेट, 9.2% प्रोटीन, 78.2% तेल, विभिन्न खनिज तत्वहरू प्रशस्त मात्रामा पाइन्छ। यसको फल र प्रशोधित वस्तुहरूको विभिन्न रूपमा प्रयोग गर्न सकिन्छ। यो काँचे वा भुटेर र नुनिलो कटुसको गेडाको रूपमा प्रयोग गरिन्छ। मेकेडेमिया नट विभिन्न कन्फेक्सनरी उद्योगहरू जस्तै आइसक्रीम, क्याण्डी, चकलेट केक, बिस्कुटहरूमा प्रयोग गरिन्छ। यसको फल खाँदा अन्य कटुसको भन्दा छुट्टै किसिमको स्वाद, गन्ध र हेर्दा राम्रो आकर्षक रंगको भएको कारणले गर्दा राम्रो कटुसको रूपमा प्रयोग गरिन्छ। यो नटबाट निस्कने तेल सलाद तेल र औषधीय गुणका उच्च स्तरका साबुनहरू बनाउन र औषधिहरूमा प्रयोग गरिन्छ। यसको पिना नउग्राउने पशुहरूको आहार र नटका बोक्राहरू छापोको रूपमा र खुदो मिसाई पशुदानाको रूपमा र दाउराको रूपमा समेत प्रयोग गरिन्छ। फलको भित्री दानाबाट उच्च गुणस्तरको नटको घिउ बनाउन सकिन्छ। सदाबहार पात नझर्ने भएकोले तराई र भित्री मधेसका भेगहरूमा बाटोको छेउछाउमा सजी सजावटका लागि लाइनमा बोट बिरूवाहरू रोप्न सकिन्छ। अमेरिकाको हवाई राज्यबाट शुरूमा जम प्लाजम सन् 1880बाट विभिन्न देशमा आयात गरेर खेती हुँदै आएको देखिन्छ। अमेरिकाको हवाई, अस्ट्रेलिया, दक्षिणी अफ्रिका, ग्वाटेमाला, केन्या, कोस्टारोका, मलावी, जिम्बाने, ब्राजिल र फुजी आदि देशहरूमा खेती भइरहेको पाइन्छ। नेपालको लागि मेकेडेमिया नट नयाँ फलको रूपमा रहेको छ। यो फलको व्यवसायीकरण राम्रो हुन सकेको छैन। नेपालमा यो फल भित्रिएको बारे यकिन नभए तापनि सन् 1962मा त्रिशुली बागवानी फार्म नुवाकोटको स्थापना पश्चात सन् 1979मा अस्ट्रेलियाबाट ल्याई माउबोट बगैंचाको रूपमा कायम गरिएको छ। हाल त्रिशुली फार्म नै बिरूवा उत्पादनको मुख्य स्रोत केन्द्र हो। यसको आसपासको क्षेत्रहरू नुवाकोट, काभ्रे, सिन्धुली, पोखरा र यसको आसपासको क्षेत्रहरू नुवाकोट, काभ्रे, सिन्धुली र पोखरा यसका आसपासका क्षेत्रहरूमा खेती गर्ने कार्य विस्तार हुँदै गएको छ। कृषि अनुसन्धान केन्द्र पोखरा र कन्दमूल तरकारी विकास केन्द्र सिन्धुलीले पनि यस फलको बोट बिरूवाको उत्पादन तथा बिक्री एवं प्रचार प्रसार र अनुसन्धानमूलक कामहरू गरिरहेको छ। मेकेडेमिया नटका जातहरू र जातीय विशेषताहरू।
मेकेडेमिया नटका तीनवटा प्रजातिहरू भए तापनि दुई प्रकारका प्रजातिहरू खान योग्य रहेका छन्। ती हुन् मेकेडेमिया इन्टिग्रिफोलिया र मेकेडेमिया टेट्राफाइला। मेकेडेमिया नटका महत्वपूर्ण व्यावसायिक जातहरूमा केहू, काकी, इकिका, कियु, मकै, अनसोइस र हिन्दी आदि पर्दछन्। हावापानी र माटो। सामान्यतया उपोष्ण किसिमको हावापानी मेकेडेमिया नटको व्यवसायिक खेती गर्नमा उपयुक्त देखिन्छ। यसको बोट कडा अनि जरहरू राम्रोसँग फैलने भएकोले प्रतिकूल किसिमको हावापानी मौसम र माटोमा बज्दछ, तर राम्रो उत्पादन लिन सुहाउँदो खालको वातावरण चाहिन्छ। उपोष्ण किसिमको हावापानी भएको स्थानबाट उत्पत्ति भए पनि यो फल उष्ण क्षेत्रहरूमा पनि सफलताका साथ खेती गरिएको पाइएको छ। यो फलफूलको लागि औसत तापक्रम 25 डिग्री सेल्सियस र सामान्यतया गर्मी समयको तापक्रम 25 देखि 32 डिग्री सेल्सियस उपयुक्त हुन्छ। गर्मी 35 डिग्री सेल्सियस भन्दा बढ़ी भएमा पालुवा पलाउने र वृद्धि विकास हुने प्रक्रियामा प्रभाव पार्छ। छोटो समयको टुसारो सहे पनि लामो समयको टुसारो सहन सक्दैन। पहाड़ तथा उच्च पहाड़ जहाँ लामो तुसारो पर्दछ, हिउँको असर पर्छ, त्यस्तो ठाउँमा खेतीपाती गर्न उपयुक्त हुँदैन। वर्षात कम हुने ठाउँमा माटोमा चिस्यान आवश्यकता अनुसार दिन मिल्ने पानी नजम्ने स्थान व्यावसायिक खेतीका लागि उपयुक्त देखिन्छ। वार्षिक सरदार वर्षा 1000 देखि 2000 मिलिलिटर मेकेडेमिया नटको लागि राम्रो हुन्छ। हावाहुरीले यसको हाँगाहरू भाँच्ने भएकोले बिरूवा लगाउनु अगावै चाँडो बढ़ने खालका बोटहरू बगैंचामा हावा छेक्ने गरी उत्तर पश्चिममा वायु निरोधक बिरूवाहरू लाइनमा रोप्नु पर्दछ। यो फलले असिना सहन सक्छ, यसैले असिनाग्रस्त ठाउँमा यो फल लगाउन उपयुक्त हुन्छ। यो फललाई बढ़ी गरम, चिम्टाइलो र क्षारीय माटोमा बाहेक सबै खालको माटोमा खेती गर्न सकिन्छ। माटोको गहिराई बढ़ी भएको, निकासको राम्रो सुविधा भएको, प्रांगरिक वस्तु बढ़ी भएको र पीएच घटी नभएको वा अम्लीय नभएको, सामान्यतया 5 देखि 6 पीएच भएको माटो मेकेडेमिया नटको व्यावसायिक खेती गर्न उपयुक्त देखिन्छ। मेकेडेमिया नटको बगैंचाको स्थापना र व्यवस्थापन 3 तरिकाले गर्न सकिन्छन्। ती हुन् जमिनको लेआउट, तयारी खडाल खन्ने र बिरूवा रोप्ने। मेकेडेमिया नटको राम्रो व्यवस्थित बगैंचा बनाउन उपयुक्त हावापानी भएको स्थानमा जमिनको छनौट गरिसकेपछि उपयुक्त दूरीमा जमिन मिलाई लेआउट गरी बिरूवा रोप्ने ठाउँको यकिन गरी चिन्ह लगाउनु पर्दछ। सामान्यतया 5-5 मिटरको दूरीमा यसको बिरूवा रोप्नु उपयुक्त हुन्छ, तर ठूलो बोटहरू हुने बोट बिरूवामा 8-8 मिटरको दूरीमा कौचा बनाउन सकिन्छ। बिरूवा रोप्न लेआउट अनुसार जमिनमा चिन्ह लगाइसकेको ठाउँमा केन्द्र पर्ने गरी 1 घनमिटर साइजको खडालमा बिरूवा रोप्नु भन्दा 1 देखि 1.5 महिना अगाडि खन्ने र 1 डोका 80 देखि 50 केजी पाकेको कम्पोस्ट मल र माटोको मिश्रणले पूरी चिन्ह लगाउनु पर्छ। तयारी गरी पुरिएको खडालमा बिरूवा केन्द्रमा पर्ने गरी स्वस्थ बिरूवाहरू जेठ असारमा रोप्नुपर्छ। बिरूवाको वरपर जमिनको सतहबाट 1 देखि 2 फिट उठेको हुनुपर्छ। वरपर खर परालको छापो दिनुको साथै बोटलाई ठाडो राख्न लट्ठी वा बाँस गाडेर नहल्लिने गरी बाँध्नुपर्छ र सिंचाई दिनुपर्छ। तालिम तथा काटछाट। सामान्यतया मेकेडेमिया नटमा अगुवा केन्द्र प्रणालीमा तालिम दिइन्छ। मूल हाँगालाई निरन्तर वृद्धि हुन दिई तालिम गराइन्छ। काटछाँटले बोट बिरूवाको वृद्धि र फल लाग्ने समयलाई ढिलो गराउने भएकोले शुरूका वर्षहरूमा निकै कम मात्रामा काटछाँट गर्नुपर्छ। केही शाखा हाँगाहरू, जोड़िएका हाँगाहरू, मरेका हाँगाहरू र हाँगा भाँचिनबाट जोगाउन हल्का काटछाँट गर्नुपर्छ। यदि बिरूवाले कुनै पनि शाखा हाँगाहरू ननिकालेमा बोटको 80 सेन्टिमिटर माथिबाट टुप्पो काटेर हटाइन्छ, हाँगाहरू बढ्न दिनुपर्छ। केही शाखा हाँगाहरू, जोड़िएका हाँगाहरू, मरेका हाँगाहरू, एउटा आखालामा 2 भन्दा बढ़ी भएका हाँगाहरू काण्डसँगै जोड़िने गरी काटेर हटाउनुपर्छ। रोग र किराहरूबाट ग्रसित काण्डको निकै तल आएका हाँगाहरू, नयाँ पलाएका सकरहरू, भाँचिएका हाँगाहरू काटछाँट गरेर हटाउनुपर्छ। काटछाँट गर्ने उपयुक्त महिना पुसदेखि माघ महिना हो। सिंचाई, झारपात नियन्त्रण, अन्तरबाली र मलखाद व्यवस्थापन। सिंचाई
पानीको कमी हुँदा नटको बोटको वृद्धि, फल लाग्ने, फल बोटमा रहने र फलको वृद्धि र नटको गुणस्तर असर गर्दछ। जहाँ वर्षा ज्यादै कम हुन्छ, माटोमा चिस्यान कायम रहिरहन सक्दैन, त्यस्ता स्थानमा सिंचाईको जरूरत पर्दछ। बोट बिरूवा विशेष गरी फूल फुल्ने, फल लाग्ने र फलको विकास हुने बेलामा माटोमा चिस्यान कम भएमा उत्पादनमा नकारात्मक प्रभाव पार्छ। त्यसैले बिरूवाको फूल फुलेर फल सेटिङ हुने बेलादेखि फल लाग्ने बेलासम्मको समय 12-16 हप्तासम्मको समयमा पानी नदी नहुने भएकोले थोपा सिंचाई वा अन्य कुनै किसिमबाट सिंचाई व्यवस्थापन गर्नुपर्दछ। सामान्यतया बोट बिरूवाको वृद्धि विकास र उत्पादनमा सहयोग पुर्याउन बगैंचामा हिउँदमा हरेक 21 दिनको अन्तरमा सिंचाईको व्यवस्थापन गर्नुपर्छ। वर्षायाममा वर्षको पानी हेरी हप्ताको दुई पटक सिंचाई दिनुपर्दछ। झारपात नियन्त्रण लेआउट अनुसार बिरूवाहरू दूरीमा मिलाएर रोपिएको बगैंचामा झारपात नियमित हिसाबले नियन्त्रण गर्न सकिन्छ। बिरूवा रोप्ने समयमा वा हिउँदको समयमा मल दिने वा गोडमेल गर्ने समयमा बोट वरिपरि चक्क बनाई छापोको प्रयोग भइरहेमा कम झारपात आउने गर्छन्। यस्ता झारपातहरूलाई वर्षाको तीन पटक वा आवश्यकता अनुसार उखेलेर हटाउनुपर्छ। झारपात निकै बढ़ी भएमा भित्री बगैंचामा माओर वा झारपात नाशक विषादी समेत प्रयोग गर्न सकिन्छ। बगैंचाभित्र अन्तर्वाली भएमा बालीले वा बालीमा आएको झारपातले वा जमीनमा गरिने क्रियाकलापले फलफूलमा कुनै पनि प्रतिकूल प्रभाव पार्नु हुँदैन। अन्तर्वाली मेगेडेमिया नटका ससाना बोट बिरूवाहरू भएको समयमा फलफूलबाट उत्पादन प्राप्त गर्नु अगाडि वा मुख्य बालीमा कुनै असर नपर्ने गरी लिने बालीलाई अन्तर्वाली भनिन्छ। यसबाट थप आमदानी लिन सकिन्छ। अन्तर्वाली स्थायी रूपमा रोपिएका मेगेडेमिया नटको बीचमा मात्रै लिनुपर्छ। फलफूलका बोट बिरूवाबाट 3 मिटर पर मात्र अन्तर्वाली लिन सकिन्छ। यो दूरी फलफूलको बोट बिरूवा उमेर बढ़दै गएपछि बढ़ाउँदै जानुपर्छ। मुख्य बालीलाई नराम्रो प्रभाव पार्नु हुँदैन। विभिन्न तरकारीहरू जस्तै कोसे तरकारी र छोटो अवधिमा तयार हुने फलफूलहरू जस्तै केरा, मेवा, भुइँ कटहर, स्ट्रबेरी आदि लिन सकिन्छ। बोट बिरूवाको उत्पादन बिउ नै नेपालमा यसको बोट बिरूवा उत्पादन गर्ने प्रमुख तरिका हो। पाकेको भर्खरै टिपेको परिपक्व नटलाई बिरूवा उत्पादन गर्न प्रयोग गरिन्छ। ढिलो गरी रोपेमा रोप्नु अघि पानीमा 4 दिनसम्म भिजाउनुपर्छ। बिउहरू नर्सरी ब्याडमा 10 सेन्टिमिटर फरकका लाइनहरूमा 5 सेन्टिमिटर फरकमा मिलाएर भाद्रदेखि अश्विन महिनामा रोपिन्छ। बिउ रोपेको सामान्यतया 2-4 महिनाभित्रमा उम्रन्छन्। उम्रेर 1 वर्ष उमेर गेरा बिरूवाहरू 20 सेन्टिमिटरदेखि 10 सेन्टिमिटर साइजका पोली ब्यागमा कम्पोस्ट र माटोको मिक्सरमा राखेर ब्याडमा सार्ने काम गरिन्छ। यस्ता बिरूवालाई छाया दिने सेट हाउसमा राखेर 12 महिनासम्म हुर्काइन्छ र हुर्किसकेपछि मुख्य जमीनमा रोप्ने वा बेचबिखन गर्ने गरिन्छ। मेकेडेमिया नटको इनार्सिङ विधिबाट पनि बोट बिरूवाहरू उत्पादन गर्न सकिन्छ। मेकेडेमिया टेट्राफाइला प्रजातिका रूट स्टकहरू उत्पादन गरेर इनार्सिङ गरिन्छ र मेकेडेमिया इन्टिग्रेफोलिया प्रजातिको बढ़दो रूपमा प्रयोग गर्ने क्रम कायमै भएको देखिन्छ। मेकेडेमिया नटको इनार्सिङ गर्ने उपयुक्त समय असारदेखि श्रावण महिना हो। यस तरिकाबाट बिरूवा उत्पादन गर्दा 80-85% सफलता प्राप्त गर्न सकिन्छ। फूल फुल्ने र फल लाग्ने प्रक्रिया फूल फुल्ने कोपिला 50-96 दिनसम्म सुसुप्त अवस्थामा रहिरहन्छ र तापक्रम पुगेपछि मात्र फूल देख्दछ। नेपालमा मेगेडेमिया नटमा माघ फागुन महिना फूल लाग्दछ। फूल लामो पेन्डलस रेसिम्समा निस्कन्छन्। यो केही मात्रामा सेल्फ इनकम्प्याटेबल देखिन्छ, तसर्थ फूलमा बढ़ी पराक्सेचन गराई फल फलाउन मौरीको घारहरू मेगेडेमिया नटको बगैंचामा राख्नुपर्दछ। फूलको टिपाई उत्पादन र भण्डारण बिउबाट प्रसारण गरिएको बिरूवाले 5 वर्षपछि फल उत्पादन दिन शुरू गर्दछ। तर वानस्पतिक प्रजननबाट निकालिएका बिरूवाहरूबाट 3 वर्षपछि नै फल दिन थाल्दछन्। फूल फुलेको 215 दिनपछि नटहरू बोटमा परिपक्व भई बोटमुनि झर्न थाल्दछन्। सामान्यतया असोज महिनामा फलहरू बोटमा पाकी बोक्रा फुटेर आफै खस्न थाल्दछन्। यो अवस्था आएपछि फलहरू टिप्नको लागि तयार भएको मानिन्छ।
फल सामान्यतया शरद ऋतुदेखि हिउँदको शुरूमा टिप्न लायक हुन्छ। यो मौसम र जातमाथि निर्भर गर्दछ। पाकेको फलहरू हल्लाएर वा लठीले हानेर टिप्न सकिन्छ। फल टिप्नु अगाडि बोटमुनि झारपातहरू काटेर राम्रोसँग सरसफाई गरिन्छ र झरेका झारिएका फलहरू संकलन गरेर एकै ठाउँमा राख्नु पर्दछ। काँचो फल झार्नु हुँदैन, अन्यथा गुणस्तर राम्रो हुँदैन। मेकेडेमिया नटको उत्पादन। फलको उत्पादन जात, हावापानी र व्यवस्थापनमा निर्भर गर्छ। सामान्यतया सरदर प्रति बोटबाट 32-35 केजी फलको उत्पादन प्राप्त गर्न सकिन्छ। प्रति हेक्टर जमिनमा 100 बोटबाट 3.2 मेट्रिक टनदेखि 3.20 टनसम्म राम्रो व्यवस्थापन भएको बगैंचाबाट उत्पादन लिन सकिन्छ। आज हामीले कार्यक्रम कृषिका कुरामा उष्ण प्रदेशीय फलफूल खेती अन्तर्गत मेकेडेमिया नटको बारेमा तपाईंलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषिका कुरा प्रत्येक साता मंगलबार बिहान 7:30 बजे र पुनः प्रसारण बेलुका 8 बजे सामुदायिक रेडियो वर्षेङ्गी 95 मेगाहर्जमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईंको सुझाव, सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौं। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी विदा माग्छु। रेडियो मर्सेङ्गी सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओय अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Extreme energy drink.
1: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
2: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
1: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
2: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
1: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
2: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
1: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
2: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98426010320 र 98118415091।
1: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 98461620344, 98461620344।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसाली पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
9: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: प्रभाव, भाषा र संस्कृतिको भिन्नता, एक्लोपन, असुरक्षित कामको वातावरण तथा सीमित स्वास्थ्य सेवाका कारण उनीहरू शारीरिक मात्र होइन गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पनि प्रभावित हुने गरेका छन्। विदेशमा सहज रूपमा स्वास्थ्य सेवा नपाइनु, अस्पताल जान डर लाग्नु तथा कानूनी झन्झटका कारण धेरै श्रमिक उपचारबाट वञ्चित हुने अवस्था छ। यही समस्यालाई मध्यनजर गर्दै वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ। 3.5 वर्ष अघि शुरू गरिएको यो सेवा मार्फत विदेशमा रहेका नेपाली श्रमिकहरूले नेपालमै रहेका विशेषज्ञ डाक्टरहरूसँग प्रत्यक्ष सम्पर्क गरेर स्वास्थ्य परामर्श लिन सक्ने सुविधा पाएका छन्। विशेष गरी तनाव, चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य सम्बन्धी समस्यामा गोप्य र सहज परामर्श उपलब्ध गराइनु यस कार्यक्रमको महत्वपूर्ण पक्ष हो। आजको देश परदेशमा हामी टेलिमेडिसिन सेवा कसरी सञ्चालन भइरहेको छ, यसको प्रभाव कस्तो देखिएको छ, मानसिक स्वास्थ्यलाई किन प्राथमिकतामा राखिएको छ र आगामी दिनमा सेवालाई अझ प्रभावकारी कसरी बनाउने योजना छ भन्ने विषयमा वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर संजय धरेलसँग कुराकानी गर्दैछौ। तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: आरामै छु।
0: मुख्य विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि आजभोलिको कार्यव्यस्तता के कस्तो छ, यसैबाट कुराकानी सुरु गर्नु।
1: कार्यव्यस्तता त अब यही हो होइन, टेलिमेडिसिन सेन्टरमा कार्यरत छु। हाम्रो दैनिक चाहिँ अब बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म हुन्छ। श्रमिकहरूले आफ्नो स्वास्थ्य समस्याहरू राख्नुहुन्छ र त्यही अनुसार बढ़िरहेका छौं। अब केही सुधारका कुराहरूमा पनि सक्रिय रहेको छु होइन, विभिन्न बैठकहरू हुन्छन्। अब त्यस्तै छ,
0: प्लान छ भइ नभई?
1: हजुर हजुर, भइ नै भए। हामी त अब काम गर्नेको लागि हो होइन, त्यही अनुसार भइरहेछ।
0: विशेष गरी वैदेशिक रोजगार बोर्डको सचिवालय सँगसँगै वीर अस्पतालको सहकार्यमा सरकारले टेलिमेडिसिन सेवा शुरू गरेको, विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई सहजीकरण गर्नको लागि, उहाँहरूलाई स्वास्थ्य समस्यामा परेका समस्याहरूको अलिकति सहजीकरण गर्न परामर्श दिनको लागि शुरू गरिएको हो र कतिलाई चाहिँ यो थाहा नभएको अवस्था पनि छ अझैसम्म। शुरूमा त यसको पृष्ठभूमिबाट कुराकानीमा प्रवेश गर्न चाहन्छु। यो खासमा टेलिमेडिसिन भनेको के हो, यसोबाट कुराकानी शुरू गर्नु।
1: अब यो टेलिमेडिसिन भन्ने सर, हामीले कुनै माध्यम प्रयोग गरेर आफ्नो स्वास्थ्य समस्या केही छ भने राख्ने विधि हो होइन। जस्तो टेलिमेडिसिन भन्ने सर दूर चिकित्सा सेवा भन्छौ। अब यो ठ्याक्कै नेपाली टर्मिनोलोजी नभए नि यसलाई उल्था गर्दाखेरि लगभग त्यही हुन्छ। र हामीले चाहिँ मेन भनेको कुनै पनि माध्यमबाट, कुनै टेक्स्ट होस्, फोन होस्, म्यासेज अथवा भिडियो अडियो केही सन्देश पठाएर, कहीँ केही छोडेर, कुनै न कुनै माध्यमबाट चाहिँ एउटा स्वास्थ्यकर्मी अथवा डाक्टर होइन उहाँहरू समक्ष चाहिँ कुनै बिरामीले चाहिँ आफ्नो समस्या राख्नुभयो भने त्यही विधि नै टेलिमेडिसिन सेन्टर हो।
0: यो यसको परामर्श र उपचारको प्रक्रियाको बारेमा एकछिन पछि आउँला। विशेष गरी जुन सरले सहज तरिकाले बुझाउनुभयो, विदेशमा रहेका नेपाली श्रमिकहरू विशेष गरी, र श्रमिकहरू मात्र नभएर अरू नेपालीहरूलाई पनि केही स्वास्थ्य समस्या परेको छ भने चाहिँ त्यो अवस्थामा हामीले यहाँबाट सहजीकरण गर्छौं, परामर्श दिन्छौं भन्ने कुरा बताइरहँदाखेरि यो मध्यपश्चिमको अवस्था मैले अलिकति जोड्न चाहे, किनकि 17 लाख हाराहारीको हाम्रो नेपाली जनशक्ति त्यो ठाउँमा हुनुहुन्छ, विशेष गरी खाड़ी देशहरूमा, र मानसिक समस्याको बारेमा एउटा डरको बारेमा पनि विभिन्न संचार माध्यमहरूमा पछिल्लो समय त्यहाँको अवस्थाको चित्रण गरिएको छ। र यो पछिल्लो समय हामीसँग सञ्चालन भइरहेको जुन टेलिमेडिसिन छ, यसमा चाहिँ त्यो मध्यपश्चिमका श्रमिकहरूको सम्पर्क अथवा गुनासाहरू आए कि आएनन्?
1: यो बीचमा हामीलाई यो जुन यो तपाईँले भन्न खोज्नुभएको यो विश्व युद्ध टाइपले एउटा देश र अर्को देश बीचमा भएको युद्ध अनुसार चाहिँ मध्यपूर्वी उसमा नेपालीहरू रहने एउटा अलिकता त्रासको स्थिति थियो होइन। त्यस बीचमा पनि केही समस्याहरू उहाँहरूले राख्नुभयो होइन, त्यो बीचमा हामीले त्यही अनुसारले सम्बोधन गरिसकेका छौँ। र कस्तो छ भन्दाखेरि अब यो जति बाहिर यो चर्चा भयो, मतलब उसको युद्धको होइन, त्यो अनुसार चाहिँ यो हेल्थ यो स्वास्थ्य क्षेत्रमा चाहिँ त्यो अनुसार चाहिँ त्यस्तो खालको ठूलो चुनौतीपूर्ण स्थिति चाहिँ हामीले महसुस गरेनौँ। नियमित रूपमा श्रमिकहरूले जसरी चाहिँ हामीलाई आफ्नो स्वास्थ्य अवस्था राख्नुहुन्थ्यो त्यही अनुसार नै राखेको पाए। कुनै त्यस्तो अप्ठ्यारो स्थितिमा उहाँहरूले फोन गर्नुभएको स्थिति पनि थियो र हामीले त्यही अनुसार सम्बोधन पनि गर्यौँ।
0: विशेष जस्तो एउटा सामाजिक सञ्जालमा बढी भनौँ होइन सामाजिक सञ्जालमा जुन दृश्य देखाइयो खाडी देशहरूमा भएका नेपालीहरूको अवस्था भयावह छ होइन अब मानसिक समस्या छ रोजगारी गुम्ने समस्या छ र सँगसँगै कति बेला कहाँनिरबाट के हुन्छ भन्ने खालको एउटा अवस्था देखाइएको थियो ठ्याक्कै तपाईँ त अब सम्पर्कमा पनि रहिरहनु भएको होला उतापट्टिबाट गुनासो पनि सुनिरहनु भएको होला अवस्था त्यस्तै देखियो कि उहाँहरूले कुराकानी गर्दाखेरि अलिकति फरक अथवा कस्तो रह्यो
1: अनि यस्तो छ अब यो मानसिक अवस्थामा के छ भन्दाखेरि हजुरले इङ्गित गर्न खोज्नु भएको चाहिँ पोजिटिभ फ्याक्टरहरू भयो मतलब त्यो सिनारियोमा चाहिँ एउटा त्रासको स्थिति जागिर गुम्ने स्थिति होइन त्यो चाहिँ अब एक्सटर्नल फ्याक्टर भयो अब त्यसको लागि चाहिँ हामीले काउन्सिलिङ अथवा परामर्श गर्दाखेरि पनि त्यही अनुसारले होइन अब यो कस्तो छ भन्दाखेरि मैले यो अनुभव गरेको कुरा चाहिँ परिस्थितिहरू जीवनमा जति बेला जे पनि हुन सक्ने स्थिति भएको कारणले गर्दाखेरि हामीले त्यस्तो वर्गको बिरामीहरूलाई त्यही अनुसारले परामर्श दियौँ अब यो हजुरले इङ्गित गर्नुभएको भने चाहिँ ट्रान्जियन्ट हो मतलब टेम्पोररी अब यो सधैँ लम्बी राख्ने कुरा पनि भएन होइन हजुरको कालीन हो भने हामीले त्यही अनुसार एप्रोच गर्थ्यौँ अब विश्वमै अब एउटा शान्तिको प्रयास भइरहेको अवस्थामा अब हामीले नै त्यसलाई कुर्नु बाहेक अरू विकल्प थिएन र हामीले यहाँ टेलिमेडिसिन सेन्टरमा सम्पर्क गर्नुभएको बिरामीहरूलाई नै त्यही अनुसारले परामर्श दियौँ त्यस्तो आफ्नो साथी अथवा आफ्नो वरपर रहेका कुनै पनि नेपालीहरूलाई त्यस्तो परिस्थिति भयो भने या त हामीसँग सम्पर्क गर्ने या त नजिकको दूतावासमा सम्पर्क गर्नुहोला दूतावासमा समन्वय न हुन सकेन अथवा त्यही परिस्थिति भयो भने हामीहरूलाई पनि गर्न सक्नुहुन्छ भनेर हामीले त्यसरी चाहिँ मास कम्युनिकेट चाहिँ गरेका थियौँ है अब यसमा चाहिँ यो मैले अघि इङ्गित गरिहालेँ ट्रान्जियन्ट टेम्पोररी फेज हो होइन एउटा परिस्थिति आयो त्यो परिस्थितिमा हामीले समयलाई कुर्नु भएको त विकल्प थिएन होइन शान्तिलाई कुर्नु भएको त विकल्प थिएन त्यही अनुसार हामीले श्रमिक नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई डाइरेक्ट कम्युनिकेसन अनुसार सोधे पनि भन्यौँ प्यासिभ कम्युनिकेसन अथवा इन्डाइरेक्ट कम्युनिकेसन साथीभाइहरूलाई भनिदिनु होला भनेर त्यही अनुसारले मासमा पनि
0: डाक्टर साहब अब अलिकति मुख्य कुराकानीतर्फ पनि लागौँ विशेष गरी यो वैदेशिक रोजगारीमा जाने जति पनि श्रमिकहरू हुनुहुन्छ अथवा नेपालीहरू हुनुहुन्छ र टेलिमेडिसिनमा उहाँहरूले जसरी सम्पर्क गरिरहनु भएको छ विदेशमा रहेका नेपालीहरूको विशेष गरी गुनासो अथवा बढी जसो देखिने स्वास्थ्य समस्या चाहिँ के कस्ता हुँदो रहेछन्
1: अब स्वास्थ्य समस्या चाहिँ तपाईँको यो के भन्छ पेसा अनुसारले पनि समस्याहरू आइरहेका छन् होइन जस्तो लामो समयसम्म एसीमा बस्ने त्यसरी उभिनुपर्ने समस्याहरू त्यही अनुसारले इङ्गित गरेर हाड जोडिनेका समस्याहरू कतिलाई अब कतिको हामीले पेसा सोच्छौँ अब रातभरि ड्युटी गर्नुपर्ने दिउँसो ब्रेक पाइने होइन त्यो अल्टरनेटिभ वर्किङ प्याटर्नले गर्दाखेरि स्लिपहरू बिग्रिएको होइन स्लिप प्याटर्न बिग्रिएको निन्द्राको कमी त्यसै गरी त्यसपछिले निम्ताउने एन्जाइटीका समस्याहरू होइन अनि कतिको खानपानको समस्याहरू पनि छ बाह्र घन्टा लामो ड्युटी बिहान ब्रेकफास्ट हुने अथवा दिउँसो त्यही खालको समस्याले गर्दाखेरि चाहिँ पेट सम्बन्धीका रोगहरू कतिलाई चाहिँ अब प्रोलङ तपाईँको विशेष गरी खाडी मुलुकमा हामी भन्छौँ घाम अनि त्यसपछि अब त्यो फरक परिवेशमा गर्दाखेरि छालाका समस्याहरू होइन अनि त्यसै गरी मानसिक अवस्था घर परिवारदेखि टाढा रहँदाखेरि त्यही अनुसारले हामीलाई चाहिँ एडजस्टमेन्ट डिसअर्डरका कुराहरू छन् अनि तपाईँको नसा सम्बन्धीका त्यस्तै खाले समस्याहरू छन् नसाने रोगमा विशेष गरी प्रेसरका बिरामीहरू होइन कति त ग्रेड टूमै हामीलाई चाहिँ ट्रिटमेन्ट नगरेको अवस्थामा ग्रेड टूको हामीलाई यो हाइपरटेन ब्लड प्रेसरको बारेमा चाहिँ अब त्यही अनुसारले चाहिँ रिडिङ बताउनुहुन्छ त्यही अनुसारले म्यानेज गर्ने अथवा परामर्श गर्नुपर्ने हुन्छ हामीले त्यसै गरी किडनी हेल्थका कुराहरू छन् होइन मृगला रोग सम्बन्धीको अब यो यसको धेरै फ्याक्टरहरू छन् अब मैले छोटो समयमा अब त्यतातिर जान चाहिँ दिवस अब यो हाइड्रेसन प्याटर्नहरू पानी पिउने दैनिकी जुन छ होइन अब त्यसलाई छोडेर चाहिँ अरू बेभरेजहरू जस्तो अब अन्य पेय पदार्थहरू पिउने पानीको साटोमा त्यसले गर्दाखेरि चाहिँ उहाँहरूको किडनीमा समस्या दुखाइको दुखाइ जुन हामी औषधि लिन्छन् त्यहाँ श्रमिकहरूलाई त्यो चाहिँ अनियन्त्रित अवस्थामा होइन प्रोलङ धेरै लामो समय एकैचोटि धेरै मात्रामा सेवन गर्नाले चाहिँ एउटा किडनीलाई पनि असर गरेको अवस्था अब थुप्रै यो धेरै सिनारियोले चाहिँ हाम्रो श्रमिकहरूको स्वास्थ्यमा चाहिँ असर गरिरहेको छ होइन हामीले त्यतातिर पनि ध्यान दिइरहेका छौँ खालि अब समस्या सुने औषधि पठाइहाल्ने भन्दाखेरि पनि श्रमिकको स्वास्थ्यसँग जोडिएका विभिन्न विषयहरूलाई चाहिँ हामीले सम्बोधन गर्दै अगाडि बढिरहेका छौँ
0: भनेपछि श्रमिकको कामको क्षेत्र अनुसार उहाँहरूलाई पर्ने स्वास्थ्य समस्या पनि फरक फरक हुँदा रहेछन् भनेर बुझ्नु पर्छ
1: हजुर अब कस्तो छ भन्दाखेरि श्रमिकको पनि हाम्रो डिफ्रेन्ट लेयर छ होइन जस्तो कतिले समस्या बताउन सक्नुहुन्छ, कतिले बताउन सक्नुहुन्न, कति अफिसमा काम गर्नुहुन्छ, कति बाहिर काम गर्नुहुन्छ, कति जोखिमयुक्त ठाउँमा काम गर्नुहुन्छ, कति सहज अवस्थामा काम गर्नुहुन्छ, कामको प्रकृति क्षेत्र अनि त्यही अनुसारले चाहिँ आफ्नो अप्रोच होइन स्वास्थ्यलाई लिएर अप्रोच चेतना आत्मचेतना त्यसपछि त्यही अनुसारले अभिव्यक्ति गर्ने क्षमता विभिन्न लेयरमा छ हामी त्यही अनुसार चाहिँ बिरामीहरूको चाहिँ स्वास्थ्य अवस्थालाई सम्बोधन गर्छौँ।
0: अनि जसरी एकजना श्रमिकले आफ्नो स्वास्थ्य समस्याको बारेमा जिज्ञासा हुन्छ उत्सुकता हुन्छ के गर्ने होला कसरी उपचार गर्ने होला भन्ने उहाँहरूको आफ्नो एउटा समस्या त्यो पनि हुन्छ र ती श्रमिकहरूले चाहिँ हामीसँग कसरी सम्पर्क गर्नुहुन्छ र सम्पर्क गरिसकेपछि हामीले चाहिँ उहाँहरूलाई कसरी परामर्श दिन्छौँ।
1: हामीलाई सम्पर्क गर्ने माध्यम चाहिँ हामीले निशुल्क माध्यम राखेका छौँ होइन 3 एप्लिकेसन्सहरू अहिले युजमा छन् त्यो वाट्सएप भाइबर इमो यसमा त्यो 2 नम्बर छ 98513 7001 98513 7002 यी 2 नम्बरमा चाहिँ यी 3 एप्लिकेसन्सहरू चाहिँ जोडिएका छन्। हजुरहरूले फोन गर्दा पनि पैसा लाग्दैन, आफ्नो कार्यालय समय एकदम बिजी छ फोन गर्न पाउनु भएको छैन अथवा हाम्रो कार्यालय समयसँग म्याच गरेको छैन भने पनि तपाईँहरूले चाहिँ हामीले अडियो टेक्स्ट अथवा कुनै पनि माध्यमबाट चाहिँ हामीलाई आफ्नो स्वास्थ्य समस्या राख्नुभयो भने चाहिँ हामीले प्रत्यक्ष कल आउँदाखेरि त्यही अनुसार सम्बोधन गर्छौँ। अफ टाइममा पनि तपाईँहरूको त्यस्तो केही समस्याहरू छन् भने हामीले त्यही अनुसारले चाहिँ तपाईँलाई फलोअप पनि गर्छौँ, तपाईँहरूलाई फेरि कल ब्याक गर्ने तपाईँहरूको समस्या सुन्ने पनि गर्छौँ। त्यही अनुसारले चाहिँ यहाँको समय मिलेन अथवा त्यहाँबाट कति बेला फोन गर्ने उठ्छ उठ्दैन भन्नेतिर भन्दा पनि आफ्नो समस्या अभिव्यक्त गरिहाल्नु होला। जुन देशमा वाट्सएप चल्दैन तपाईँहरूले भाइबर मार्फत हामीलाई समस्या राख्न सक्नुहुन्छ, भाइबर नचल्ने देशमा इमो मार्फत गर्न सक्नुहुन्छ, इमो भाइबर नचल्नेमा वाट्सएपबाट गर्न सक्नुहुन्छ, कुनै पनि माध्यमबाट चाहिँ हामीमा जोडिन सक्नुहुन्छ। वाट्सएप चल्दैन भनेर तपाईँले समस्या राख्नु नछोड्नु होला, किनकि अर्को माध्यम हामीमा छ भाइबर छ इमो छ होइन, यसरी चाहिँ आफ्नो स्वास्थ्य समस्याहरू राखिरहनु होला, हामी त्यही अनुसारले चाहिँ तपाईँहरूको स्वास्थ्य अवस्थालाई सम्बोधन गर्छौँ।
0: अनि यो टेलिमेडिसिन मार्फत जसरी बिरामीले आफ्नो समस्या बुझाउनुहुन्छ अथवा बताउनुहुन्छ र त्यसपछि उपचार सिफारिस गर्ने प्रक्रिया चाहिँ कस्तो हुन्छ हाम्रो?
1: उपचारको हकमा चाहिँ हामीले रिसेन्टली पनि मन्त्रालयले स्वास्थ्य मन्त्रालयले त्यसै गरी श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालय र वीर अस्पताल होइन त्यो अनुसारले चाहिँ एउटा समन्वयमा पछिल्लो अवस्थामा के आएको छ भने हामीले अब टेलिट्राइजिङ पनि सुरु गर्दैछौँ। त्यो भनेको बिरामी कुन अवस्थामा हो होइन जस्तो ग्रिन येल्लो रेड भन्छौँ होइन त्यही अनुसारले चाहिँ हामीले चाहिँ बिरामीलाई चाहिँ त्यही अनुसार सेग्रिगेट गर्छौँ र त्यही अनुसार चाहिँ अब औषधि चाहिनेलाई औषधि परामर्श चाहिनेलाई परामर्श अथवा त्यहाँको हस्पिटलमा चाहिँ रिफरल गर्नुपर्ने अवस्था सोझै हस्पिटल भिजिट गर्नुपर्ने अवस्था सो यसरी चाहिँ अब हामीले टेलिट्राइजिङ पनि प्रयास गर्दैछौँ। अहिले हाल अभ्यासमा रहेको कुरा चाहिँ बिरामीहरूले हामीलाई सम्पर्क गर्नुहुन्छ, हामीले उहाँको समस्या सुन्छौँ, हाम्रो मेन फोकस भनेको चाहिँ उहाँको स्वास्थ्य अवस्था कुन अवस्थामा छ र के गर्नुपर्ने भन्ने छुट्याउने नै अहिलेलाई त्यही अनुसारले हामीले परामर्श दिइरहेका छौँ। उहाँहरूको हामीले ट्रिटमेन्ट हिस्ट्री पनि लिन्छौँ, कुनै औषधि खाइरहनु भयो कि अब खानु सुरु गर्नुपर्ने हो कि होइन अथवा अन्य केही स्वास्थ्य परीक्षण अस्पतालै गएर गर्नुपर्ने हो कि त्यो अवस्थालाई पनि हामीले हेरेर औषधि चाहिनेलाई चाहिँ हामीले प्रिस्क्रिप्सन पठाएर नै त्यही अनुसार चाहिँ औषधि सेवन गर्नको लागि चाहिँ हामीले भन्छौँ उहाँहरूलाई।
0: भनेपछि औषधि पठाउनेसम्मको प्रक्रिया तपाईँले बताइसक्नु भएको छ, उपचारको प्रक्रिया चाहिँ हुन्छ कि हुँदैन?
1: उपचारको प्रक्रियामा चाहिँ उहाँहरूले अब त्यो हामीले दिएको डकुमेन्ट अथवा प्रिस्क्रिप्सन त्यहाँ सब्मिट गर्नुहुन्छ, त्यो सब्मिट गरिसकेपछि अब यसमा 2 खाले छ, एउटा चाहिँ उहाँले सोझै फार्मेसीमा गएर औषधि लिन सक्ने भयो, अघि मैले भने तपाईँलाई पेन किलरका कुराहरू एनएसआइडीका कुराहरू होइन त्यो चाहिँ कस्तो छ भन्दाखेरि हामी कहाँ सम्पर्क नआए सेवन गर्नुहुने बिरामीमा चाहिँ तपाईँको के भन्छ साइड इफेक्टहरू देखिने अथवा लामो प्रयोगले चाहिँ मृगौलाका कुराहरू गरियो खराब हुने होइन यसमा चाहिँ अब हाम्रो कन्सल्टेसनमा आए चाहिँ हामीले त्यसलाई चेकआउट गर्छौँ मतलब चेक इन गर्छौँ कति खाने कुन समयमा खाने कति बेला रोक्ने के गर्ने र कुन परीक्षण गर्ने सबै कुराहरू चाहिँ छुट्टी आएपछि मात्र हामीले त्यो ब्यारियरलाई पनि त्यो पछि असर गर्ने कुरालाई हामीले तत्कालै रोकिहाल्यौँ होइन। अर्को चाहिँ के छ भन्दाखेरि श्रमिकहरूको एउटा के भनाइ छ भने हामीले मैले बताएको कुरा चाहिँ सम्बन्धित चिकित्सकले ठिक ढंगले बुझ्यो कि बुझेन, मैले एउटा कुरा गरेँ उसले अर्को तरिकाले बुझेर मलाई अर्कै खाले औषधि दियो कि होइन, त्यो खालको ब्यारियर कट गर्नको लागि पनि हामीले हाम्रो प्राइमेरी यो कन्सल्टेसनले चाहिँ उहाँहरूलाई मदत गरेको छ। जस्तो हामीले उहाँहरूको वर्गीकरण गरिदिइसकेपछि तपाईँले के गर्नुपर्ने के औषधि खाने भनेर छुट्याइदिइसकेपछि हामीले दिएको औषधि त्यहाँ डिस्पेन्स गर्न अथवा दिन नमिले पनि सम्बन्धित बिरामीले चाहिँ अब के स्योर हुने भयो सम्बन्धित बिरामी भने मलाई चाहिँ सम्बन्धित विभागमा जानुपर्ने रहेछ है भनेपछि त्यहाँबाट पनि उहाँ सहज अवस्थामा कस्तो डिनायल फेज हुनसक्छ, जस्तो यो विशेष गरी मानसिक रोगको अवस्थामा होइन हामीले भनेको उहाँहरूलाई जे डायग्नोस गर्छौँ त्यो अनुसार चाहिँ उहाँहरू सम्बन्धित मानसिक विभागमा सोझै पुग्न सक्ने हाम्रो डकुमेन्ट दिएपछि त्यो नभए भन्दा के हुँदो रहेछ भने उहाँहरू सिम्टोमेटिक ट्रिटमेन्ट मतलब लक्षण जे हो त्यो गर्दा गर्दा गर्दा गर्दा चाहिँ लामो समयसम्म त्यो औषधि खाने खर्च त्यस्तै हुने अनि पछि विभिन्न समस्याहरू निम्तिने गर्दाखेरि त्यसलाई पनि अब हाम्रो यो टेलिमेडिसिन सेन्टरले चाहिँ कट गरेको छ, त्यो कुरालाई चाहिँ हामीले नियन्त्रणमा ल्याउने प्रयास गरेका छौँ।
0: यो टेलिमेडिसिन सेन्टरले दिएको यो परामर्श सेवा चाहिँ एकदम निशुल्क
1: हजुर हाम्रो प्रयास नै के यो कस्तो छ भन्दा थोरै मैले जोडिहालेँ यो हेल्थ केयर के हुन्छ भने कस्ट इफेक्टिभनेसको एकदमै एकदमै ठुलो रोल छ। तपाईँ एफोर्ड गर्न सक्नुहुन्न, तपाईँ स्वास्थ्य संस्थामा जान सक्नुहुन्न, तपाईँलाई अन्य खाले नै समस्याले घेरिरहेको छ बाँधिरहेको छ भनेपछि तपाईँको एक्सेस टु हेल्थ केयर होइन तपाईँ स्वास्थ्य केन्द्रमा जान पनि तपाईँ डिनाई गर्नुहुन्छ मतलब समय

0: उहाँहरूको यो कस्ट इफेक्टिभनेसको कुरालाई ख्याल गरेर चाहिँ अब हामीले दिएको परीक्षण त त्यहाँ त गर्नै पर्ने परीक्षण त गर्नुपर्ने हुन्छ, त्यो अनुसार उहाँहरूले अब त्यो अप्रोच गर्न सक्नुहुन्छ कि हुँदैन भन्नेमा पनि हाम्रो ध्यान छ। त्यो कारणले गर्दा श्रमिकहरूले चाहिँ स्वास्थ्य बिमा सम्बन्धी रोजगारदाता र यहाँबाट यो के भन्छ लेबर पर्मिट लिएर जाँदाखेरि चाहिँ उहाँहरूको स्वास्थ्य बिमाको टाइअप कस्तो छ त, हेल्थ इन्सुरेन्सको टाइअप होइन, हेल्थ कार्ड भन्दो रहेछ कति देशमा, यो स्वास्थ्य बिमाको टाइअप भएपछि चाहिँ के हुन्छ भने तपाईँ चाँडो पुग्नुहुन्छ कि ढिलो गर्नुहुन्छ दुई चार दिन भने अब चाहिँ हेरिहालौँ चेक गरिहालौँ भन्ने हुन्छ होइन। त्यही अनुसारले हामीले स्वास्थ्य परीक्षणको लागि त्यही अनुसार औषधि दिँदाखेरि दिएर त मात्र भएन, हामीले त्यो त उहाँहरू त्यहाँ पुग्नु पनि पर्यो, त्यो पुग्ने माध्यम के भने गोजीमा पैसा चाहियो, सिम्पल कुरा यही हो। त्यो कारणले गर्दाखेरि चाहिँ अब यो स्वास्थ्य बिमामा आबद्ध भयो भने चाहिँ कतिपय उसमा चाहिँ यसले कभर गर्छ, सबै नगरे पनि कतिपय अवस्थामा गर्छ। अब त्यो हुँदाखेरि चाहिँ हामीले त्यही अनुसार श्रमिकहरूलाई पनि भन्ने गरेका छौँ।
1: अनि डाक्टर साहब, अघि हामीले अफ द रेकर्ड कुराकानी गर्दाखेरि समस्याको पाटो पनि तपाईँले अलिकति बताउनु भएको थियो, यहाँबाट हामीले परामर्श दिने काम त गर्छौँ अनि उहाँहरूले चाहिँ यसको लागि चाहिँ ल परामर्श पाइयो, अब चाहिँ म उपचार गर्न जान्छु अथवा उपचार गरिसकेपछि के भयो त, सफल भयो कि भएन भन्ने खालको उहाँहरूले अपडेट चाहिँ गराउनुहुन्छ कि हुँदैन?
0: अब यो मिश्रित खाले छ, कतिले चाहिँ भन्नुहुन्छ होइन, अब कतिले चाहिँ अब हामीले जे भन्यौँ अब त्यसपछि वान वे कम्युनिकेसन भयो, त्यसपछि उहाँले के गर्नुभयो कसो गर्नुभयो भन्दाखेरि त्यो फिडब्याक चाहिँ अब हुन त अघि मैले भने डिफ्रेन्ट ले तह हुन्छ होइन। त्यस्तो अवस्थामा चाहिँ अब हामीले नै फोन गरेर त्यस्तो एकदम सिरियस छ, लाइफ थ्रेटनिङ छ अथवा जुन बेला जे पनि हुनसक्छ, अघि कुरा गरेँ एनसिडीको कुरा होइन, हाइपरटेन्सनको कुरा हो, यस्तो कुराहरूमा चाहिँ हामीले नै एकदम इम्फेसिस दिएर हामीले नै आफै अब कल उताबाट नआए पनि के भयो होइन, के गर्नुभयो, औषधि खानुभयो कि भएन, त्यस्तो कुराहरूमा चाहिँ हामीले अलिकति अब सबैमा चाहिँ अलिकति अब हाम्रो यो स्रोत साधन अथवा सीमितता केही छन् होइन, त्यो कारणले गर्दाखेरि चाहिँ हामीले एकदमै त्यो भल्नरेबल ग्रुप हुन्छ जुन हेर्नुपर्ने, एकदमै फलोअप गर्नुपर्ने, त्यस्तोमा चाहिँ हामीले गर्छौँ।
1: बिरामीको जटिलता हेरिकन उहाँहरूको अवस्था कतिको जटिल छ छैन भन्ने कुरा चाहिँ हामीले पहिला छुट्याउँछ अनि त्यसपछि जटिल हो भने चाहिँ हामीले सकभर चाहिँ उहाँहरूलाई फेरि फलोअप गरेर
0: हजुर त्यही अनुसारले हामीले चाहिँ उहाँहरूको अवस्था के हो के भइरहेछ भनेर चाहिँ हामीले चाहिँ फेरि आफैले पनि कल ब्याक गरेर उहाँहरूलाई ट्रेस गर्छौँ।
1: अनि डाक्टर साहब, यो आपतकालीन अवस्थामा चाहिँ यो टेलिमेडिसिन चाहिँ कतिको प्रभावकारी छ?
0: अब यो आपतकालीन अवस्थामा चाहिँ यसमा फेरि दुई खाले छ, आपतकालीन भनेको तपाईँको एउटा सर्जिकल भयो होइन इमर्जेन्सी, अर्को चाहिँ तपाईँको एनसिडिजका कुराहरू छ। अब यसमा चाहिँ एकदमै हेर्नुपर्ने पाटो के हो हामीले भन्दाखेरि यसको सीमितता पनि हामीले बुझ्नुपर्ने हुन्छ। जस्तै तपाईँ विदेशकै अथवा बाहिरी देशमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको स्वास्थ्य उपचार लिन पनि लामो प्रक्रिया हुन्छ कि, जस्तो नेपालमा भइरहेको छ नि, हामी तुरुन्तै विशेषज्ञलाई गएर भेटिहाल्छौँ, एकैछिनमा सबै कुराहरू भइहाल्छ। त्यो विदेशमा चाहिँ के हुन्छ भन्दाखेरि उनीहरूको रुटिन एपोइन्टमेन्ट डेट हुन्छ होइन, आज डेट लिएको मान्छे एक महिनापछि विशेषज्ञ भेट्न पाउँछ होइन। त्यस्तो अवस्थामा पनि हामीले चाहिँ अर्ली कन्सल्टेसनमा पनि यसले काम गर्यौँ, हाम्रो टेलिमेडिसिन सेन्टरले चाहिँ अर्ली कन्सल्टेसन उहाँहरूलाई हेल्प गर्यो। जस्तो धेरै लामो समय पर्खिनुपर्ने अवस्थामा हामीले अगाडि नै उहाँलाई के भएको भनेर कम्तीमा त्यो कुराहरू सबै म्यानेज गरिदिएर चाहिँ खानुपर्ने औषधि पनि लेखिदिएर सबै कुराहरू गरेर चाहिँ त्यही अनुसारले श्रमिकहरूले सुविधा पाइरहनु भएको छ, यो एकदमै बुझ्नुपर्ने कुरा। अघि इमर्जेन्सीको कुरा गर्नुभयो, अब त्यस्तोमा चाहिँ कस्तो छ भने तुरन्त जानुपर्ने, अघि हामीले टेलिट्राइजिङका कुरा गऱ्यौँ, जस्तो हामी तपाईँले भन्नु इङ्गित गर्न खोज्नु भएको रेड जोन हो होइन, त्यस्तो जोन चाहिँ अब सम्बन्धित हस्पिटलले जानु पर्यो होइन। हामीले गर्न सक्ने त्यस्तो अवस्थामा के हो भने सम्बन्धित जस्तो ढिलाइका कुराहरू हुन्छ नि, जस्तो रोजगारदाता त्यहाँको रोजगारदाताले चाहिँ श्रमिकलाई के पनि भएको छैन भनेर इग्नोर गर्ने अथवा त्यस्तो केही खालको परिस्थिति आयो, सहजीकरण भएन, स्वास्थ्य उपचारमा सहजीकरण भएन भने चाहिँ हामीले त्यस्तो केसलाई चाहिँ इम्फेसिस दिएर सम्बन्धित रोजगारदातासँग कुराकानी गरेर हुन्छ कि, दूतावाससँग समन्वय गरेर हुन्छ कि, अथवा त्यहाँको लोकल कम्युनिटी कुनै छ भने त्यो अवस्थामा रेस्क्यूका कुराहरू हुन सक्छन् होइन, त्यो सबै कुराहरूलाई चाहिँ हामीले म्यानेज गर्छौँ, त्यही अनुसारले समन्वय गर्छौँ, त्यही अनुसारले इन्टरभेन गर्छौँ, त्यो पाटोमा हामीले हेल्प गर्ने भयो। अब तत्कालै अब ट्रिटमेन्टको हिसाबले तपाईँले भन्नु खोज्नु भयो, ट्रिटमेन्टको कुरामा चाहिँ अब त्यसको सीमितता छन् भनेर हामीले बुझ्नुपर्छ यसमा।
1: अनि डाक्टर साहब, हामीले यहाँबाट टेलिमेडिसिन सेन्टरबाट केन्द्रबाट चाहिँ जसरी सेवा दिइरहेका छौँ, यो सेवाको बारेमा चाहिँ विदेशमा रहेका नागरिकहरू, हुन त अब ठ्याक्कै तथ्याङ्क त हामीसँग नेपाल सरकारसँग पनि छैन, कति नेपाली बाहिर हुनुहुन्छ भन्ने कुरा कतिले थाहा छ होला, यो चेतनाको स्तर चाहिँ कस्तो छ होला उहाँहरूले टेलिमेडिसिनको बारेमा?
0: अब टेलिमेडिसिनको बारेमा

0: चाहिँ यो कस्तो छ भन्दाखेरि हामीले मिडिया स्टिमुलेसन्स भइरहेछ हैन रोजगार बोर्डको सचिव वैदेशिक रोजगार बोर्डको सचिवालयले उहाँहरूले मिडिया स्टिमुलेसन गरिरहनु भएको छ त्यही अनुसार सम्पर्क नै भइरहेछ मेरो अझै चाहिँ अनुरोध के हो भने सम्बन्धित देशका जुन हाम्रो लोकल नेपलिज कम्युनिटीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ उहाँ चाहिँ समुदायमा पुग्न सक्ने एउटा माध्यम हो कि विभिन्न समाजहरू छन् नेपाली समाजहरू छन् गएर आवश्यक नेपालीहरू छन् होइन उहाँहरूले सबैलाई चाहिँ यो टेलिमेडिसिन सेन्टर वीर अस्पतालमा यसो सुविधा छ भनेर उहाँहरूले कुनै ग्यादरिङ गर्दा होस् फ्यामिली फङ्सनमै होस् होइन सबै कुराहरूमा चाहिँ यो कुराहरू चाहिँ एक आपसमा र एउटा म्यासिभ रूपमा चाहिँ उहाँहरूले चाहिँ भनिदिनुभयो अथवा त्यही अनुसारले कुनै पनि ग्यादरिङमा होइन कुनै पनि कार्यक्रममा चाहिँ एटलिस्ट यो हेल्थको कुरा चाहिँ इन्ट्रोड्युस गरिदिनु भयो भने त्यसले ठुलो एउटा चाहिँ समुदायलाई यो स्वास्थ्य परामर्शले लिएर इङ्गित गर्न सक्छ होइन विभिन्न कम्युनिटीहरूमा पुगिसकेपछि त्यही अनुसारले हामी चाहिँ सेवा दिनलाई तयार छौँ त्यो अनुसारले चाहिँ लोकल कम्युनिटीहरू अलिकति एक्टिभेट भइदिनु भयो भने चाहिँ यसले चाहिँ अझै ठुलो परिधिमा अथवा ठुलो म्यासिभ रूपमा चाहिँ जान्छ भन्ने मलाई लाग्छ
1: हजुर अब अलिकति तथ्याङ्कमा पनि जाउँ रक्षा जस्तै पछिल्लो समय चाहिँ अलिकति बढी सेवा लिने देशहरूको कुराकानी गर्दाखेरि अथवा सेवा लिने संख्याको कुरा गर्दाखेरि पछिल्लो समय कतिले सेवा लिनु भएको छ कसरी लिइरहनु भएको छ
0: अब हाम्रो यो यहाँको चाहिँ कल रेकर्ड अथवा हेर्दाखेरि चाहिँ लगभग 11,000 पटक चाहिँ हामीलाई कल भएको छ स्थापनादेखि अहिलेसम्म होइन विभिन्न देशहरूमा विशेष गरी बढी आएको कलहरू चाहिँ खाडी मुलुकबाट छन् है मलेसिया तपाईँको युएई है कतार योबाट चाहिँ अलिकति बढी कलहरू आउँछन् भने अरू अन्य देशहरूबाट नै आएका छौँ जस्तो सिचिलिज भन्छौँ होइन अनि त्यसपछि तपाईँको युकेबाट कलहरू छन् पोल्यान्ड पोर्चुगल होइन त्यसपछि जापान कोरिया झन् इपिएसबाट नियमित जाने कोरियाबाट नि कलहरू आउँछन् विभिन्न देशहरूबाट चाहिँ इन्गित गर्छ लगभग हामी 46 देशमा चाहिँ पुगिसकेका छौँ
2: उहाँ हुनुहुन्थ्यो वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा हामी आज टेलिमेडिसिन सेवा कसरी सञ्चालन भइरहेको छ यसको प्रभाव कस्तो देखिएको छ मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुको कारण के हो तथा भविष्यमा यस सेवालाई कसरी अझ प्रभावकारी बनाइनेछ भन्ने विषयमा कुराकानी गरिरहेका छौं कुराकानी अझै बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
4: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
4: हाम्रा सेवाहरू
5: ओपिडी सेवा
4: विशेषज्ञ ओपिडी सेवा
5: निशुल्क औषधि वितरण
4: सशुल्क फार्मेसी सेवा
5: फिजियोथेरापी सेवा
4: अकुपंचर सेवा
5: योग परामर्श सेवा
4: क्रियाकल्प सेवा
5: पूर्वकर्म पञ्चकर्म सेवा
4: छार सूत्र सेवा
5: जलौका सेवा
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-696 98514-2463

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। यो कार्यक्रम देशभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन र फेसबुक लाइभ मार्फत एकसाथ प्रसारण भइरहेको छ। साथै तपाईले चाहेको समयमा यो कार्यक्रम उज्यालो अनलाइनबाट सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। आज हामी टेलिमेडिसिन सेवा कसरी सञ्चालन भइरहेको छ, यसको प्रभाव कस्तो देखिएको छ, मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुको कारण के हो तथा भविष्यमा यस सेवालाई कसरी अझ प्रभावकारी बनाइनेछ भन्ने विषयमा वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर संजय धरेलसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: सुरुमा हामीले कुराकानी गर्दाखेरि कस्ता समस्याहरू चाहिँ बढी आउने गरेका छन् भनेर तपाईँले भन्दाखेरि कामको प्रकृति अनुसार चाहिँ आउँछन् भनेर बताउनुभयो। त्यसमा पनि सबैभन्दा बढी गुनासो गर्ने समस्या चाहिँ कुन रहेछ?
3: अब गुनासो गर्ने समस्या ठ्याक्कै यही भन्दाखेरि चाहिँ अब मानसिक रूपमा चाहिँ अलिकता बढी कलहरू आउँछन् होइन, किनकि त्यसलाई त अब लामो समय पनि दिनुपर्ने भयो र मान्छेलाई त्यसको परिधि पनि ठुलो छ, के कारणले भयो अकारण कारण होइन, त्यसको चाहिँ एकदमै उयो छ। खानपानको समस्या अघि मैले कुरा गरेँ होइन, छालाको समस्याहरू पनि त्यतिकै छन्। अब यो मिश्रित रूपमा छ।
2: मानसिक समस्याको तपाईँले प्रसङ्ग जोड्दाखेरि टेलिमेडिसिन मार्फत पनि मानसिक स्वास्थ्यको परामर्श चाहिँ हामीले कसरी दिन्छौँ?
3: परामर्श भनेर हामी अडियो भिजुअल गर्छौँ होइन, सम्बन्धित अब एकदमै यसमा चाहिँ फेरि लामो समय चाहिन्छ, उहाँको सबै कुराहरू बुझ्नुपर्ने हुन्छ होइन, औषधि खाइरहेको कि होइन, अब खानुपर्ने हो कि फलोअपमा हो कि होइन, सबै कुराहरू हेरेर चाहिँ हामीले त्यही अनुसार परामर्श भन्नाले अब हामीले कुरा गर्दै जाँदाखेरि लगभग थाहा भइहाल्छ, डायग्नोस्टिक प्रोभिजनल डायग्नोसिस हामीलाई थाहा भइहाल्छ, त्यही अनुसारले चाहिँ उहाँलाई कस्तो खाले काउन्सिलिङ गर्नुपर्ने, उहाँको वर्क रिलेटेड कुराहरू हो कि फ्यामिली रिलेटेड कुरा हो कि अनरिलेटेड पनि हुनसक्छ होइन, एडजस्टमेन्टका कुराहरू हो कि, हामीले धेरै लामो चाहिँ कुराकानी पछि नै एउटा निष्कर्षमा पुग्छौँ। यसको चाहिँ अब यो मानसिक सम्बन्धीमा चाहिँ लामो समय लाग्छ।
2: अनि त्यसमा पनि यो वैदेशिक रोजगारीमा जानु एउटा कुरा भइगयो र त्यसमा पनि यो स्वास्थ्य समस्या र मानसिक समस्या देखिनु चाहिँ कतिको जटिल अवस्था हो?
3: अब यस्तो छ, शारीरिक र मानसिक बिल्कुल कस्तो छ भन्दाखेरि अब हामीले मानसिकमा पुग्नुभन्दा अगाडि चाहिँ गर्दाखेरि अर्ग्यानिक कजहरू छुट्याउनु पर्ने हुन्छ होइन, कुनै कजेटिभ त्यस्तो केही छ कि छैन, सिधै हामीले केही भनिसाथ मानसिक भनिहाल्ने अवस्था हुँदैन, पहिला अर्ग्यानिक कज छुट्याएर बल्ल अनि हामी चाहिँ मानसिकमा पुग्ने हो, त्यो अनुसारले चाहिँ हुन्छ। अनि मानसिकमा चाहिँ कस्तो छ भन्दाखेरि तपाईँको इभन यहाँबाट हाम्रो श्रमिकहरू नेपालबाट अन्य देश जाँदाखेरि चाहिँ हाम्रो यहाँको जुन स्किलिङ हुन्छ त्यहाँ चाहिँ मानसिक मेन्टल हेल्थ त्यो रिलेटेड खासै त्यो भयो जस्तो मलाई लाग्दैन, किनकि अब हामीले हेर्ने भनेको फिजिकल फिटनेस हो, मेडिकल टेस्टहरूका कुरा गरेँ मैले, ल्याब परीक्षण अन्य परीक्षण होइन, त्यसमा चाहिँ सायद हामीले यो मानसिक अवस्था उहाँको के छ कसो छ भनेर सायद ट्राइजिङ भएको छैन होइन, त्यो अनुसार छुट्याउनेको छैन। अब त्यता पनि हामीले अलिकता वर्कआउट गर्नुपर्ने हो कि होइन, त्यो नै यहाँबाट अलिकता हामीले हेर्न सक्यौँ भने कम्तीमा पनि केही न केही भाग चाहिँ सेग्रिगेट हुन्छ र प्रोन एरियाज भन्छौँ हामीले, प्रोन पेसेन्टहरू कुन चाहिँ पछि गएर मानसिक अवस्था आउन सक्छ कि भन्ने खाले ग्रुपहरू, अब त्यो फेरि धेरै हुन्छ, भेग हुनसक्छ होइन, तर हामीले एटलिस्ट वर्कआउट एटलिस्ट एउटा स्टार्ट केही गर्न सक्छौँ कि भन्ने जस्तो पनि लाग्छ होइन। तर त्यही हो, फेरि हामी अथवा सरकार अथवा जसले जे गरे पनि एकदम सचेत हुनुपर्ने भने चाहिँ हामी नेपाली श्रमिकहरू नै हो। म एउटा के अनुरोध गर्न चाहन्छु भने आफ्नो स्वास्थ्य अवस्थालाई लिएर चाहिँ हजुरहरूले खालि युट्युब हेर्ने गुगलमा सर्च गर्ने यस्तो भन्दा नि तपाईँहरूले यो कुराहरू छोडेर चाहिँ सिधै टेलिमेडिसिन सेन्टरमा चाहिँ कुनै टेस्ट गरेर कुनै अडियो पठाएर के गरेर चाहिँ सोझै चिकित्सकसँग चाहिँ परामर्श लिन अनुरोध गर्छु। यो अब धेरै युट्युब र गुगल मैले एक्स्ट्रा कुरा गरेँ, गुगल र युट्युबहरू हेर्ने अनि त्यस आफै यो भयो कि त्यो भयो कि भनेर सोच्दै जाँदाखेरि अवस्थाहरू जटिल भएको होइन, त्यो अनुसारले चाहिँ स्वास्थ्य अवस्था समाधान नभएका स्थितिहरू पनि छन्। सो श्रमिकहरूलाई मेरो यही अनुरोध छ, तपाईँहरूले चाहिँ के भयो कि आफ्नो ब्रेक टाइम होस् के होस् केही छ भने टेस्ट गरिहाल्न चाहिँ अनुरोध गर्छु।
2: कुनै पनि भनौँ न यो समस्या देखियो भने चाहिँ सामाजिक सञ्जालका डाक्टरहरू हेरेर र उहाँहरूको त्यो भनाइ अनुसार परामर्श लिएर आफूले काम गर्नुभन्दा अथवा उपचार गराउनुभन्दा नजिकैको अस्पतालहरूमा क्लिनिकहरूमा जानु पर्यो, देखाउनु पर्यो, अनि सही डाक्टर आफ्नो अवस्था के हो ठ्याक्कै अवस्था पत्ता लगाएर चाहिँ उपचार गर्नु चाहिँ पर्यो।
3: हजुर, अब यस्तो सामाजिक सञ्जालका डाक्टरहरू भन्दाखेरि पनि विभिन्न फोरममा आएका कुराहरू अथवा युट्युब अथवा गुगल जुन हामी गर्छौँ होइन त्यतातिर जानु, किन इन्डिभिजुअलको फरक फरक प्रेजेन्टेसन हुनसक्छ, मलाई एउटा भएको छ त्यही कुरा चाहिँ अर्को व्यक्तिमा फरक हुनसक्छ, सबैमा एउटै खाले हुँदैन, त्यो कारणले गर्दाखेरि चाहिँ यो टेलिमेडिसिन सेन्टर भएकै तपाईँहरूको लागि हो, त्यही भएर तपाईँहरूले चाहिँ त्यतातिर लाग्नुभन्दा नै आफ्नो केही छ भने टेक्स्ट गरिहाल्ने, अडियो पठाइहाल्ने, फोन गरिहाल्ने, कुनै न कुनै माध्यमबाट हामीसँग जोडिन होला भन्न चाहन्छु। त्यो
2: यो हुन त वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि स्वास्थ्य परीक्षण त गरिन्छ, तर तपाईँले कस्तो पाउनु भएको छ यो जस्तै वैदेशिक रोजगारीमा जाँदाखेरि पनि आफूसँग भएको समस्या लुकाएर जाने प्रवृत्ति चाहिँ देखिन्छ कि देखिँदैन?
3: अब यस्तो छ, अब त्यता चाहिँ खासै म जानकार छैन होइन, उता के भइरहेछ त्यो कसरी के हो,
2: अब हामीले कुराकानी गर्दाखेरि बुझ्दाखेरि
3: हजुर, अब हामीले यस्तो छ, अब कुराकानीको क्रममा अब श्रमिकहरू नै आफै सचेत हुने हो होइन, अब यहाँ कस्तो छ भन्दाखेरि सिनारियो मैले बुझेको चाहिँ अब जसरी हुन्छ जान पाए हुन्छ भन्ने एउटा त्यो ऊ हुन्छ नि, इगरनेसले गर्दाखेरि पनि अब कति कुरा भइहाल्छ भन्ने टाइपले हुन्छ, तर एउटा कुरा के बुझ्नु पर्यो भने आफू नै ठिक नभइकन विदेश जानु भने चाहिँ त्यो आफैमा बेठिक काम हो, किनकि अल्टिमेटली त्यो तपाईँलाई पछि त्यसले समस्या निम्त्याउँछ, खर्चको भार पनि हुन्छ, फर्किनु पर्ने हुन्छ, टिकटको पैसा लस हुन्छ होइन, त्यो कारणले गर्दा आफू स्वस्थ नभइकन त्यहाँ स्वस्थ परिस्थिति निर्माण हुँदैन भनेर चाहिँ बुझिदिनु न म अनुरोध गर्छु।
2: त्यो त भइहाल्यो, अब उता गइसकेपछि आफ्नो समस्या लुकाउने र नबताउने चाहिँ त्यो चाहिँ कतिको पाउनु
3: हो? अब त्यो चाहिँ कस्तो छ भन्दाखेरि हामीलाई कतिपयले चाहिँ साथीलाई चाहिँ यस्तो भयो भनेर चाहिँ हामीलाई फोन पनि आउँछन्, त्यस्तो नआउने होइन होइन, लुकाउने प्रवृत्ति अथवा भन्न नचाहने अथवा भने थाहा पाउँछ कि अरूले होइन, यस्तो परिस्थिति पनि छ, मतलब यस्तो बिरामीहरू पनि यस्तो श्रमिकहरू पनि हुनुहुन्छ, त्यही अनुरोध हो तपाईँहरूले आफ्नो खुलस्त कुराहरू राख्नुहोस्, तपाईँले राखेका कुराहरू यो टेलिमेडिसिन सेन्टरबाट बाहिर जाँदैन होइन, यो चिकित्सक र बिरामी बीचको कुराकानी अथवा संवाद अथवा यो स्वास्थ्य अवस्थालाई तपाईँहरूको बुझ्ने कुरालाई चाहिँ अगाडि बढ्ने कुरा हो, त्यो कारणले गर्दाखेरि यसमा बाट अन्यत्र कहीँ जान्छ कि के हुन्छ कि भनेर चाहिँ त्यस्तो नसोच्नु होला, तपाईँहरूले खुलस्त कुरा राख्न सक्नुहुन्छ।
2: अनि अलिकति जटिलताका चुनौतीका विषयमा कुराकानी गर्दाखेरि टेलिमेडिसिन केन्द्रबाट जसरी सेवा हामीले यहाँबाट दिइरहेका छौँ, यो सञ्चालन गर्दाखेरिका अलिकति समस्याहरू चाहिँ के कस्ता छन्?
3: अब सञ्चालनको समस्या हेर्दाखेरि अहिले हामी चाहिँ यो के भन्छ अलिकति जनशक्तिहरू वृद्धि गर्नुपर्ने हो कि होइन, किनकि अब भन्छौँ हामी श्रमिकहरू आदि नेपाल बाहिर छ होइन, त्यो कारणले गर्दा भोलि लार्ज पुलिङ अफ पेसेन्ट हुँदाखेरि चाहिँ अलिकति कठिनाई हुनसक्छ कि भनेर अब त्यही अनुसारले मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालय उहाँले काम गरिरहनु भएको छ यसलाई 24 घण्टामा लाने भनेर होइन, त्यो अनुसारले काम पनि भइरहेको छ, अब श्रमिकको स्वास्थ्यलाई नै केन्द्रमा राखेर उहाँहरूबाट चाहिँ सबै कुराहरू अगाडि बढिरहेको छ, उहाँहरू सकारात्मक हुनुहुन्छ, उहाँहरूले त्यही अनुसार काम बढाइरहनु भएको छ।
2: अनि यो नियमित स्वास्थ्य परीक्षण विदेशमा रहेका जति पनि श्रमिकहरू हुनुहुन्छ उहाँहरूको हकमा चाहिँ कतिको आवश्यक छ?
3: अब यो एकदमै आवश्यक छ, यो किन आवश्यक छ भन्दाखेरि डिफ्रेन्ट फेज अथवा डिफ्रेन्ट लेयर अफ माइग्रेन्स चाहिँ बाहिर हुनुहुन्छ होइन, अब यो स्टेट ओनरसिप पनि हो कि सिटिजनलाई लिएर, अब हेल्थ भनेको त नम्बर वान हो, तपाईँ जीवित रहेन संसार देख्न पाउनुहुन्छ, मैले भन्ने कुरा चाहिँ यो सधैँभरि एउटै हो, यो रोगी र निरोगीको यात्रामा के हुन्छ भन्दाखेरि तपाईँलाई अप्ठ्यारो परेपछि तपाईँले चाहिँ त्यो फिल गर्ने हो कि होइन, जबसम्म तपाईँलाई अप्ठ्यारो पर्दैन केही फिल हुँदैन, त्यो कारणले गर्दा यो टेलिमेडिसिन सेन्टर चाहिँ माइग्रेन्स वर्कर्सको लागि स्टेट ओनरसिप पनि हो, यसले दिने परामर्शहरूले होइन के हुन्छ भन्दाखेरि स्टेट अफ पिपल बीचमा ब्रिज पनि गर्छ र स्वास्थ्य अवस्थाले लिएर कहाँ भन्न जाने भन्ने त्यो त्यो प्लेटफर्म चाहिँ यसले दिन्छ, एटलिस्ट श्रमिकले आफ्नो स्वास्थ्य अवस्था मलाई यो भयो भन्न सक्ने प्लेटफर्म पाउनु पनि उहाँहरूको लागि चाहिँ एकदमै ठुलो कुरा हो है. अर्को चाहिँ अघि मैले कस्ट कट अफका कुरा गरेँ, कति टेस्ट गर्ने कति नगर्ने होइन, त्यो त अब मान्छेलाई परिसकेपछि थाहा हुन्छ. अनि कन्सल्टेसन्सका कुराहरू भयो, एपोइन्टमेन्ट डेट अब एक महिना छ, अगाडि नै के गर्ने, आत्तिएको अवस्था हुन्छ कति कति, त्यसै पनि नेपाल फर्किएको अवस्था हुन्छ, त्यो धेरै कुरालाई चाहिँ यसले धेरै मेजर मेजर मेजर एरियाजमा चाहिँ यसले कभर गर्छ कि. हामीले जस्ट कुराकानी र स्वास्थ्य मात्र हेऱ्यौँ भने यो पर्याप्त हुँदैन टेलिमेडिसिन सेन्टरको लागि. यसले धेरै काम गर्छ, यसले दूतावाससँग समन्वयका कुराहरू गर्छ, स्वास्थ्य अवस्था जस जटिल भयो रेस्क्यु गर्ने कुराहरू हुन्छ, कसैलाई वीर हस्पिटलमा ल्याएर ट्रिटमेन्ट गर्नुपर्ने अवस्था भयो भने त्यो अवस्था हुन्छ, आइसियूका कुराहरू कुनै बिरामी उतैबाट अब आइसियू निडेड पेसेन्टहरू पनि आउनुहुन्छ त्यही अनुसारले यहाँको व्यवस्थापनका कुराहरू हुन्छ होइन, अब उहाँहरूको एट द अर्लिएस्ट कन्सल्टेसन्सका कुराहरू हुन्छ. सो यसले धेरै मेजर एरियाजमा हेल्थ पोलिसीका कुराहरू छ, स्वास्थ्य अधिकारका कुराहरूको बारेमा यसले श्रमिकहरूलाई जानकारी दिन्छ होइन, निड कतिखेर चाहिँ आफू जाने, अहिले मैले स्वास्थ्य बिमाका कुराहरू गएर त्यो अनुसारले चाहिँ ए मलाई स्वास्थ्य बिमा चाहिने रहेछ है भन्ने त्यो खालको श्रमिकहरूमा चाहिँ हुन्छ. यस्तो धेरै ठुलो ठुलो एरिया मैले काम गर्छ.
2: भनेपछि कुनै श्रमिकसँग आर्थिक अवस्थाको अलिकति समस्या, आर्थिक अवस्थाले गर्दाखेरि उपचार पाइन भन्ने खालको एउटा समस्या छ भने उहाँहरूलाई चाहिँ सहजीकरण गरेर उपचारको व्यवस्था पनि गर्न सक्छ.
3: दूतावाससँग समन्वय गर्छौँ, अब उहाँहरू स्वास्थ्य बिमाका कुराहरू भयो होइन, कति चाहिँ अब नेपाली आउने परिस्थिति हो भने पनि हामीलाई भनेर वीर हस्पिटलमा आउनुभयो भने त्यही अनुसारले हामीले सहजीकरण गर्छौँ.
2: हामीले अहिलेसम्म गरेका छौँ कि छैनौँ?
3: हामीले गरेका छौँ, इभन पेसेन्ट आएर अपरेसन गरेर जानु भएको छ र त्यो गर्ने चाहिँ हाम्रो ईएनटी डिपार्टमेन्टको न्युरो सर्जरीले चाहिँ एकदमै बेड रिडन पेसेन्टलाई पनि होइन चाहिँ पोस्ट रिहेबिलिटेटिभ फेजमा जानुपर्ने पेसेन्टलाई यहाँबाट प्राइमेरी मतलब हेरेर त्यही अनुसारले आइसियूमा पेसेन्ट राखेर त्यही अनुसारले चाहिँ फर्दर डिस्चार्ज गरेको अवस्था पनि छ.
2: अनि यो अलिकति यो तपाईँको यो बिमाको कुराकानी पनि जोड्नु भएको थियो नि सुरुमा, बिमाको जुन महत्व चाहिँ विदेशमा चाहिँ कस्तो हुन्छ विशेष गरी?
3: एकदम मिल्ड हुन्छ, हेर्नु हेल्थ अब कस्टली छ होइन, महँगो हुन्छ, अब त्यहाँ झन् अब एक बराबर धेरै हुने भयो होइन, सामान्यता नेपालमा लाग्ने खर्च भन्दा उहाँ चाहिँ लगभग टाइम्स 3 टाइम्स 4 जान सक्छ है, त्यो कारण कन्सल्टेसन तपाईँको परामर्श लिने शुल्क पनि त्यतिकै हाई हुन्छ, त्यो कारणले गर्दा अनि परीक्षणका कुराहरू अझै एकदम जरुरी स्थितिमा त गर्नै पर्ने हुन्छ, सो परीक्षणको अवस्थाहरू छ, त्यो कस्ट एकदम हाई छ बाहिर, त्यो कारणले गर्दाखेरि पनि अनि डेटका कुराहरू भने मैले कन्सल्टेसनका डेटहरू होइन, यो कुरालाई चाहिँ सबै सम्बोधन गर्ने भनेको स्वास्थ्य बिमाले, अब कतिलाई त पैसा तिर्नै पर्यो, अब स्वास्थ्य बिमाले कभर गर्ने कुरामा एटलिस्ट त्यो खर्च चाहिँ कट अफ हुन्छ, रिलेभेन्ट कस्टको कुरा पनि आउँछ, अब बाहिर गर्दाखेरि चाहिँ धेरै तिर्नुपर्ने हुनसक्छ, नेपाल आएर गर्दा कम खर्च हुन सक्ने, त्यसले गर्दाखेरि विदेशको पेसेन्ट नेपाल आएर ट्रिटमेन्ट गर्ने त्यसपछि यहाँ ट्रिटमेन्ट गरेर फेरि फर्केर जाने पनि हुनुहुन्छ, किन भन्दाखेरि उहाँहरू आउँदा यहाँ चेक गराउँदा र सबै गर्दाखेरि हुने कस्ट र त्यहाँ त्यतिकै हुने कस्ट लगभग इक्वलाइज गर्दो रहेछ, अनि कति चाहिँ अब त्यो फ्यामिलीहरू पनि भेटघाट हुने, आफ्नो प्रत्यक्ष फ्यामिलीको निगरानीमा उपचार गर्न चाहने श्रमिकहरू पनि हुनुहुन्छ, त्यसरी पनि हामीले चाहिँ कतिलाई समन्वय वीर हस्पिटलको हकमा मात्रै समन्वय गर्छौँ होइन, त्यही अरू अन्य अस्पताल सरकारी अस्पतालमा त्यस्तो केही पर्यो भने हामीले नै समन्वय गरिदिन्छौँ.
2: अनि डाक्टर साहब, यो अलिकति प्रभावकारिताको कुराकानी गर्दाखेरि तपाईँले यो क्षेत्रमा लागिसकेपछि बिरामीहरूको प्रतिक्रिया सुन्दाखेरि कतिको प्रभावकारी भइरहेको छ कार्यक्रम जस्तो लाग्छ?
3: अब प्रभावकारी नै छ होइन, यो किन प्रभावकारी छ भन्दाखेरि श्रमिकले प्लेटफर्म पाउनु भएको छ, उहाँले सहजै एक ट्यापमा उहाँको स्वास्थ्य समस्या उहाँहरूले राख्न पाउनु भएको छ र हामीले पनि त्यही अनुसारले चाहिँ प्रिभेन्टिभ पाटोमा उपचारात्मक ट्रिटमेन्टको पाटोमा अनि इभन फर्केर आइसकेपछि समन्वय गर्ने पाटोमा होइन त्यो पाटोमा चाहिँ हामीले काम गरिरहेछौँ, त्यो भएको कारणले गर्दाखेरि श्रमिकहरूको चाहिँ अघि हजुरले पनि एउटा त्यहाँ लाइभ सुनिहाल्नुभयो होइन, उहाँले धन्यवाद दिनुभएका कुराहरू होइन, त्यसरी चाहिँ श्रमिकहरूबाट नि राम्रो प्रतिक्रिया आइरहेछ.
2: श्रमिकको प्रसङ्ग त हामीले गरि नै रहेका छौँ र श्रमिक सँगसँगै अरू भनौँ न अरू पेसामा जाने अथवा अरू क्षेत्रमा जाने विद्यार्थी भनौँ अरू अन्य क्षेत्रमा जाने उहाँहरूको चाहिँ फोन सम्पर्क आउँछ कि आउँदैन?
3: विद्यार्थीहरू पनि बाट नै आउँछन् हामीलाई सोद्धाखेरि, अब उहाँ चाहिँ कस्तो भने स्टुडेन्ट प्लस वर्क टाइपकै भयो होइन, अब हामीले स्टुडेन्ट भने पनि उहाँले केही न केही काम गरिरहनु भएकै हुन्छ, अब स्टुडेन्टबाट पनि फोनहरू आइरहेछ.
2: अनि त्यसमा पनि अर्को क्षेत्र भनेको महिला, हामीले श्रमिकको कुरा गर्ने गर्दाखेरि पुरुषको र महिलाको छुट्टी हुन्छ होला, उहाँहरूले गर्ने गुनासो र उहाँहरूले गर्ने फोन सम्पर्कमा चाहिँ कस्तो प्रतिक्रिया आइरहेको छ?
3: उहाँहरूको चाहिँ यस्तो छ, उहाँहरूको चाहिँ इन्गेजमेन्ट अथवा यो स्वास्थ्य परामर्श लिने उसमा चाहिँ कम छ होइन. अब हामीले निरन्तर भनेका छौँ त्यस्तो केही अवस्था स्वास्थ्य समस्या आयो भने हामीलाई फोन गर्नु होला भनेर, तर तपाईँले भन्न खोज्नु भएको महिला पुरुषको हकमा कुन बढी के भन्न खोज्नु भएको होला, पुरुषको मात्र चाहिँ बढी छ महिलाको कमी छ.
2: त्यसमा पनि महिलाहरूले गुनासो गर्ने बाटाहरू चाहिँ कस्तो छ?
3: गुनासो गर्ने बाटाहरू कति चाहिँ अब यो उहाँहरूको महिनावारी समस्या होइन, त्यसै गरी अघि भर्खर हजुरले पनि सुनिहाल्नु भयो प्रेसरका समस्याहरू होइन, एन्जाइटीका कुराहरू, मानसिक स्वास्थ्यका कुराहरू छन्.
2: अनलाइन सेवा छ हाम्रो टेलिमेडिसिन सेवा, यसलाई चाहिँ अझ प्रभावकारी बनाउन चाहिँ के गर्नुपर्छ? अब यसै स्थिर कुराकानी गरौँ.
3: यसलाई चाहिँ थप प्रभावकारी बनाउनको लागि चाहिँ अब त्यही मिडिया स्टिमुलेसनै जरुरी हुन्छ होइन, अनि यो एप्लिकेसन्सको युज चाहिँ एकदमै राम्रो भएको छ, यसैलाई नै कन्टिन्यू गर्दा भयो. अरू अन्य पाटोमा चाहिँ अब विभिन्न आइटी सपोर्टका कुराहरू आउन सक्छन् होइन, अब त्यसमा चाहिँ अध्ययन गरेर हामी अगाडि बढ्न सकिन्छ.
2: अनि अघिल्लो चरणमा जसरी हामीले कुराकानी गरिरहेका थियौँ झन्डै झन्डै एक वर्ष जति भयो होला, त्यसपछि अहिलेको समयसम्म आइपुग्दाखेरि चाहिँ के परिवर्तन भयो टेलिमेडिसिनमा?
3: अब टेलिमेडिसिनमा परिवर्तन हामीले भनेको चाहिँ पेसेन्ट इन्गेजमेन्टै हो होइन, उहाँहरूले चाहिँ जसरी हामीलाई सुरुका दिनहरूमा चाहिँ खुलस्त कुराहरू गर्नुहुन्थेन होइन, के होला कसो होला टाइपले पुरा भन्नुहुन्थेन भने अहिले बिस्तारै त्यो चाहिँ पेसेन्ट कन्फिडेन्सियलिटीको कुरा गरेँ मैले, गोपनीयताको कुरा, त्यसमा चाहिँ हामीले निकै काम गरिरहेका छौँ. अब अर्को पाटामा इन्फ्रास्ट्रक्चरको हिसाबले हामी पहिला एउटा रुममा थियौँ भने अहिले चाहिँ हामीलाई टू स्पेस प्रोभाइड गरिरहेको छ, एउटा हामी मिटिङको रूपमा प्रयोग गर्छौँ, अर्को चाहिँ टेलिमेडिसिन सेन्टरको युनिट भयो जहाँबाट हामीले चाहिँ बिरामीसँग प्रत्यक्ष कुराकानी गर्छौँ. हामीसँग ग्याजेटहरू उपलब्ध छन्, दुईवटा फोन छ, डेस्कटप कम्प्युटरहरू छ होइन, त्यही अनुसारले नै हामी अगाडि बढिरहेछौँ.
2: अनि हामीसँग भएको जनशक्तिले हामीले जसरी काम गरिरहेका छौँ यो ठिक छ कि अझै थप गर्नुपर्ने आवश्यकता छ?
3: यो हाम्रो अघि मैले भने कार्यालय समयको कुरा होइन, त्यो वान फेजको लागि चाहिँ भयो, अब 24 घण्टाको लागि चाहिँ हामीले त्यही अनुसारले चाहिँ यो सेन्टरलाई जनशक्ति चाहिन सक्छ. 24 घण्टा सातै दिन गर्दाखेरि चाहिँ जनशक्तिहरू अभियसली बढाउनु पर्ने नै हुन्छ. अहिले हामी विधा बाहेक चाहिँ दैनिक रूपमा एउटा फेजमा काम गर्छौँ भने बिहान एकदमै बिहान अथवा रातिको समयमा चाहिँ यहाँ हुँदैन, हामीले अफलाइनै काम गर्ने हो होइन, वर्क फ्रम होम भन्छ जुन घरबाट, त्यस्तो अर्जेन्ट कन्सल्टेसन रिक्वायरहरूलाई चाहिँ हामीले त्यही अनुसार रिप्लाई गर्नुपर्ने हुन्छ. 24 घण्टामा जाँदाखेरि हामीलाई जनशक्ति चाहिँ यहाँ यो सेन्टरमा चाहिँ आवश्यकै पर्छ.
2: भनेपछि जुन सरकारको जुन अहिलेको नीति छ शनिबार र आइतबार हप्तामा दुई दिन बिदा दिने, यसले गर्दाखेरि सोमबार जुन जसरी हामीले सेवा दिन्छौँ, सेवा दिने फर्स्ट आवरमा चाहिँ अथवा कार्यालय समयमा चाहिँ विशेष गरी त्यो गुनासोको चाप चाहिँ एकदम बढी बढ्ने गरेको देखिएको छ.
3: हजुर हजुर, अब त्यो केसहरू पाइला भए हुन्छ होइन, तर रुटिन केसै हुन्छ, त्यस्तो ज्यानै जोखिममा पर्ने खाले चाहिँ हुँदैन, हामीले नियमित रूपमा कन्सल्टेसन गर्न सक्ने खाले नै बिरामीहरू हुन्छन्, त्यो अनुसारले चाहिँ हामीले गरिरहेछौँ अहिले. अब तर यो बिदाको दिनमा पनि कम्तीमा यो टेलिमेडिसिन युनिट चाहिँ चल्दा अझै पेसेन्टको इन्गेजमेन्ट चाहिँ हुन्छ जस्तो मलाई व्यक्तिगत रूपमा लाग्छ, किनकि फेज सिफ्ट वाइज ड्युटी हुने हो, त्यसले गर्दाखेरि चाहिँ यसलाई अझै अगाडि लैजाँदा ठिकै हुन्छ.
2: हामीले यो वैदेशिक रोजगारीमा जाने र विदेशमा रहेकाहरूको कुराकानी त गरि नै रहेका छौँ, र सँगसँगै नेपालमा रहेका अथवा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरूको हकमा चाहिँ केही गरेका छौँ कि त्यो चाहिँ कस्तो छ?
3: परिवार लक्षित कार्यक्रम भन्दा नि यो श्रमिक लक्षित कार्यक्रम हो. पहिला हामीले चाहिँ विदेशमै रहेका नेपालीहरूलाई चाहिँ फोकस्ड गरेका छौँ. अब नेपालको आन्तरिक अवस्थामा चाहिँ केही गाउँपालिका, केही हस्पिटल होइन, केही अस्पतालहरू अनि केही नगरपालिकाहरूले आफ्नो आफ्नो आन्तरिक तरिकाले प्रदेश आन्तरिक तरिकाले गर्नुभएको होला, तर यो यहाँबाट चाहिँ विशेष गरी विदेशमा रहेका श्रमिकहरूका लागि नै हो. अब यदि श्रमिकको त्यहाँ परिवार छ, डिपेन्डेबल परिवार छ, उहाँहरूको आमा बुबा पनि श्रमिकसँगै हुनुहुन्छ भने हामीले परामर्श चाहिँ उहाँहरूलाई पनि दिन्छौँ, तर उहाँहरू चाहिँ विदेशमा हुनुपर्ने हुन्छ, यो यहाँबाट सेवा दिँदा चाहिँ. हजुर,
2: अलिकति यो सरकारको तयारीको बारेमा पनि म जोड्न चाहन्छु. जस्तै यो वैदेशिक रोजगारीमा जति श्रमिकहरू गइरहनु भएको छ र उहाँहरूको स्वास्थ्य सुरक्षाका लागि सरकारले गरेका तयारी छन् नि, हुन त नयाँ सरकार आएको छ, अब ढिलो चाँडो केही फरक नतिजा पनि देखिएला, कतिको पर्याप्त छन् जस्तो लाग्छ?
3: यस्तो छ, अब यसमा काम यही हो होइन, अब हामीले गर्नुपर्ने श्रमिकलाई एड्रेस गर्नुपर्ने कुराहरू स्वास्थ्य व्यवस्थामा यिनै हुन्। अब अहिले हामीले स्वास्थ्य मन्त्रालय, त्यसपछि श्रम मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालय, त्यसपछि वीर अस्पताल होइन, अब यो समन्वयमा के छ भन्दाखेरि एउटा माइग्रेसन साइकलको अवधारणा पनि अगाडि आएको छ, जसमा चाहिँ हामीले विदेश जान्छु भन्ने सोचाइ गरेदेखि विदेशबाट फर्किएको अवस्थासम्ममा कभर गरेको छ। र हाम्रो यो सेन्टरको चाहिँ मेन अथवा मुख्य एड्रेस गर्नुपर्ने जोन चाहिँ अथवा एरिया चाहिँ हामीले विदेशमा रहेका श्रमिकहरूलाई स्वास्थ्य परामर्श दिने नै हो।
2: विशेष गरी यो श्रमिकको स्वास्थ्य संरक्षणमा स्वास्थ्य संस्थादेखि लिएर अलिकति तपाईँले कुराकानी त गरि पनि सक्नु भएको छ, र सँगसँगै म्यान पावर कम्पनी र सरकार बीचको चाहिँ समन्वय, आन्तरिक समन्वय चाहिँ कस्तो छ अहिले?
3: त्यो अब त्यहाँ चाहिँ म जानकार छैन उता के भइरहेछ होइन, मेरो यहाँ अब यो यस विभागबाट हुने भनेको चाहिँ श्रमिकलाई परामर्श दिने हो, अब त्यो अनुसार उहाँहरूले गरिरहनु भयो होला।
2: अनि यो वैदेशिक रोजगारीमा जान चाहने जति पनि व्यक्तिहरू हुनुहुन्छ, युवाहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ स्वास्थ्यका हिसाबले चाहिँ तपाईँले के मुख्य सन्देश दिन चाहनुहुन्छ?
3: मुख्य सन्देश भनेको चाहिँ के हो भने हजुरहरू जाँदाखेरि जब वर्किङ ग्रुप हुनुहुन्छ होइन, 20-40 बिचकैमा म्याक्सिमम हुनुहुन्छ, त्यो कारणले गर्दाखेरि यो फेजमा के हुन्छ भने इमोसनल इम्ब्यालेन्सेस पनि हुन्छ, फिजिकल त्यही अनुसारले हुन्छ होइन, सोसियल त्यही अनुसारले हुन्छ, किनकि यही फेजमा हामी के गर्छौँ, काम गर्छौँ, यही फेजमा हाम्रो बिहे हुन्छ, यही फेजमा हाम्रो फ्यामिली एक्सटेन्ड हुन्छ होइन, यही फेजमा हामीले चाहिँ के गर्नुपर्ने हुन्छ, सो धेरै फ्याक्टरले चाहिँ हामीलाई चाहिँ यो फेजमा चाहिँ अलिकता बढी स्ट्रेसफुल यो डिकेड्स चाहिँ हो कि, त्यो कारणले गर्दा आफ्नो स्वास्थ्यमा लिएर चाहिँ एकदमै ध्यान दिनुहोला। प्रिभेन्टिभ फेजमा कुरा गर्दाखेरि आफ्नो दैनिकीहरूमा ध्यान दिनुहोला, आफूले गरिरहेको कामको प्रकृति के छ, काम के गर्न जाँदैछु त्यो ख्याल गर्नुहोला, आफ्नो त्यो अनुसारको सिप छ कि छैन, आफ्नो त्यो अनुसारको योग्यता पुग्छ कि पुग्दैन त्यो अनुसार ख्याल गर्नुहोला। अर्को कुरा चाहिँ कुनै पनि स्वास्थ्य समस्या आयो भने चाहिँ यस टेलिमेडिसिन सेन्टरमा सम्पर्क गर्नुहोला, टेक्स्ट छोड्नुहोला, मेसेज गर्नुहोला, कुनै पनि माध्यमबाट हामीसँग जोडिनुहोला। अनि त्यस पछाडि चाहिँ अब कुनै जटिल अवस्था आयो, साथीभाइलाई आयो होइन भने पनि हजुरहरूले चाहिँ एक अर्कालाई त्यही अनुसारले खबर पुर्याउनु होला, इन्गेज गराउनु होला। कति बोल्न नसक्ने साथीभाइ हुनुहुन्छ भने उहाँको समस्या त्यही अनुसारले हामी कहाँ पुर्याइदिनु होला होइन, अब यो एकदमै कलेक्टिभ इफोर्टबाट चाहिँ हामी अगाडि बढ्नुपर्ने हुन्छ। र विभिन्न त्यस्तो कुनै पनि स्वास्थ्य समस्या आयो भने चाहिँ तपाईँहरूले हामीलाई सम्झिनु होला।
2: विदेशमा रहेका व्यक्तिहरूले विशेष गरी जति पनि समस्या भोगिरहनु भएको छ, जति पनि नेपालीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ आफ्नो समस्या लुकाउने होइन, लुकायो भने चाहिँ अझै समस्या बढ्न सक्छ। अनि त्यसलाई चाहिँ नेपाल सरकारले उहाँहरूको लागि निशुल्क सञ्चालन गरिरहेको टेलिमेडिसिन सेवामा चाहिँ सहकार्य गरेर सम्पर्क गरेर आफ्नो समस्याहरू बताउनु पर्यो, साझा गर्नु पर्यो, जसले गर्दाखेरि पछि स्वास्थ्यलाई अलिकति सहज होस् भन्ने चाहिँ।
3: हजुर, अर्ली फेजमा आयो भने तपाईँको कस्ट पनि घट्ने भयो, तपाईँले पाउने दुःख पनि कम भयो, तपाईँको इलनेसको स्टे पनि कम भयो, हिलिङ पिरियड पनि अर्ली भयो होइन। तर तपाईँ त्यसैलाई कम्प्लिकेटेड फेजमा लानुहुन्छ भने तपाईँको पैसा पनि त्यही अनुसारलाई लाग्ने भयो, त्यही अनुसारले समय पनि सकिने भयो होइन, अप्ठ्यारो स्थिति आउँछ। त्यो कारणले गर्दाखेरि तपाईँहरूलाई अर्ली कन्सल्टेसन्सको लागि, अर्ली स्वास्थ्य परामर्शको लागि नै यो हो। त्यही कारण निशुल्क एकछिन बोल्दाखेरि केही पनि हुँदैन, तपाईँको समस्या तपाईँका कुराहरू कहीँ जाने पनि होइन, एकचोटि कम्युनिकेट गरिदिनु होला भन्न चाहन्छु।
2: के को डर चाहिँ बढी जस्तो लाग्छ उहाँ रहेका बिरामीहरू अथवा भनौँ न समस्या पर्नेहरूलाई चाहिँ बेसी चाहिँ के को डर लाग्छ होला, अथवा के कारणले गर्दाखेरि चाहिँ उहाँहरूले त्यो समस्या सार्वजनिक गर्न नखोज्नु भएको?
3: अब डर भन्दा चाहिँ कस्तो छ भन्दाखेरि दुई खाले भयो कि यसमा, अब उहाँहरूको त्यही कन्फिडेन्सियलिटी कुरा, गोपनीयता कुरा होइन, मैले भन्दाखेरि कहीँ हल्ला हुन्छ कि के हुन्छ कि भन्ने कुरा भयो, अर्को चाहिँ जब रिलेटेड सेक्युरिटी कुराहरू होइन, म के भन्छ तपाईँको मैले बताउँदाखेरि मेरो जागिरै जाने हो कि, मैले नेपाल फर्काइदिने हो कि के हुन्छ कि टाइपले होइन, त्यो हिसाबले पनि उहाँहरूको त्यो थिङ्किङ प्याटर्न रहेको हुनसक्छ। तर त्यस्तो सोचियो भने चाहिँ फेरि आफैलाई असर गर्न सक्छ, त्यसले गर्दाखेरि जे छ प्रष्ट रूपमा भन्नु होला, त्यसलाई ट्रिटमेन्ट फेजमा गइसकेपछि त्यसलाई सम्बोधन गरिसकेपछि तपाईँहरू फेरि ब्याक टु नर्मल लाइफमा हुनुहुन्छ, तर त्यसैलाई कम्प्लिकेटेड गर्नुभयो भने झन् गाह्रो परिस्थिति आउन सक्छ, थपिँदै जान सक्छ होइन, भार आर्थिक भार पनि पर्ने भयो, समयको चाप पनि बढ्ने भयो, त्यो अनुसारले एट अर्ली चाहिँ तपाईँले भन्नै पर्ने हुन्छ।
2: डाक्टर साहब, अन्तिममा चाहिँ जुन जसरी तपाईँहरूले टेलिमेडिसिन सेवा दिइरहनु भएको छ, यो टेलिमेडिसिनको भविष्य चाहिँ नेपालमा कस्तो देख्नुहुन्छ?
3: अब यो कस्तो छ भन्दाखेरि यो विभिन्न फोरमहरूमा पनि कुराकानी हुन्छ, प्रविधिको युगमा गइसक्यो मान्छे, एआईमा गइसक्यो संसार होइन, अब हामी चाहिँ अब यो टेलिमेडिसिनको भविष्य के देखिरहेको छ भन्दाखेरि एकदमै यो अबको यात्रा नै टेलिमेडिसिन हो जस्तो मलाई फिल हुन्छ, किनकि क्रस बोर्डरका कुराहरू छन् होइन, टाढा टाढाबाट रहेको अवस्थामा चाहिँ स्वास्थ्यको माध्यमबाट सरकार र जनताबीच जोडिने यो माध्यम पनि हो, उहाँहरूको स्वास्थ्य समस्यालाई चाहिँ हल गर्ने यो प्लेटफर्म पनि हो। झन् हामी कहाँ कस्तो अब प्रविधिले कहाँ पुर्याइदियो भने अहिले हरेकको हातमा लगभग स्मार्टफोन छ, स्मार्टफोनमा के एप्लिकेसन प्री डाउनलोडेड हुन्छ अहिले त होइन, अथवा डाउनलोड गरे पनि सहज छ, त्यो कारणले पहिलाको परिस्थिति हेर्दाखेरि चाहिँ कस्टको हिसाबले पनि त्यो अनुसारले महँगो थियो होइन, एक्सेसिबिलिटीको हिसाबले अब मैले नै मोबाइल बोक्दाखेरि अथवा हाम्रो अग्रजहरूले अथवा अगाडिको पुस्ताले मोबाइल बोक्दाखेरि ठुलो गाउँमा केही नै आए जस्तो हुन्थ्यो भने अहिले सामान्य भइसकेको छ, यो सामान्य परिस्थितिमा चाहिँ हामीलाई सहज भएको छ, प्रविधिको जमाना आइसक्यो, सो कारण टेलिमेडिसिनले चाहिँ अब चाहिँ स्वास्थ्य अवस्थालाई सम्बोधन गर्नको लागि उहाँहरूलाई चाहिँ समयमै उपचारको एउटा डिरेक्सन दिनको लागि अथवा कुनै पनि स्वास्थ्य समस्यालाई चाहिँ सम्बोधन गर्नको लागि चाहिँ एकदमै प्रभावकारी छ।
2: तपाईँलाई सोध्न चाहेका जिज्ञासाहरू मैले लगभग सोधिसकेको छु, यसमा पनि मैले छुटाएका अथवा अत्यन्तै महत्वपूर्ण कुराहरू केही छ भने म फेरि एकचोटि निवेदन गर्न चाहन्छु।
3: अब यसमा चाहिँ पहिलो कुरा म श्रमिकहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू आफ्नो स्वास्थ्यको अवस्था लिएर आफू सजग हुनुपर्छ, तपाईँको कामको प्रकृति 12 घण्टाको छ भने त्यही अनुसारले चाहिँ आफ्नो दैनिकीलाई चाहिँ मोडिफाई गर्नुपर्ने हुन्छ, तपाईँको खानपानको सेड्युलहरू कुन अनुसार छ होइन, त्यो अनुसारले आफैलाई पहिला आफै जागरूक हुनु पर्यो, तपाईँको पानी पिउने प्याटर्न हाइड्रेसन प्याटर्न कस्तो छ होइन, त्यो अनुसारले हेर्नु पर्यो, दैनिक 3 लिटर खानुपर्ने हुन्छ, तपाईँहरूले कम्तीमा 2-3 आवर्सको ग्याप राखेर त्यसरी पानी खाइदिनु भयो भने पनि हेर्दाखेरि सामान्य कुरा लाग्छ तर यो एकदमै इम्पोर्टेन्ट हुन्छ, सो हाइड्रेसन प्याटर्न त्यही अनुसारले मेन्टेन गर्नु पर्यो है, अनि कुनै पनि स्वास्थ्य समस्या भयो भने हामीलाई सम्पर्क गर्नु पर्यो, तपाईँले जान्नुपर्ने कुराहरू चाहिँ अहिलेलाई स्वास्थ्य अवस्थालाई लिएर यही नै हो। अघि मैले फेरि निवेदन गरेँ, विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला, हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छु।
2: हुन्छ डाक्टर साहब, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
3: हजुर, यहाँहरूलाई पनि यो समय दिनुभयो होइन, यहाँको बारेमा कुरा राख्ने मौका दिनुभयो, हजुरहरूलाई पनि धन्यवाद भन्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेल। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैं उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौ र तपाईलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौ। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।
4: ब्याङ्की खैमज बिली चौधे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्जिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्की निल पर्जिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई। जय श्री राम जय श्री राम।
6: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
5: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
6: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
5: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
6: हो नि भाउजू।
7: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
8: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
9: सम्पर्क मोबाइल नम्बर 98464 94 र 98065 58 074।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली लम्जुङ।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
13: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
14: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
13: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लम्जुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-46-257 र 98400-67-787।
15: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 9 बजेको छ।
16: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
17: मर्सिङ डीएफएम 95 मेगाहर्ज।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने सरकारको नीति। डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिने। एसईको ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि। थप तयारी कक्षा सञ्चालन गर्न आग्रह। कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने। देशका केही ठाउँमा वर्षा, अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। म्याग्दीको महावीरमा पहिरो खसेपछि बेनी जोमसोम सड़क अवरूद्ध। इजरायलसँग सम्बन्धित केही व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्धबारे यूको सहमति। पछिल्लो सहमतिमा इजरायलको विरोध। र विश्वकप क्रिकेट लीग 2 मा नेपालले आज स्कटल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने कार्यक्रम अघि सारेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा हिजो प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ई लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री तथा कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा आधारित सिकाई विस्तार गरिने उल्लेख छ। सरकारले 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र एआई आधारित सिकाई विस्तार गर्ने योजना अघि सारेको हो। त्यस्तै सुशासन र राष्ट्रिय आयका लागि सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा घोषणा गर्ने नीति लिएको छ। नीति तथा कार्यक्रममा साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि पनि विशेष अनुसन्धान इकाई स्थापना गर्ने उल्लेख छ। लागू औषध नियन्त्रण, अन्तर्देशीय अपराध तथा जटिल अपराध न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने भएको छ। नेपाल प्रहरीको भौतिक पूर्वाधार, उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फोरेन्सिक तथा सूचना विश्लेषण प्रणाली सुदृढ गरिने र राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधि मैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सरकारको कार्यशैली तथा प्रधानमन्त्रीको पोशाक र आचरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। हिजोदेखि शुरू भएको संसदको बजेट अधिवेशनको पहिलो बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले सुकुम्बासी बस्तीमा डोजर चलाएकोदेखि संसद रोकेर अध्यादेश ल्याएकोमा सरकारको विरोध गरेका हुन्। त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका बेला प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेकोमा पनि विपक्षी दलहरूले आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले संसदीय मर्यादा ख्याल नगरेको विपक्षी दलहरूको टिप्पणी छ। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको शैली, पहिरनको विषयमा समेत प्रश्न उठाएका हुन्। राष्ट्रिय महत्वका बैठकहरू तथा संयुक्त सदनमा राष्ट्रिय पोशाकको पालना हुनुपर्ने उनीहरूको भनाइ छ। माध्यमिक शिक्षा परीक्षा एसईमा अनुत्तीर्ण भएकाहरूलाई आउँदो असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने भएको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसईमा नियमिततर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिनुभयो। गएको चैत 19 देखि 29 गतेसम्म सञ्चालित परीक्षामा 5,12,421 सहभागी थिए। बोर्डले परीक्षा सम्पन्न भएको 1 महिनामै नतिजा सार्वजनिक गरेको हो। ग्रेड वृद्धि परीक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न अनुरोध गरेको छ। त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। यस्तै यस वर्ष कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा 11 को भर्ना तयारी थालिने बताउनु भएको छ। शिक्षा मन्त्रालयले सरकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठन पाठनको मिति तय गर्नेछ। गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षा भइरहेको छ। प्रदेशको केही ठाउँमा गैराती पनि पानी परेको थियो। सुदूरपश्चिमबाट छिरेको वर्षा गराउने प्रणालीको कारण देशका धेरैजसो ठाउँमा हल्का अनि 1-2 ठाउँमा ठूलो पानी परेको हो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै म्याग्दीको तातो पानीमा 102 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा बाँकी प्रदेशमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्ने अनुमान छ। तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती तथा गण्डकीको हिमाली पहाड़ी भागका केही ठाउँ, बाँकी हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा तराई भागको एक दुई ठाउँमा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका साथ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम कोरला सड़क आज बिहानदेखि अवरूद्ध छ। ढुंगा र माटोसहितको पहिरो खसेर 76 किलोमिटर दूरीको बेनीजोमसोम सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउजाउ गर्ने गाड़ी बीच बाटोमै रोकिएका छन्। मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न जाने र फर्किने पनि प्रभावित भएका छन्। जिल्ला प्रहरीकारले म्याग्दीले अवरूद्ध सड़क खुलाउन पहल भइरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सिधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल भित्र नै रेमिट्यान्स अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 82-83 को 9 महिनामा 16 खर्ब 59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 को 9 महिना अर्थात गएको चैतसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढ़ेको थियो। गएको चैतमा रेमिट्यान्स आप्रवाह 2 खर्ब 9 अर्ब 75 करोड़ रूपियाँ रहेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 2,94,186 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,93,259 जना रहेको छ। गएको चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फीति 4.47% र आर्थिक वर्ष 82-83 को 9 महिनाको औसत उपभोक्ता मुद्रा स्फीति 2.39% रहेको छ। कुल विदेशी विनिमय संचित 34.94 अर्ब 73 करोड़ रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा 3 वटा गाड़ी ठोक्किँदा 37 जना घाइते भएका छन्। गल्छी गाउँपालिका छ बैरेनीमा गैराती रोकिराखेको 52-003-001-006-20-56 नम्बरको ट्रकलाई काठमाडौँबाट बागलुङका लागि छुटेको 52-01-006-74-99 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। लगत्तै काठमाडौँबाट वीरगंजका लागि छुटेको अर्को बस 51-006-6716 बागलुङका लागि छुटेको बसलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई राति नै उद्धार गरी अस्पताल पठाएको इलाका प्रहरीकारले गजुरीले जनाएको छ। घाइते मध्ये 34 जनाको काठमाडौँको ट्रामा सेन्टर, शिक्षण अस्पताल महाराजगंज सहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर छ। 3 जना उपचारपछि डिस्चार्ज भएका छन्। 3 वटै गाड़ीका चालकलाई इलाका प्रहरीकारले गजुरीले पक्राउ गरेको जनाएको छ। अब विदेशको खबर। युरोपेली संघ यूका विदेश मन्त्रीले इजरायली केही बासिन्दा र उनीहरूसँग सम्बन्धित संस्थामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएका छन्। कब्जा गरेको वेस्ट ब्याङ्कमा प्यालेस्टिनी विरूद्ध हिंसामा संलग्न इजरायली बासिन्दा र उनीहरूसँग सम्बन्धित केही संस्थामाथि नयाँ प्रतिबन्धबारे सहमति जुटेको हो। यूको विदेश नीतिका प्रमुख काजा कल्लासले निर्णय सार्वजनिक गर्दै दशकौंदेखिको गतिरोध अन्त्य भएको बताउनु भएको छ। फ्रान्सका विदेश मन्त्री जीन नोएल बारोटले वेस्ट ब्याङ्कमा हिंसा र चरमपन्थी गतिविधि बढ़ाउने तथा अवैध बस्ती विस्तारलाई समर्थन गर्ने मुख्य इजरायली समूहहरू र तिनका नेतृत्वकर्तामाथि प्रतिबन्ध लगाएको जानकारी दिनुभयो। यो निर्णय अघि बढ़न नदिन हंगेरी ओर्बानको नेतृत्वमा लामो समयदेखि अवरोध रहँदै आएको थियो, तर हंगेरीमा आएको पछिल्लो राजनैतिक परिवर्तन र यू भित्रको नयाँ समीकरणपछि भिटो हट्दै निर्णय अघि बढ़ाउन बाटो खुलेको अधिकारीहरूलाई उद्धत गरी अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हंगेरीका नेता पीटर मग्यारको राजनैतिक प्रभाव कमजोर भएपछि निर्णय प्रक्रियामा देखिँदै आएको अवरोध हटेको विश्लेषण गरिएको छ। इजरायलले यो निर्णयको विरोध गरेको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत आजदेखि घरेलू मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एक दिवसीय श्रृंखलाका खेलहरू शुरू हुँदैछन्। आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। यो खेल अहिले बिहान 9:30 बजेदेखि तिर्वी क्रिकेट रंगशालामा शुरू हुनेछ। गैरातीको वर्षाले मैदान भने केही ओसिलो छ। स्कटल्याण्डले केही बेर अगाडि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। स्कटल्याण्डले ब्याटिङ रोजेको छ। यसअघि घरेलू मैदानमा नै नेपालले ओमान र यूएई सम्मिलित श्रृंखला खेलेको थियो। नेपालले 4 मध्ये 3 खेलमा जित निकालेको थियो। लीग टूमा नेपाल 18 अंकसहित अंक तालिकाको 7 स्थानमा छ। अमेरिका 36 अंकसहित पहिलो र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको छ। नेपाल ए टोलीबाट खेलेका ईशान पाण्डे सिनियर टोलीमा समेटिएका छन्। नेपालले जेठ 2 अमेरिकासँग, जेठ 4 फेरि स्कटल्याण्डसँग अनि जेठ 8 अमेरिकासँग खेल्नेछ। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने सरकारको नीति। डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिने। एसईको ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि थप तयारी कक्षा सञ्चालन गर्न आग्रह। कक्षा 11 भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने। देशका केही ठाउँमा वर्षा, अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। म्याग्दीको महावीरमा पहिरो खसेपछि बेनी जोमसम सड़क अवरूद्ध। इजरायलसँग सम्बन्धित केही व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्धबारे यूको सहमति। पछिल्लो सहमतिमा इजरायलको विरोध। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै।
3: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्यांकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: साली नदीको शिर,
5: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
5: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
5: सहरबाट नजिकै।
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
5: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841549481। वेबसाइट झुले.com.np।
7: सुन त, मेरो कपड़ा प्याकिङ गर्दियौ त श्यामजी को मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। निशुल्क वाटर बुथमा राखिएको पानीको दुरूपयोग रोक्न काठमाण्डौ महानगरले निगरानी बढ़ाएको छ। पिउनका लागि मात्रै नभई अन्य प्रयोगका लागि पनि पानी प्रयोग गरेको भेटेपछि महानगरले निगरानी बढ़ाएको महानगरको सार्वजनिक निजी साझेदारी इकाईका सहायक निर्देशक नरेन्द्र मान वज्राचार्यले बताउनुभयो। बुथबाट पिउनका लागि मात्र पानी लिन काठमाण्डौ महानगरले प्रयोगकर्तालाई आग्रह गरेको हो। काठमाण्डौका विभिन्न 8 ठाउँमा निशुल्क रूपमा पिउनका लागि वाटर बुथ एटीएम राखिएको छ। उहाँका अनुसार काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा महानगरले पछिल्लो समय 8 निशुल्क वाटर एटीएम बुथ सञ्चालनमा ल्याएको हो। निर्माणपछि वैशाख 5 यी बुथको औपचारिक रूपमा शुरूआत गरिएको वज्राचार्यले जानकारी दिनुभयो। 8 बुथको निर्माण लागत 2,60,00,000 रूपियाँ रहेको छ। काठमाण्डौको खुला मंच सहित महाबौद्ध दरबार हाई स्कूलको कम्पाउण्ड, राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, ढल्को चोक, हाँडी गाउँ वडा नम्बर 26 परिसर र वडा नम्बर 31 परिसरमा वाटर एटीएम जडान भएका छन्। काठमाण्डौमा 1,700 जनामा पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धी जाँचबाट रिपोर्ट आउँदा 60 जनामा एचपीभी पोजिटिभ देखिएको छ। काठमाण्डौ महानगरले वीर अस्पतालसँगको सहकार्यमा गएको चैत 16 वैशाख 21 गतिसम्म स्तन र पाठेघरको मुखको क्यान्सर निशुल्क परीक्षण तथा प्रारम्भिक उपचारको क्रममा एचपीभी जाँच गरेको थियो। 2,779 जना महिलाको स्वास्थ्य जाँच गर्ने क्रममा 1,700 जनामा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो। रिपोर्टमा पोजिटिभ देखिएकाहरूलाई हरेक बुधबार र शुक्रबार वीर अस्पतालमा बोलाउने गरिएको छ। सुनका गरगहना चोरी गरेको आरोपमा काठमाण्डौ उपत्यकाबाट 3 प्रहरीले पक्राउ गरेको छ। सुनका गरगहना चोरी गरेको आरोपमा सप्तरीको खड़क नगरपालिका घर भएका समीर चौधरी, ललितपुरको कोपण्डोल घर भएकी पूजा शर्मा जोशी र भारतको बिहार घर भई काठमाण्डौ न्यू रोड बस्ने श्रवण कुमार पक्राउ परेका हुन्। झण्डै 34,00,000 रूपियाँ बराबरका सुनका गरगहना चोरीको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। चौधरीलाई चोरी गरेको, जोशीलाई चोरीका गरगहना बिक्री गरेको र न्यू रोडमा सुन पसल गरेर बस्ने कुमारलाई चोरी का गहना किनमेल गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूबाट 22,00,000 नगद, झण्डै 80 ग्रामका सुनका 2 ढिक्का, सुनका चुरा, रिंग, तिलहरी, चन्द्रमा लगायत बरामद भएको छ। र काठमाडौँको नागार्जुन नगरपालिकाको रानीवन र सानो भर्याङ

त्यो मुख्य खबर फेरि एकपटक। एसईईको ग्रेड वृद्धि परीक्षा असार एक गतेदेखि थप तयारी कक्षा सञ्चालन गर्न आग्रह। कक्षा एघारको भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने। काठमाडौँका विभिन्न आठ ठाउँमा निशुल्क वाटर एटीएम सञ्चालन। बुथमा राखिएको पानीको दुरूपयोग रोक्न महानगरबाट निगरानी। र काठमाडौँमा 1700 जनामा पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धी परीक्षण। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सुबर्णावसर सुबर्णावसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R सेना फिल्म हल चोक, लमजुङ।
2: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
3: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
2: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
3: ए हो र?
2: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
3: बाप्रे, यति धेरै जोखिम?
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
4: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
6: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
5: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
6: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
5: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ, अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
6: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिखा नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि।

0: डाक्टर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
1: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
0: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Stefania.
1: Extreme energy drink.
2: बिस्तारै जानु त ए महिलाले ट्रेक्टरै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ. अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता. होइन, कहाँबाट ल्याएछ महिला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको.
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ. आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ. सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ.
2: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ.
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ.
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ. सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74-065.
3: नोट, फल सिलिङ, कार्य बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्.
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न.
6: खाना पनि के खानु, के बिकासे चामल, केही स्वाद आउने होइन. ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ.
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा. अब आमा पनि खुसी, बुहारी पनि खुसी. हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि.
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ.
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ. धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्.
3: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ. प्रोप्राइटर गमबहादुर अधिकारी. मोबाइल 98461-23284 र 98291-80746.

0: गन्तव्य पुरानो तर उचाइ नयाँ बन्दीपुर केबलकार यही जेठ 31 गतेबाट व्यावसायिक सञ्चालनमा छ। बन्दीपुर केबलकार, प्रकृतिसँग रमौ खुलेर।
1: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।
2: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
3: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
2: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
3: मलाई त एकदमै मन पर्यो।
2: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
4: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
2: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: California.
1: Extreme energy drink.
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला।
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेर्नु माले, ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
8: हुन्छ हुन्छ हुन्छ।

0: कति राम्रो गीत बजेको मनै हर्रब हो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्। अब जोत नेपाल मेरो।

0: लाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो, बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665213083, मोबाइल नम्बर 9860206346, 9821680380,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस्ट डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।

0: नमस्कार, म बसन्ता रेडियो मर्सङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org मा बिहान 10 बजेको मर्सङ्गदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: एसईको नतिजामा सुधार, 65.98% विद्यार्थी उत्तीर्ण, ग्रेड वृद्धि परीक्षा असार 1 गतिदेखि हुने, ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक, न्यायाधीश विजय राय बाजियो, लमजुङका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिए पनि अपेक्षित सञ्चालनमा आउन सकेनन्, विशेषकर नगरपालिकाद्वारा कृषि मोबाइल एप सञ्चालन, र मर्स्याङदी 4 जगत स्थित तातोपानी कुण्ड प्रवर्धनका लागि जेठको पहिलो साता महोत्सव हुँदै।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
0: अब समाचार विस्तारमा। परीक्षा सकिएको 29 दिनमा हिजो एसईको नतिजा सार्वजनिक भएको छ। यसपालि एसईमा 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। पोहोर 61.81% विद्यार्थी उत्तीर्ण भएका थिए। परीक्षामा 2,84,160 विद्यार्थी ग्रेडेड र 1,46,507 परीक्षार्थी नन ग्रेडेड भएका छन्। सार्वजनिक नतिजा अनुसार 48,392 परीक्षार्थीले सबैभन्दा उच्च जीपीए अर्थात 3.60 देखि 4 ल्याएका छन् भने 80,372 जनाले 3.20 देखि 3.60 जीपीए ल्याएका छन्। यस्तै 94,222 जनाले 2.8 देखि 3.20 जीपीए र 55,977 जनाले 2.40 देखि 2.80 जीपीए ल्याएका छन्। 5,190 जनाले 2 देखि 2.40 जीपीए र 7 जनाले 1.60 देखि 2 जीपीए ल्याएका छन्। नन ग्रेडेड एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्। 2 विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने परीक्षा बोर्डले जनाएको छ। यस वर्ष 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तर पुस्तिका परीक्षण गराएको थियो। वैशाख 5 गतेसम्म देशभरबाट उत्तर पुस्तिका बोर्डको कार्यालयमा संकलन गरी नतिजा अध्यावधि गर्ने, कम्प्युटरमा प्रविष्टि गराउने काम थालिएको थियो। यसैबीच बोर्डले एसईमा अनुत्तीर्ण भएकालाई आउँदो असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने जनाएको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। बोर्डले परीक्षा सम्पन्न भएको 1 महिनामै नतिजा सार्वजनिक गरेको हो भने तत्कालै ग्रेड वृद्धि परीक्षाका लागि पनि मिति तय गरेको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको जनाएको छ। त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनरेक गर्ने तारिका पनि सार्वजनिक गरेको छ। यस्तै यस वर्ष कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकका अनुसार अब कक्षा 11 को भर्ना तयारी थालिने बताइएको छ। शिक्षा मन्त्रालयले सरकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठन पाठनको मिति तय गर्नेछ। निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने गरी सरकारले ल्याएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले संवैधानिक इजलासले आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू सुरेश रेग्मी र हरिप्रसाद फुयालको बहुमतले रायमा यस्तो आदेश दिएको हो। संवैधानिक इजलासमा रहेका अरू दुई न्यायाधीश विनय शर्मा र सारंग सुवेदीले भने तत्काल अन्तरिम आदेश दिन नपर्ने भन्दै फरक राय राखेका छन्। अध्यादेशले निजामती सेवा ऐन 2049 संशोधन गर्दै कर्मचारीको आधिकारिक ट्रेड युनियनको व्यवस्था खारेज गर्दै ट्रेड युनियन सम्बन्धी व्यवस्थालाई हटाएर त्यसको सट्टा निजामती कर्मचारीहरूको गुनासो सुनवाईको व्यवस्था कायम गरेको थियो। गएको 20 गते अध्यादेश जारी भएपछि वैशाख 22 गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्ने र वैशाख 23 गते श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले ट्रेड युनियन खारेज गर्ने सूचना निकालेका थिए। सरकारको यो कदम विरूद्ध नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिका तर्फबाट अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपति कार्यालय स्थित निवासलाई समेत विपक्षी बनाई सर्वस्वमा रिट दायर गरेका थिए। संवैधानिक इजलासले रिटमा माग गरे बमोजिम आदेश किन जारी हुनु नपर्ने हो भनी विपक्षीलाई बाटोको म्याद बाहेक 7 दिनभित्र मान्य अधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न कारण देखाउ आदेश जारी गरेको छ। आदेशमा ट्रेड युनियन सम्बन्धी व्यवस्था, संविधानको संघ संस्था खोल्ने स्वतन्त्रता र ट्रेड युनियन खोल्ने तथा सामूहिक सौदाबाजी गर्ने हकको संवैधानिक प्रत्याभूतिसँग जोड़िएको भन्दै तत्काल अध्यादेश कार्यान्वयन नगर्न भनिएको छ। अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा टुंगोमा पुग्न दुवै पक्षलाई जेठ 6 गते छलफलका लागि बोलाएको छ। न्यायाधीश द्वय विनोद शर्मा र सारंगा सुवेदीले भने अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक राय लेखेका छन्। आज संघीय संसद अन्तर्गतका 8 संसदीय समितिको बैठक बस्दैछन्। अहिले बिहान 10 बजे बस्ने अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयबाट गरेका काम कार्यवाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। चालू आर्थिक वर्ष 2082-83 बजेट कार्यान्वयन र अवस्था र आगामी आर्थिक वर्ष 83-84 बजेट तयारी सम्बन्धमा पनि छलफल हुँदैछ। 10:30 बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विषयगत उपसमिति गठनको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। यसै गरी पूर्वाधार विकास समितिको बैठकमा सड़क सुरक्षा र मनसूनको समयमा सवारी व्यवस्थापनको विषयमा छलफल हुँदैछ। 11 बजे बस्ने भनिएको महिला तथा सामाजिक मामिला समितिमा मधेसी आयोगको काम कारवाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुँदैछ। यस्तै गरी शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ, जहाँ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची रहेको छ। सामाजिक सार्वजनिक रेखा समितिको बैठकमा समितिकै विषयमा प्रस्तुतिकरण रहनेछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो 1 बजे बस्दैछ। भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिङ सेन्टरको अनुगमन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। अहिले बिहान 11 बजे

0: घाइते मध्ये केहीको अवस्था गम्भीर छ। तीनजना उपचारपछि डिस्चार्ज भएका छन्। तीनवटै गाड़ीका चालकलाई इलाका प्रहरीकाले गजुरीले पक्राउ गरेको छ। लमजुङका स्थानीय तहमा 1500 अस्पताल भवन निर्माण भए पनि निर्धारित लक्ष्य अनुरूप संचालनमा आउन नसकेको पाइएको छ। आर्थिक वर्ष 77-78 दुई वर्षभित्र सक्ने गरी स्थानीय तहहरूमा 1500 अस्पताल निर्माण शुरू गरे पनि हालसम्म कुनै पनि अस्पताल स्तरोन्नति सहितको सेवा संचालनमा आउन सकेको छैन। लमजुङको सुन्दर बजार, मध्य नेपाल, राइरस नगरपालिका, कोलासुथार, दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गरी 1500 अस्पताल निर्माण शुरू भएको हो। तर जिल्लाका स्थानीय तहहरूमा अस्पताल निर्माण भएका अस्पतालहरूमध्ये केही अझै पनि निर्माण सम्पन्न भएका छैनन्। केही अस्पतालले भवन निर्माणको काम सम्पन्न भए पनि स्तरोन्नति सहितको सेवा प्रवाह शुरू गर्न सकेका छैनन्। अस्पतालको भवन निर्माणको काम सम्पन्न भए पनि प्रभावकारी सेवा प्रवाहका लागि स्थानीय तहको क्षमताले नभ्याउने स्थानीय तहले जनाएका छन्। सो अस्पतालबाट सेवा प्रवाहका लागि पर्याप्त जनशक्ति नहुँदा त्यसको व्यवस्थापन संघीय सरकारबाट हुनुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन्। संघीय सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयले 1500 अस्पताल बनाउनका लागि विभिन्न स्थानीय तहका अस्पताललाई सूचीकृत गरेको थियो। अस्पताल सूचीकृत गरेपछि त्यसको सम्भावित अध्ययन गर्न भवन विभागलाई जिम्मेवारी दिएको थियो। भवन विभागले सम्भावित अध्ययन गरिसकेपछि 1500 अस्पताल निर्माण गरेको हो। विशेषकर नगरपालिकाले कृषकलाई प्रविधिसँग जोड्ने उद्देश्य सहित कृषि मोबाइल एप संचालनमा ल्याएको छ। नगरपालिकाको कृषि विकास शाखाले कृषकहरूका लागि कृषि सम्बन्धी जानकारी, बजार मूल्य, मौसम अपडेट, बाली व्यवस्थापन तथा विज्ञसँग प्रत्यक्ष परामर्श सेवा सहज रूपमा उपलब्ध गराउन कृषि एप संचालनमा ल्याएको हो। अब कृषि जानकारी, परियोजना र बजार सबै तपाईंकै हातमा भन्ने नारासहित संचालनमा आएको एपमा 8 प्रमुख सुविधाहरू समावेश गरिएको छ। जस अन्तर्गत मल सिफारिश, अनलाइन कृषि बजार, व्यवसाय योजना, बाली पात्रो, मौसम जानकारी, कृषि लाइब्रेरी, रोग तथा क्रिया व्यवस्थापन र विज्ञसँग अडियो भिडियो कल मार्फत परामर्श सेवा लिन सेवा रहेको प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले बताउनुभयो। कृषि एप मार्फत कृषकहरूले बाली अनुसार उपयुक्त मलको सिफारिश प्राप्त गर्न, आफ्ना कृषि उत्पादन अनलाइन मार्फत किनबेच गर्न तथा दैनिक मौसमी जानकारीका आधारमा खेती व्यवस्थापन गर्न सक्नेछन्। साथै कृषि सम्बन्धी भिडियो, पुस्तिका र लेख अध्ययन गर्न तथा रोग किरा पहिचान गरी समाधानका उपायबारे जानकारी लिन सकिने व्यवस्था समेत गरिएको कृषि विकास शाखाका प्रमुख ममता अधिकारीले बताउनुभयो। नेकपा एमाले लमजुङले स्वास्थ्य, संस्कार र सम्भाव्यताको दृष्टिले हात मिलाउनु भन्दा नमस्कार गर्नु उत्तम भएको भन्दै सबैलाई नमस्कार गर्ने अभियान शुरू गरेको छ। एमाले लमजुङले पार्टी कार्यालयमा सूचना टाँस गरी हात मिलाउनुको सट्टा नमस्कार गर्ने अभियान शुरू गरेको हो। पछिल्लो समय पश्चिमी प्रभावका कारण हात मिलाउने चलन बन्द बढ़दै गए पनि हाम्रो मौलिक संस्कार नमस्कार अझै पनि व्यवहारिक, सभ्य र स्वास्थ्यका दृष्टिले उत्तम रहेको भन्दै सबैलाई नमस्कार गर्ने अभियान शुरूआत गरिएको एमालेका केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज जमिन्द्रमान खलेले बताउनुभयो। मनाङ सिमाना नजिकै लमजुङको मर्स्याङ चार जगतमा रहेको तातापानी कुण्ड प्रवर्धनका लागि दोस्रो महोत्सव हुने भएको छ। गाउँपालिकाको पर्यटकीय सम्पदाको रूपमा रहेको प्राकृतिक तातोपानी कुण्डको परिचयन प्रवर्धनका लागि जेठको पहिलो साता महोत्सव हुन लागेको हो। स्थानीय तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समितिको आयोजना एवं मर्स्याङदी गाउँपालिकाको सहयोगमा जेठको 3 गते महोत्सव हुँदैछ। मर्स्याङदी नदी किनारमै रहेको तातोपानी कुण्डमा नुहाउनको लागि विभिन्न स्थानबाट नागरिकहरू पुग्ने गर्दछन्। तातोपानी कुण्ड प्रवर्धनका लागि स्नानसँगै विविध सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ। चिसो मर्स्याङदी नदीको किनारमै रहेको पानीको मूलबाट सुन्न नसकिने तातोपानी निरन्तर निस्किएपछि जगतका स्थानीयले व्यवस्थित पोखरी बनाएका छन्। अन्नपूर्ण पदमार्ग अन्तर्गत जगतमा तातोपानी कुण्ड बनेपछि दैनिक स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्दछन्। तातोपानी कुण्डले पर्यटकहरूलाई आकर्षण गर्न थालेपछि थप पर्यटन प्रबन्धनका लागि दोस्रो पटक महोत्सव गर्न लागि हो। गत वर्ष पनि जगत तातोपानीमा महोत्सव आयोजना गरिएको थियो। मर्स्याङदी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक आकर्षक

0: डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
1: यस वर्ष एसईको नतिजामा सुधार, 65.98% विद्यार्थी उत्तीर्ण, ग्रेड वृद्धि परीक्षा असार 1 गते सञ्चालन गरिने, ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वस्वको रोक, न्यायाधीश बीच राय बाजियो, यस वर्ष विपदबाट 19 लाख भन्दा धेरै मानिस प्रभावित हुन सक्ने अनुमान, लमसुङका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिए पनि अपेक्षित सञ्चालनमा आउन सकेनन्, बेसीसर नगरपालिकाद्वारा कृषि मोबाइल एप सञ्चालन र मर्साङ्गी चार जगत स्थित तातो पानी कुण्ड प्रबन्धनका लागि जेठको 3 गते महोत्सव हुँदै बिहान 10 बजेको मर्साङ्गी समाचार अहिलेलाई यति नै। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्साङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्साङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

तपाईं पोखरा जाँदै हुनुहुन्छ वा पोखराबाट हिँड्दै हुनुहुन्छ, मिठो खाना अनि मनोरम दृश्यमा रम्न चाहनुहुन्छ भने बन्दीपुर केबल कारको बटन स्टेशन केबल कार चोक तनाउमा खुल्ला गरिएको रेस्टुरेन्ट ड्राइभ इन तपाईँको लागि उत्तम विकल्प हो। यहाँ स्वास्थ्यवर्धक थरी थरीका खानाका परिकारहरू र रिफ्रेसमेन्टको लागि मनमोहक बगैँचा, धार्मिक पार्क र जंगली म्युजियम हेर्ने मौका पाउनुहुनेछ। तपाईँको पेट त पक्कै अघाउँछ तर मन भने अघाउँदैन।

0: Mania Extreme Energy Drink.
1: Ayah, mau ni ama, ayah ni,
2: Kie bahaya di tapai lagi. Sunsu saya ni kie koso.
1: Hei rana babu, hati dukni, pen gosni gosca. Kau lekai tu sahur nai garo. Ayah, kau kie bahaya kie.
2: Lah di, tisu apa ni ta? Turun tak cek jad gari alus na? Aku swasta kita, khayal gunu persai di belai ma.
1: Jani tu mana agamu? Kau, kah jani kah? कहाँ जाने होला है
2: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहालुस् न
3: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियन द्वारा रगत विसार पिसाब तथा खकार परीक्षण गरिन्छ
4: थायराइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
4: Your Pharmacy and Lab, Besi Sahar Nagarpalika Saath, Purano Bank Chowk, Lamjung.
3: Samparka Phone 98490-68924-98450-6378.
1: Yo mobile le pani tanavai diyo bhanya.
5: Haina ke tanav diyo e khushi.
1: Hera na 80 bhakkhar banayera lyaeko feri bigriyo. हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ Samsung, Redmi, Vivo, Tecno, Oppo, Narzo, Realme लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर Samsul Alam जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 98130949532
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठीक अगाडि पनि रहेको छ
8: सन्तोष जी तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त
9: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
10: धन्यवाद संजय जी हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ अझै यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाकी छ यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
9: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुस् न त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि
3: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टे भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टील रेलिङ स्टील भर्याङ ट्रस फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
11: नोट हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ
6: बछलामाई सटर ग्रिल उद्योग बेसीसार नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ
3: नारायण ढकाल थप जानकारीको लागि सम्पर्क 98463 38518

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675209 0675370 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
6: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
3: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसारा कोठी हटाउने,
6: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
3: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पलको उचित उपचार,
6: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
3: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
6: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस्। 9846210320 र 9818541591।
3: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
7: नेपाल ऋण खप्पै बिमगा छ, क्याल्भोलुम प्रविधि से शोभा, आल्मोनियम कोटे सादा थिन, रंगीन जस्ता पाता, हुलास जुरा कलर, सान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन, लानन टुबमुला, तीन गुना लाना टुला, हुलास मुसम अर्कु तिल दमाइसे।
8: अरु सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
1: सुवर्ण अवसर, सुवर्ण अवसर।
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता, चार धाम तीर्थयात्रा सर्भिस, विश्व आर्ट, सेरा फिल्म हल चोक, लमजुङ।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घात खाली घात कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
2: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ हाम्रो कुनै शाखा छैन हामी कतै ठाउँ सरेको छैन हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा प्रसूति सेवा फार्मेसी सेवा प्रयोगशाला रगत दिशा पिसाब जाँच सुरक्षित गर्भपतन परामर्श सेवा बिरामी भर्ना एम्बुलेन्स सेवा गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच ECG इन्सुलिन सुई रेबिज भ्याक्सिन हेपाटाइटिस खोप अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने अक्सिजन सेवा नेबुलाइजेसन सेवा मेजर तथा माइनर अपरेशन मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसीसर 7 लमजुङ सम्पर्क 0665200004 98400506063

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665920973, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: सुवर्ण अवसर, सुवर्ण अवसर।
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461993152 र 98461283317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
4: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।
5: जय श्री राम, जय श्री राम।
6: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
5: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
6: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
5: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
6: हो नि भाउजू।
7: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
8: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: باش زنگ بی اف ام پانچانا برنگ هرز
1: You can.

0: Extreme energy drink.
1: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साईली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
2: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
3: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
2: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
3: सम्पर्क मोबाइल 9846019018, 9846019018।
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
6: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
7: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
6: हप्ताको 7 दिन बहिरङ्ग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा,
7: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
6: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डाइनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
7: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएटी जाँच तथा परामर्श सेवा,
6: प्रत्येक दिन ईसीजी सेवा,
7: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
6: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
7: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
6: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
7: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
6: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
7: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
6: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
7: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
6: परिवार नियोजन सेवा,
7: मनोसामाजिक परामर्श सेवा।
6: नोट, घरमा नै गई होम विजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेली नर्सिङ सेवा पनि उपलब्ध छ।
7: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकै सेवामा समर्पित सेवा मोडल हस्पिटल प्रहाली। थप जानकारीको लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्रहाली, बेसिसर साथ, सानिमा बैङ्कको

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
1: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार आठ सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
10: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
11: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुन चाँदी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5204375। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: गुड मर्निङ मिस,
1: गुड मर्निङ क्लास। ल, आज हामी डढेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डढेलो लाग्छ?
2: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डढेलो लाग्छ मिस।
1: भेरी गुड। डढेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
3: डढेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डढेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
4: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो।

0: sip on ya.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुन्छ बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: आधार मजबूती।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नादार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्खर धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्खर धान US 312 नै लगाउने छौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्खर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ, अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ, स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
5: तपाईं अहिले रेडियो प्रसङ्गी सुन्दै हुनुहुन्छ।
6: Bonjour, I'm Ben Higgins.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो। बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है।
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसार नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी। यो
12: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
11: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
12: ए हो र?
11: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
12: बाप्रे, यति धेरै जोखिम?
11: धुलो, धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
13: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन। दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: toilet pony, extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्स्याङदी एफएम 95 मेगाहर्ज।
8: सुर में गाना सीखिए पाधानिसा ऐप के साथ, एआई पावर्ड पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा।

0: गन्तव्य पुरानो तर उचाइ नयाँ बन्दीपुर केबल कार यही जेठ 31 गतेबाट व्यावसायिक सञ्चालनमा छ। बन्दीपुर केबल कार, प्रकृतिसँग रमौ खुलेर।
1: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
2: होइन हौ दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
3: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
2: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
3: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउने छौ।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
5: आया मरे नि आमा, आया नि आए।
6: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
6: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 98498692, 98450-63780।
5: यो मोबाइलले पनि तनावै दियो भने?
9: होइन, के तनाव दियो ए खुसी,
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
10: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
12: हाम्रो शाखा भेसिसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on ya. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787

0: परे नि आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 9806577272।

0: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
1: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
0: अनुहारका दागहरू लेजर ट्रिटमेन्ट द्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
1: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
0: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
1: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
0: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
1: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98426010320 र 98118541991।
0: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
2: होइन हौ दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित

0: गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बास्नादार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यत्तिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शंकर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शंकर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
5: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर।
6: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
5: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
6: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
5: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
6: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
5: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201152,
6: मोबाइल 97460054।
5: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
7: सुर में गाना सीखिए पाधानीसा ऐप के साथ AI powered पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा।

0: हेलो हाई नमस्ते गुड आफ्टरनून स्वागत छ रेडियो मर्सिङ निकाल टाइममा आज भने कार्यक्रम प्रस्तुता म सुधा आइसकेको छु। आज हामीसँग प्राविधिकमा दिन हुनुहुन्छ र उहाँले चाहिँ आज हामीलाई घण्टाको बसाइसम्म सपोर्ट गर्नुहुन्छ टेक्निकल पार्टबाट। हजुरहरू कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0664-5020 डायल गरेर जोडिन सक्नुहुनेछ। एक घण्टाको बसाइसम्म तपाईँहरूसँगै हामी रहनेछौ। एक घण्टासम्म हजुरहरूले चाहिँ आज आफूलाई मनपर्ने लुकदोहोरी गीत गाएर सुनाउन सक्नुहुनेछ 0664-5020। साथै रेडियो मर्सिन्दीको पेजबाट लाइभ पनि भइरहेको छ, हजुरहरूले त्यहाँ पनि गएर कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूको जिज्ञासा सुझाव सल्लाह हजुरहरूले चाहिँ आफ्नो विचार व्यक्त गर्नको लागि 0664-5020 डायल गरेर जोडिन सक्नुहुनेछ। एक घण्टाको बसाइसम्म हजुरहरूले चाहिँ आज हामीलाई मिठो आवाजबाट गीत गाएर सुनाउनु पर्ने हुन्छ। हजुरहरू के गर्दै हुनुहुन्छ जोडिन अनुरोध गर्न चाहन्छु हजुरहरूलाई र हजुरहरूले थाहा नै छ होला एससीको रिजल्ट पनि आएको छ। कतिजना एससी दिएर बस्नु भएको छ, हजुरहरूको रिजल्ट पक्कै पनि राम्रो भएको छ होला। अब आगामी दिनको लागि शुभकामना पनि दिन चाहन्छु र हजुरहरूले र यति बेला कोही साथी जोडिनु भएको छ। हेलो नमस्ते,
1: गुड आफ्टरनून, नमस्कार।
0: हेलो कृष्णजी, आरामै हुनुहुन्छ?
1: हजुर, तपाईँ आरामै हुनुहुन्छ?
0: हजुर आरामै छौ, के गर्दै हुनुहुन्छ?
1: हजुर एकछिन सुते उठेर प्रोग्राम सुन्नु लाग्यो।
0: हो र, अनि खाजा खानुभयो त?
1: हजुर खाएन, 2 बजीतिर खाने हो।
0: ए अनि कस्तो छ त्यताको मौसम आज?
1: हजुर घाम त लागेछ, बादल के अरे हावा पनि चलिरहेछ, यति गर्मी पनि छैन, ठिकै छ।
0: अनि हुन्छ त्यसो भए आज दोहोरी गीत सुनाउनु पर्ने हुन्छ, सुनिहालौ न हजुरको आवाज।
1: तपाईँले गाउनुहोस् त, जाने म गाउँछु तपाईँ
0: ल नानी, मलाई त त्यस्तो आउँदैन नि।
1: एकतर्फी गाउनु पर्ने हो त मैले,
0: कृष्णजीले सिकाउनु भयो भने चाहिँ आउँछ, नत्र त मलाई यस्तो गीत चाहिँ खासै आउँदैन।
1: पहिला एकचोटि तुम गाएर हेर्छु नि त।

0: ए हुन्छ हुन्छ
1: हामी जवाब दिनुहोस् है
0: जवाब त के सकिन्थ्यो होला र
1: अलिकति गाइदिन्छु नि है तपाईँ गाइन नगाइने
0: ए हुन्छ हुन्छ
1: गाउँमा जाने उकाली त तेर्सो भेट्यो गल्ली छोडम भने माया लायो लैजाम भने डल्ली घाँसै काटुम खोली दोबाना हाँस्दै खेल्दै गयो जवाना यति भन्न
0: चाहे हुन्छ छोटो मिठो भयो नि अब नियम पालन गर्नुभयो कृष्णजी मलाई यसरी फर्काउन त नआउने भएको कारणले फर्काउन सकिन क्षमा चाहन्छु है हो जाएगा हो जाएगा अगली बार गाउँ कि मेबी अनि हुन्छ आज कसलाई सम्झिनुहुन्छ
1: हजुर सम्झिनु पर्दा सबभन्दा पहिला तपाईँलाई
0: हजुर
1: अनि प्राविधिक साथ दिने दिदीलाई अनि मर्सङ्गी हो टिमलाई अनि साथीहरू कृष्ण गुरुङ चन्द्र लामा यमसा रुमागर टेगु छेत्री लक्ष्मीप्रसाद मिश्र शङ्कर श्याम राम देव सुषमा देवी कामना शोभा सरस्वती मिठो आयता श्री मुना सलिना नाम लिएको नाम नलिएको सबैले एकमुष्ट सम्झिँदै अरूलाई पालो दिनु पर्यो होस् त बाबाई
0: हुन्छ बाई बाई हामीसँग हुनुहुन्थ्यो भर्खर मात्रमा कृष्णजी उहाँको आवाजबाट सुटो मिठो गीत सुनिसकेका छौ हामीले र उहाँलाई चिन्ने नचिन्ने अनि आफ्नो केही साथीहरूलाई सम्झेर कार्यक्रमबाट सुटिसक्नु भएको छ अहिले भने हजुरहरूको माझ मिठो सांगीतिक कौशली स्वीकार्नुहोला

0: मिठो सांगीतिक उसिलेसँगै हजुरहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छौ। आज चाहिँ हजुरहरूले आज आफूलाई मनपर्ने गीत गाएर सुनाउन सक्नुहुन्छ र यति बेला कोही हुनुहुन्छ। हेलो, नमस्ते।
1: नमस्ते हजुर।
0: हेलो,
1: नमस्ते हजुर।
0: नमस्ते हजुर, विवशी बोल्नु हुनुहुन्छ?
1: हजुर हजुर, एकदम विवश नै हजुर।
0: हजुर हजुर, आवाजले त मैले चिन्न थालिहालेँ नि विवशी।
1: हजुर, अब रेडियो मर्सङ्गीमा पनि म एकदम चिर परिचित हुन थालेँ, खुसी लाग्यो।
0: एकदमै। अनि आरामै हुनुहुन्छ?
1: आराम छु हजुर, एकदम ठिकै छु। हजुरहरू रेडियो मर्सङ्गी पनि ठिकै हुनुहुन्छ नि?
0: हजुर, हामी नि ठिकै छौँ। कता हुनुहुन्छ?
1: यति बेला हजुर म घरतिरै छु।
0: हजुर,
1: अनि यसो अब थोरै किनमेटको लागि यसो बजारतिर जान लागेको छु। त्योभन्दा अगाडि चाहिँ यसो सहभागिता जनाउन मन लागिहाल्यो।
0: ए, के छ आज हजुरको स्पेसल?
1: त्यस्तो खास त केही छैन हजुर, यसो बर्खा दिन सामग्री के केहरू ल्याउनु पर्ने भयो कि?
0: हजुर हजुर, त्यही त नि। अनि हुन्छ, आज चाहिँ कार्यक्रम कतिको सुन्दै हुनुहुन्थ्यो यहाँले?
1: कार्यक्रम मैले भर्खरै अगाडि गीत बज्दै गर्दा मैले फेसबुक लाइभमा बाट सुन्दैछु हजुर।
0: ए हजुर, अनि हुन्छ, यहाँको आवाजको पनि मिठो गीत सुनिहालौ न। बोल्दा त यति मिठो सुनिएको छ, गीत कस्तो सुनिएला एकैदिन सुनिहालौ न।
1: थोरै म गुनगुनाउँछु, प्रयास गर्छु है हजुर।
0: हुन्छ।
1: पानी मिठो जालको, पानी मिठो तालको, हुन्छ माछी मिठो जालको, दुई दिनै हो जिन्दगानी नसुचे है ख्यालको, दुई दिनै हो जिन्दगानी नसुचे है ख्यालको, जाले रुमाल छेउ छेउमा फुर्का छ, क्यारी जो बन जान्छ नि सुरता छ, जाले रुमाल छेउ छेउमा फुर्का छ, क्यारी जो बन जान्छ नि सुरता छ, ए क्यारी जो बन जान्छ नि हौ सुरता छ, कोहीलाई हुन्छ दुःखै दुःख, कोहीलाई हुन्छ सुख, कोहीलाई हुन्छ दुःखै दुःख, कोहीलाई हुन्छ सुख, बाँचुन्जेल यस्तै होला मरे पछि ढुक्क, बाँचुन्जेल यस्तै होला मरे पछि ढुक्क, जाले रुमाल छेउ छेउमा फुर्का छ, क्यारी जो बन जान्छ नि सुरता छ, जाले रुमाल छेउ छेउमा फुर्का छ, क्यारी जो बन जान्छ नि सुरता छ, ए क्यारी जो बन जान्छ नि हौ सुरता छ। यति नै हजुर।
0: हुन्छ, कति मिठो गीत गाएर सुनाइदिनु भयो, अनि आफ्नो अमूल्य समयलाई चाहिँ यहाँ खर्च गरेर एकदमै धेरै धन्यवाद दिन चाहन्छु। साथै कसलाई रेडी गीत गर्नुहुन्छ?
1: हुन्छ, धन्यवाद हजुर, आज फेरि कार्यक्रममा सहभागिता जनाउन पाएँ, मलाई पनि धेरै खुसी लाग्यो। सम्झिनु पर्दा साथीहरू, इलामकी बहिनी हुनुहुन्छ, दिल साह्रै अस्वस्थ हुनुहुन्छ अरे, उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छु यस्तै कार्यक्रम मार्फत। आज धरानका आदरणीय दाई शेखर प्रसाद श्रेष्ठको जन्मदिन पनि परेको छ, उहाँलाई जन्मदिनको पनि धेरै धेरै शुभकामना। अनि सम्झिनु पर्दा हालको रीतमा छिन् श्रीमती पुष्पा चामलिङलाई विशेष मिठो सम्झना माया, अनि राजघले मगर, अमिना सुन्दर, हरपल प्रसन्नी, गगन तेलसम्मे, रोशन चलाङ, राम चौधरी, लेखक बन्तवा, सम्मकटुवा लगायत अहिले रेडियो मर्स्याङ्गी सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूमा सम्झना भन्दै बिदा भयो हजुर। नमस्कार।
0: हुन्छ, नमस्कार। हुनुहुन्थ्यो हामीसँग भर्खरै माझमा विवशी, उहाँको आवाजबाट पनि हामीले मिठो गीत सुनिसकेका छौँ। अब पनि पालो हजुरहरूको रहेको छ, कल गर्दै गर्नुहोला, आफ्नो आवाजको मिठो गीत सुनाउनु नबिर्सनुहोला। साथै हामीलाई ईश्वरी मिङहाङ राई आइडीबाट, हेलो नमस्ते, म ईश्वरी मिङहाङ राई फ्रम भोजपुर को साल्पा सिलो छु भन्नुभएको छ। सरी, मलाई चाहिँ नाम अलिक पढ्न गाह्रो भयो, अनि हजुरहरूले चाहिँ कमेन्ट गरिदिनु भएको लागि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ आफ्नो साथीहरूलाई पनि सम्झिनु भएको छ। बुनु सुमिका मिङहाङ, मेवाहाङनी, युनिसा लाङ छावा, अजिता राई, अस्मिता राई, नखोक तामाङ, अनुजा रोशनी, रोनिसा राई, प्रदीप कुलुङ, मीरा कुलुङ, सुबिना तामाङ, सुरज राई, तुम्सा पवित्र राई, सानु सरगम राई, वरूण चञ्चली राई, संजले खुलुङ शर्मिला लक्ष्मण मगर राजराज बिराही काइला विरोद बिराही स्वेमजङ लिम्बु सारण आले मगर स्काई आइडियो सबैलाई भनेर चाहिँ स्वारीजीले चाहिँ आफ्नो साथीहरूको नाम डेडिकेट गरेर सुटिसक्नु भएको छ अनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु यति टाढाबाट पनि हाम्रो कार्यक्रममा सुनिदिनु भएको लागि साथै हामीलाई लक्ष्मी प्रसाद मिश्राजीले जय रेडियो मर्सिङदी म पाउन्दीबाट सुन्दैछु भनेर मिठो कमेन्ट राख्नु भएको छ पाउन्दीबाट उहाँले हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ साथै सौरभ केसी आइडी सन्जय जस्तो कमेन्ट गर्नुभएको छ हेलो सिस गुड आफ्टरनून म बागसर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भनेर चाहिँ सौरभजीले कमेन्ट सुन्नु भएको छ सन्देश जस्तो उहाँले आफ्नो बुढी र छोरालाई चाहिँ मिठो सम्झना छोडिसक्नुभयो साथै हामीलाई कमेन्ट गर्नुभएको छ मनको साथी जीवन कार्कीजीले हजुर पोखरीले नमस्कार सन्चै हुनुहुन्छ हजुर सुनिराखेको छ कार्यक्रम पोखराबाट मनको साथी रेडियो परिवारलाई आजको दिन शुभ रहोस् कार्यक्रम एकदमै राम्रो लाग्छ सम्पूर्ण साथीलाई सम्झेको छु नेपाली गीत संगीतको जय होस् शुभ दिन फेरि भेटौला भनेर चाहिँ जीवनजीले मिठो कमेन्ट राख्नु भएको छ अनि हजुरलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु अनि हामी आरामै छौं हजुर पनि आरामै हुनुहुन्छ होला पक्कै पनि र आज चाहिँ जति पनि साथीहरू हुनुहुन्छ हजुरले कमेन्ट कल गर्दै हुनुहुन्छ एकदमै धेरै धन्यवाद छ हजुरहरूलाई यसरी नै कलमा जोडिँदै गर्नुहोला भन्न चाहन्छौ 0663 5020 डायल गरेर अहिले भने हजुरको मासु मिठो सांगीतिक उसली स्वीकार्नुहोला

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: मिठो सांगीतिक उसिली सँगै अस्ट्रेलिया कार्यक्रममा स्वागत गर्न चाहन्छु। अस्ट्रेलिया चाहिँ आजको विषयमा आफूलाई मनपर्ने गीत गाएर सुनाउन सक्नुहुन्छ। कुन चाहिँ गीत गाउन चाहनुहुन्छ सम्पर्कमा आएर अस्ट्रेलिया भन्न सक्नुहुनेछ। अस्ट्रेलिया चाहिँ आज आफूले मनपर्ने लोकदोहोरी विधाबाट जुनसुकै गीत गाउन पनि सक्नुहुन्छ। अस्ट्रेलियाले आज चाहिँ आफूले मनपर्ने गीत प्रस्तुत गर्नको लागि जोड़िन सक्नुहुनेछ 0664-520-20 डायल गरेर एक घण्टाको विषयसम्म हामी तपाईँहरूसँगै रहेका छौं। कुराकानी गर्ने उद्देश्यले अस्ट्रेलियाको आवाजको गीत सुन्ने उद्देश्यले र हामीलाई विष्णु आचार्य आईडीबाट कमेन्ट आएको छ, मिस यू अल भनेर कमेन्ट लेख्नु भएको छ उहाँले चाहिँ, र सम्पूर्णलाई मिस यू भनेर आफ्नो मिठो कमेन्ट छोड्नु भएको लागि एकदमै धेरै धन्यवाद दिन जान्छ हजुरलाई। साथै हजुरले पनि आफ्नो आवाजबाट गीत सुनाउन चाहनुहुन्छ भने जोडिनुहोला भन्न चाहन्छु। र एक घण्टाको बसाइ लिएर कार्यक्रममा जोड़िएका छौं हामी चाहिँ, र एक घण्टासम्म धेरै साथीहरू सम्पर्कमा आउनुहुन्छ होला, जोड़िनुहुन्छ होला, आफूलाई मनपर्ने गीत गाएर सुनाउनुहुन्छ होला। त्यही भएर अस्ट्रेलियाकै गीतकै प्रतीक्षामा हामी शुरू भएका हामी चाहिँ प्रतीक्षामा छौं। अस्ट्रेलिया नै आफ्नो आवाजको गीत गाउनको लागि जोड़िनु पर्ने हुन्छ। र अस्ट्रेलियाकोतिर मौसम के कस्तो भइरहेको छ? मेरो घरतिर चाहिँ अर्थात विश्वहरूतिर चाहिँ घाम लागिरहेको छ आज चाहिँ, र हजुरले चाहिँ आफ्नो गाउँठाउँको बारेमा जानकारी दिन पनि सक्नुहुन्छ। साथै हिजो चाहिँ एसएससीको रिजल्ट पनि आएको छ, कतिजना विद्यार्थीहरू सहभागी हुनुभएको थियो र कति पास हुनुभयो, कति आफ्नो सब्जेक्टहरू लागेको छ होला नातिनुहोला भन्न चाहन्छौ। र पक्कै पनि पास हुनुभएको सम्पूर्णलाई चाहिँ विद्यार्थीहरूलाई शुभकामना पनि दिन चाहन्छु रेडियो परिवारको तर्फबाट, र अस्ट्रेलियाको आगामी दिनको सफलताको शुभकामना पनि दिन चाहन्छौ। र अस्ट्रेलिया आजको मिठो यति बेला कोही साथी जोडिनु भएको छ। हेलो नमस्ते।
1: हेलो नमस्ते।
0: हेलो
1: हेलो नमस्ते।
0: नमस्ते सम्झनाजी, के छ हाल खबर हजुरको?
1: बसी बसाई तपाईँको नि?
0: मेरो पनि बसी बसाई भन्नुपर्छ। कता हुनुहुन्छ?
1: घरतिर म त कहाँ जान सक्छु र।
0: ए त्यही त नि। अनि हुन्छ, खाजा खानुभयो?
1: हजुर खाइयो, अब एकछिन पछि बनाएर बेच जानु पर्ला नि।
0: ए खाजा चाहिँ के के खानुहुन्छ हजुरले? खाना के के मिल्छ?
1: त्यही हो, म त भातै हो।
0: ए खाना बनाउने खाने है?
1: हजुर, मम्मीले बनाउनुहुन्छ, कहिले बुढोले।
0: ए त्यही त नि। अनि हुन्छ, आज कार्यक्रम सुन्दै हुनुहुन्थ्यो होला है?
1: आज गीतै बनाएन।
0: गीत अरू सुनेको गाउनु भए पनि हुन्छ?
1: गाउनु पर्ने हो र।
0: अस्ति कहिले हो पछि गाउँलाई भन्नु भएको जस्तो लागिरहेको थियो। हुन्छ नि, जसले गाउनु भए पनि हुन्छ, पालो पालो गाउनुहोस् न त। हजुरहरू पालो पालो गाउनुहोस् न त।
1: ए यो फुलीको राजुले राजु परिवारले गीत गाएको गाउँछ है एकचोटि।
0: हुन्छ।
1: कुन्ठा छ चोको हजुर।

0: यति नै भन्न चाहन्छु दाजी।
1: हुन्छ, छोरी मिठो भाइ पनि सुनाइदिनु भयो आज चाहिँ, अनि कसलाई सम्झिनुहुन्छ?
0: सर्वप्रथम हजुरलाई,
1: हजुर,
0: अनि दोस्रो दिदीजीलाई र मेरो घर परिवार, सासु मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, अनि श्रीमान नारायण प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, अनि ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ, छोरा धनप्रसाद श्रेष्ठ, बुहारी सविता श्रेष्ठ, अनि नातिनी इवा श्रेष्ठ, र मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँमा बस्ने बहिनी जयको लागि, मम्मीको पनि अस्ति लडेर ढाडको हड्डी भाँचेको छ नि, मम्मीको पनि स्वास्थ्य लाभको शुभकामना गर्न चाहन्छु।
1: हजुर,
0: अनि उता देशमा बस्ने देवर
1: हामीसँग जोडिनु भएको थियो तर कल चाहिँ काटिएको छ, प्राविधिक समस्या हुन सक्छ पके पनि। र हुन्छ हजुरहरू जति पनि साथीहरू हुनुहुन्छ कल गर्दै गर्नुहोला। भर्खरै मात्रमा सम्झनाजीले आफ्नो घर फ्यामिलीलाई सम्झेर छुटिसक्नु भएको छ। अहिलेको लागि भने हजुरहरूको माझमा मिठो सांगीतिक कौशलीसँगै छोटो व्यापारिक विश्राम पनि राख्न चाहन्छौ, स्वीकार्नुहोला।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू, तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, कुरा बुझिस्?

वन डडेलो रोकथामका लागि डिभिजन वन कार्यालय लमजुङको अनुरोध। सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्को सल्केमा आगो लाग्न सक्छ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिनाई भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्छ। त्यसैले घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटो निभाएर फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। कोठालो जाँदा राम्रो घाँस पलाउँछ भनी जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्त समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा आगो निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझ सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्न नगराउनु हुन डिभिजन वन कार्यालय सबैमा हार्दिक अपील गर्दछ। डिभिजन वन कार्यालय लमजुङ। दोस्रो जगत तातो पानी कुण्ड महोत्सव 2000

0: समृद्ध आधुनिक हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ। जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय ख्याति प्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्स्याङ्दी गाउँपालिका 4 जगत लम्छुङ,
0: प्रवर्तक मर्स्याङ्दी गाउँपालिका फुलबुले लम्छुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 रमाऊ।
2: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
3: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र मालती मंगले।
2: केटीको मनभित्र छिर्न भन्दा अगाडि यसको कोठामा छिर्नु, मर्दले ढिलो गर्दैन।
3: यही वैशाख 25 गते शुक्रबारदेखि मध्याह 12 बजे र दिउँसो 3 बजे
4: अब राम्रो खानदान भाकालाई पो छोरो चाहिने, खानदानै गथिलो नभएला के को छोरा, छोरी नै ठिक छ हो, बुढेसकालमा ज्वाइँको मिसाले पालिन्छ नि।
3: कलाकारहरू विजय बराल, वर्षा राउत, मेचम गौडेल, प्रकाश घिमिरे, सुवर्ण थापा लगायतका कलाकारको

0: और को साइन लो।
1: साथै साँझ छ बजे प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गुरु आमा।
2: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ जसले, शिक्षक नै नभए। गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर।
1: कलाकारहरू मिथिला शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल लगायतका कलाकारको प्रस्तुति।
3: गुरु आमा, यो सबै मैले गर्दा भएको।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497038798।

0: मिठो सांगीतिक उसलीसँगै हजुरहरूलाई कार्यक्रममा स्वागत छ। आज भने कार्यक्रम प्रस्तुत म सुधा रहेको छु। प्राविधिकबाट आज हामीलाई दिलुले साथ दिँदै हुनुहुन्छ। हजुरहरू के गर्दै हुनुहुन्छ, कता हुनुहुन्छ, आज चाहिँ हामीसँग जोडिन सक्नुहुनेछ हजुरहरूलाई चाहिँ पक्कै पनि थाहा नै छ होला। आज चाहिँ हजुरहरूले आफ्नो आवाजको गीत गाएर सुनाउनु पर्ने हुन्छ। कुन चाहिँ गीत गाएर सुनाउन चाहनुहुन्छ आज चाहिँ कल गरेर भन्न पनि सक्नुहुनेछ। 0663 5020 डायल गर्न सक्नुहुनेछ। एक घण्टाको बसाई लिएर हामी कार्यक्रममा जोडिएका छौं। घण्टासम्म चाहिँ हजुरहरूले नै आफ्नो आवाजको गीत गाएर सुनाउन सक्नुहुनेछ। साथै नेम्बाङ दिल पर्सद आईडीबाट कमेन्ट आएको छ। हेलो सिस्टर भन्नुभएको छ। हेलो हजुर, कमेन्ट गर्नुभएको छ, कलमा पनि जोडिनुहोला। र साथै सिर्जना मुखियाजीले हेलो नमस्ते हजुर शेष भन्नुभएको छ। नमस्ते सिर्जनाजी, आरामै हुनुहुन्छ हजुर, के गर्दै हुनुहुन्छ, कार्यक्रममा पनि जोडिनुहोला। र यति बेला को हुनुहुन्छ? नमस्ते। हेलो, को बोल्दै हुनुहुन्छ होला, कहाँबाट?
1: सुस्मिताजी
0: कहाँबाट जोडिनु भएको छ आज? पहिलोचोटि हो र?
1: हजुर।
0: हुन्छ, हजुरलाई चाहिँ कार्यक्रममा स्वागत छ है।
1: हजुर हजुर।
0: अनि यसरी नै भ्याएसम्म मिलेसम्म जोडिँदै गर्नु होला।
1: हुन्छ, भइहाल्छ नि।
0: अनि हजुर आरामै हुनुहुन्छ?
1: म त आरामै छु, तपाईँ आरामै हुनुहुन्छ होला नि सबैजना?
0: हजुर, हामी पनि आरामै छौ। अनि आज चाहिँ के गर्दै हुनुहुन्छ?
1: बसी बसाइ भन्नुपर्छ है।
0: ए, खाजा खानुभयो?
1: छैन, अब 3-4 बजेतिर हुन्छ होला खाजा चाहिँ, बच्चाहरू आएपछि।
0: ए, त्यही त नि। हुन्छ, आज सुस्मिताजी कार्यक्रमको बारेमा थाहा छ?
1: थाहा छ, तर है के भनेर गाउने होला है?
0: गीत गाउने नि भन्नै पर्दैन, आइहाल्छ होला नि।
1: खै मलाई त गीत सुन्न त आउँदैन, गीत सुन्न चाहिँ मनपर्छ।
0: ए, सुन्ने मान्छेलाई त अलिअलि गुनगुनाउन त आइहाल्छ नि। त नि सुनिहालौ न त है।
1: हुन्छ। सुन्दर बजार काटे सिक्छ भैगुनीलाई सम्झ्यो कि मान्छ तिमीलाई फर्काउन लाए कि भन्नु आम्ती फर्काउन आए कि होइन तिमीलाई फर्काउन लाए कि भन्नु आम्ती फर्काउन आए कि सुन्दर बजार काटे सिकुन्छ भैगुनीलाई सम्झ्यो कि मन हुन्छ। यति नै भन्छ है।
0: हुन्छ, अनि एकदमै मिठो गाउनु हुँदो रहेछ, आउँदैन आउँदैन भन्दा पनि मिठो सुनिएको छ है।
1: हजुर
0: हजुर, त्यही त नि। अनि हुन्छ, आज यहाँले कसलाई सम्झिनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई र फोन रिसिभ गर्ने बहिनीलाई र जसले रोडे मचाली माया गरेर सुनिरहनुहुन्छ उहाँहरू सम्पूर्ण साथीहरूलाई, नाम वाचन नगरे पनि कसैलाई पनि बिर्सेको छैन है, मेरो घर फ्यामिलीले भन्दै छोड्थ्यो भाइ।
0: हुन्छ भाइ, हुनुहुन्थ्यो हामीसँग भर्खरै मात्र सुस्मिताजी र उहाँको आवाजबाट पनि हामीले मिठो गीत सुनिसकेका छौं। र अहिले भने हजुरहरूको माझमा मिठो साङ्गीतिक कौशली स्वीकार्नुहोला।

0: मिठो सांगीतिक कोशीली सँगै हजुरलाई कार्यक्रममा स्वागत छ। अब भने कार्यक्रमबाट सुत्न चाहन्छौ। कर्णप्रिय केसीजीले कमेन्ट गर्नु भएको छ, नमस्ते सञ्चय हुनुहुन्छ, म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर कार्यक्रम एकदमै राम्रो छ, यसै कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भनेर कर्णजीले मिठो कमेन्ट गर्नु भएको छ। हामी सञ्चय छौ, हजुर पनि सञ्चय हुनुहुन्छ होला। यसरी नै हाम्रो कार्यक्रममा सपोर्ट गरिदिनु भएको लागि एकदमै धेरै धन्यवाद छ। कर्णजीले सम्पूर्ण साथीहरूलाई मिठो सम्झना सुन्नु भएको छ कार्यक्रम मार्फत। र हुन्छ, जति पनि साथीहरू हुनुहुन्छ आज हामीलाई कल गर्नुभयो अनि कार्यक्रममा जोडिनुभयो, हजुर सम्पूर्णमा एकदमै धेरै धन्यवाद व्यक्त गर्दै कार्यक्रमबाट सुत्न चाहन्छु। प्राविधिक मित्र दिलुलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म सुधा पनि विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: ऊपर र तलबाट सामान आएन रे।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460044
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772.

0: Mania Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665 370 वा 590 370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ.
4: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी.

नेपाल भित्रिने रेमिट्यान्स अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 82-83 को 9 महीनामा 16 खर्ब 59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स प्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 को 9 महीना अर्थात गएको चैत मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स प्रवाह 10.2% बढ़ेको थियो। गत चैतमा रेमिट्यान्स प्रवाह 2.9 अर्ब 75 करोड़ रूपियाँ रहेको छ। संयुक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 2,94,186 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,93,290 रहेको छ। माध्यमिक शिक्षा परीक्षामा अनुत्तीर्ण भएकाहरूलाई आउँदो असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने भएको छ। नन ग्रेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। बोर्डका परीक्षा नियन्त्रक टुकाराज अधिकारीले यस वर्ष यासीमा नियमिततर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेड भएको जानकारी दिनुभयो। गएको चैत 19-29 गतेसम्म सञ्चालित परीक्षामा 5,12,421 सहभागी थिए। बोर्डले परीक्षा सम्पन्न भएको 1 महिनामै नतिजा सार्वजनिक गरेको हो। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनः प्रयोग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। आईसीसी क्रिकेट विश्वकप लीग 2 एकदिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले नेपाललाई 244 रनको लक्ष्य दिएको छ। कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनायो। स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन बनाए। नेपालका सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्दन यादवले 2-2 विकेट लिए। आजदेखि शुरू भएको लीग 2 श्रृंखलामा नेपाल स्कटल्याण्ड र अमेरिका सहभागी छ। नेपालले दोस्रो खेलमा ज्येष्ठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा ज्येष्ठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा ज्येष्ठ 8 गते अमेरिकासँग फेरि खेल्नेछ। सुनको भाव आज एकै दिन तोलामा 4,400 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन आज तोलाको 3,02,900 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। चाँदीको भाव पनि आज एकै दिन तोलामा 355 रूपियाँले बढ़ेको छ। हिजो तोलाको 5,340 रूपियाँ रहेको चाँदीको भाव आज बढ़ेर तोलाको 5,695 रूपियाँ पुगेको महासंघले जनाएको छ। निसमाधी कर्मचारीको ट्रेड युनियन खारेज गर्ने गरी सरकारले ल्याएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान मल्ल संवैधानिक इजलासमा रहेको अरू दुई न्यायाधीश मिनु शर्मा र सारङ सुवेदीले भने तत्काल अन्तरिम आदेश दिन नपर्ने भन्दै फरक राय राखेका छन्। अध्यादेशले निसमाधी सेवा ऐन 2049 संशोधन गर्दै कर्मचारीको आधिकारिक ट्रेड युनियनको व्यवस्था खारेज गर्दै ट्रेड युनियन सम्बन्धी व्यवस्थालाई हटाएर त्यसको सट्टा निसमाधी कर्मचारीको गुनासो सुनवाईको व्यवस्था कायम गरेको थियो। थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी मुक्त हुनुभएको छ। उहाँ राजधानी बैंकको जेलबाट रिहा हुनुभएको हो। भ्रष्टाचारको आरोपमा 1 वर्षको सजाय पाएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ। न्याय मन्त्रालयको एक समितिले उहाँको राम्रो आचरण, बढ़दो उमेर र पुनः अपराधका कम सम्भावनालाई ध्यानमा राख्दै उहाँको लागि प्यारोल स्वीकृत गरेको छ। 10 सकौंदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार सोमबार बिहानै जेलबाट रिहा हुनुभएको हो। दिउँसो 2 बजेको मर्सिङ्गी बुलेटिन अहिलेले यति नै। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: दुलाले सिन्दूर हाल्ने
1: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश मोबाइल 9845656233 र 9801677246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665202009।

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटाको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: बेसी सहरी खोलिब रेडियो मर्सिङ दुर्ले यो भाषारी कत्ते छाबा कोही खैमु खोइन्तिङ औस्यो
10: ए 26 गरी बालोटी र रेडियो मर्सिङ दिङेन ओ गल्स्यो।
11: क्यों यो आफै रेडियो मर्साङ्गी FM 95 मेगाहर्ज।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्या मङ्गला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन।
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
2: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
1: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
2: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
1: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
2: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
1: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
2: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818415091।
1: मनकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त, बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लामसुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।
8: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
9: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
8: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
9: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
8: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
9: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
10: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
11: जय श्री राम, जय श्री राम।
12: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
11: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
12: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
11: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
12: हो नि भाउजू।
13: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
14: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
13: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
14: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
13: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
14: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
15: सम्पर्क मोबाइल नम्बर 98464-95094 र 98065-58074।

0: Hibonia. Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058

0: बन्दीपुर केबल कार को बटन स्टेशन केबल कार चोक तनहुमा खुले ड्राइव इन रेस्टुरेंट गए खोजे रोजे थरी थरी का स्वास्थ्यवर्धक खाना का परिकार रिफ्रेशमेंट को लागी मनमोहक बगीचा धार्मिक पार्क र जंगली म्यूजियम हेर्ने मौका पाउनुहोस् साथ ही शिव भगवान को विशाल मूर्ति को दर्शन पनि गर्नुहोस्
1: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
2: अब धेरै जनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
3: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमचुङ सम्पर्क फोन 0664021234 मोबाइल 9841454448
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
1: थप जानकारी लागि सम्पर्क 0665909999 4779279 सेवा मोडल हस्पिटल प्राली बेसी सर स्वास्थ्य

0: Mania Extreme Energy Drink.
1: Extreme Energy Drink.
2: Time check. अहिले ठीक 3 बजेको छ.
3: Extreme Energy Drink. Taste the difference. Feel the energy.
4: मर्सिंग दे पिम 95
5: मेगाहर्ट्ज़.
6: नमस्कार, म हृदय रिमाल. उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफल शुरू. राष्ट्रपतिको सम्बोधनका बेला संसदबाट प्रधानमन्त्री बाहिरिएको घटनाप्रति कांग्रेसको असन्तुष्टि. मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव पेश. प्रचलित कानून र अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका विषयहरू प्राथमिकतामा. 12 वर्षसम्म काम पूरा नभएपछि पोखरा नारायणगढ़ सड़क खण्डमा पर्ने घुमाउने पुलको ठेक्का तोडियो. 15 दिनभित्र वित्तीय हिसाब फरफार गरी नयाँ ठेक्का आह्वान गर्ने तयारी. इजरायलद्वारा अक्टोबर 7 को आक्रमणमा संलग्नहरूलाई सजाय दिने

0: गर्नेछ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएको घटनाप्रति कड़ा आपत्ति जनाएको छ। आज बसेको प्रतिनिधि सभा बैठकको शुरूमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले यो घटनालाई संवैधानिक संस्कार र संसदीय परम्परा विपरीतको व्यवहार भएको टिप्पणी गर्नुभयो। उहाँले राष्ट्रपति जस्तो गरिमामय संवैधानिक पदको सम्बोधन भइरहेका बेला प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिनु लोकतान्त्रिक संसदीय इतिहासमै विरलै देखिने घटना भएको बताउनु भएको छ। प्रमुख सचेतक थापाले यस विषयमा प्रधानमन्त्री शाहले तत्काल संसदमा स्पष्ट जवाफ दिनुपर्ने समेत माग गर्नुभयो। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन संवैधानिक पदको सम्मान, संसदीय मर्यादा र लोकतान्त्रिक परम्पराको संरक्षण गर्न प्रधानमन्त्रीलाई सचेत समेत गराउनुभयो। उहाँले पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्दै जिम्मेवार ढंगले अघि बढ़न प्रधानमन्त्री शाहलाई सुझाव समेत दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सुझाव पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानवाधिकार सम्बन्धी दायित्व, कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र त्यसका लागि गर्नुपर्ने कार्य समेत उल्लेख गरी आयोगले सरकार समक्ष सुझाव पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। आयोगले गएको शुक्रबार पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधार, संक्रमणकालीन न्याय, मानवाधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानवाधिकार, मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानवाधिकार आयोगको सुदृढीकरण गर्नुपर्ने विषय समावेश छन्। पत्रमा निर्वाचन, मानवाधिकार एवं सार्वजनिक सेवा प्रवाह र मानवाधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यका बारेमा विस्तृत रूपमा उल्लेख छ। आयोगले प्रेषित गरेका विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा समेत आयोगले लिएको छ। तनहुँको आबुखैरिनी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 जोड्ने घुमाउनेमा रहेको त्रिशुली नदीमाथिको मोटरेबल पुल निर्माणमा व्यापक ढिलासुस्ती भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको छ। पोखरा नारायणगढ सड़क अन्तर्गत बुद्धसिंह मार्गमा निर्माणाधीन पुलको काम 12 वर्षसम्म पनि पूरा नभएपछि सड़क डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ। कार्यालयले सार्वजनिक सूचना निकाल्दै निर्माण व्यवसायी मृत संजीवनी निर्माण सेवा विरूद्ध प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ेको जनाएको छ। सड़क डिभिजन प्रमुख राजीव श्रेष्ठका अनुसार संशोधित डिजाइन स्वीकृत भएपछि गएको चैत 17 गते 15 दिनभित्र काम शुरू गर्न अन्तिम निर्देशन दिएको थियो। सड़क डिभिजन कार्यालयले निर्माण कम्पनीलाई तत्काल निर्माण स्थल खाली गर्न तथा 15 दिनभित्र वित्तीय हिस्सा फरफार गर्न निर्देशन पनि दिएको छ। ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र मार्फत बाँकी निर्माण कार्य अघि बढ़ाउने सरकारको तयारी छ। यस्तै कर्णाली प्रदेशको बहुप्रतीक्षित भेरी करिडोर सड़क आयोजना अन्तर्गत जाजरको डोल्पा सड़क खण्डमा निर्माणाधीन 5 पक्की पुल 6 वर्षदेखि अलपत्र अवस्थामा परेका छन्। पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय नागरिक, यात्रु तथा जनप्रतिनिधिहरूले चर्को आलोचना खेप्दै आएका छन्। नेपाली सेनाले 2076 सालमा जाजरको डोल्पा सड़क खण्डको 118 किलोमिटर ट्र्याक निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेपछि सड़क स्तरोन्नति र पुल निर्माणको काम शुरू गरिएको थियो। राष्ट्रिय योजना आयोगले जाजरकोटको तल्लुदेखि डोल्पाको दुनैसम्म निर्माण गर्न बाँकी रहेका 14 पुलका लागि सहमति दिएपछि आयोजनाले आवश्यक प्रक्रिया अगाडि बढ़ाएको भए पनि काम भने सुस्त गतिमा रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर

0: टाउको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333 493-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सांसदहरूले सड़क दुर्घटना गाड़ी दुर्घटना न्यूनीकरणका लागि आधुनिक प्रविधि, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानून कार्यान्वयनमा जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सहभागी सांसदहरूले गाड़ीको गति बढ़ी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जडान गर्नुपर्ने तथा सड़क सुरक्षालाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने धारणा राखेका छन्। समितिका सभापति आशिष गजुरेलले वार्षिक रूपमा झण्डै 3,000 नागरिकले गाड़ी दुर्घटनामा ज्यान गुमाउने गरेको उल्लेख गर्दै सड़क सुरक्षा सम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। यस्तै सांसद गोपाल शर्माले ग्रामीण क्षेत्रका सड़क सुधारका लागि विशेष पहल आवश्यक रहेको बताउनु भएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले पहिरोका कारण सड़क सुरक्षामा थप चुनौती देखिएको बताउनुभयो। यस्तै विशेषज्ञ भगवती सेडाईले मोटरसाइकल तथा स्कूटरको पछाडि बस्ने यात्रुले समेत हेलमेट प्रयोग गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सरकारले कानूनी सुधारलाई तीव्र रूपमा अघि बढ़ाएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा वहाँले वर्तमान अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै 15 असान्दर्भिक तथा समय सापेक्ष नरहेका कानून खारेज प्रक्रियामा लगेको जानकारी दिनुभयो। वहाँका अनुसार निजी क्षेत्र तथा व्यावसायिक समुदायले लामो समयदेखि जटिल र दोहोरो कार्यक्षेत्रका कारण असहज महसुस गर्दै आएको राजस्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढ़िसकेको छ। अहिले राजस्व अनुसन्धान विभागले गर्दै आएका जिम्मेवारीहरू राजस्व विभाग, भन्सार विभाग तथा सम्पत्ति शुद्धिकरण विभाग मार्फत सञ्चालन भइरहेको उल्लेख गर्दै अर्थ सचिव उपाध्यायले अब ती निकायहरूलाई अझ प्रभावकारी बनाउने गरी कामको पुनर्संरचना गरिने समेत बताउनुभयो। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको छ। संघको हिजो बसेको बैठकले अण्डा उत्पादक किसानको राय, परामर्श र सिफारिशका आधारमा आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ निर्णय अनुसार चितौंलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रति क्रेट 500 रूपियाँ कायम गरिएको छ। यसअघि एक्सएल अण्डाको मूल्य 465 रूपियाँ थियो। त्यसै गरी ठूलो अण्डाको मूल्य प्रति क्रेट 485 रूपियाँ निर्धारण गरिएको छ। यसअघि यसको मूल्य 450 रूपियाँ थियो। अब विदेशको खबर। इजरायलले सन् 2023 अक्टोबर 7 भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्ड र सार्वजनिक मुद्दा चलाउन अनुमति दिने कानून पारित गरेको छ। इजरायलले अक्टोबर 7 भएको प्यालेस्टाइनी विद्रोही समूह हमास नेतृत्वको आक्रमण र सामूहिक बन्धक बनाउने कार्यमा संलग्नहरूलाई मृत्युदण्ड दिने र सार्वजनिक मुद्दा चलाउने नयाँ कानून पारित गरेको बीबीसीले जनाएको छ। इजरायलको संसद नेसेटमा यो कानून 93 मतले पारित भएको छ। यो कानूनको विपक्षमा एक मत पनि परेन। बाँकी 27 सांसद अनुपस्थित भएका थिए। इजरायली मानवाधिकार समूहहरूले भने नयाँ कानूनको विरोध गरेका खबरमा उल्लेख छ। उनीहरूले मृत्युदण्डको सिद्धान्तको विरोध गरेका छन्। सन् 2023 अक्टोबर 7 इजरायली इतिहासको सबैभन्दा घातक दिन मानिन्छ। हमास नेतृत्वका लड़ाकूहरूले इजरायलमा 1,200 जना भन्दा धेरै मानिसको हत्या गरेका थिए र ज्यान गुमाउनेमा धेरैजसो सर्वसाधारण थिए। यस्तै हमासले गाजापट्टीमा विदेशी नागरिक सहित 251 जनालाई अपहरण गरी बन्धक बनाएका थिए। त्यो घटनापछि इजरायलले गाजामा गरेको आक्रमणमा अहिलेसम्म 72,000 जना भन्दा धेरैको ज्यान गएको छ। ज्यान गुमाउनेमा धेरैजसो बालबालिका, महिला र वृद्ध रहेका छन्। अब खेल खबर आईसीसी क्रिकेट विश्वकप लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपालले स्कटल्याण्डसँगको खेलमा 221 रनको नयाँ लक्ष्य पाएको छ। वर्षाका कारण खेल 11 ओभर घटाएपछि नेपालले डीएलएस नियमका आधारमा 39 ओभरमा 221 रनको लक्ष्य पाएको हो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन बनाए। नेपालका सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्दन यादवले 2 विकेट लिए। आजदेखि शुरू भएको लीग टू श्रृंखलामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेलमा जेठ 2 गते अमेरिकासँग, तेस्रो खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते अमेरिकासँग खेल्नेछ। यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स यूएईसँग लीग टू श्रृंखला खेलेको थियो। यो श्रृंखलामा नेपालले 4 मध्ये 3 खेल जितेको थियो। 8 देश सहभागी लीग टूमा नेपाल 18 अंकसहित तालिकाको 7 स्थानमा छ। अमेरिका 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफल शुरू। राष्ट्रपतिको सम्बोधनका बेला संसदबाट प्रधानमन्त्री बाहिरिएको घटनाप्रति कांग्रेसको असन्तुष्टि। मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव पेश। प्रचलित कानून र अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका विषयहरू प्राथमिकतामा। 12 वर्षसम्म काम पूरा नभएपछि पोखरा नारायणगढ सड़क खण्डमा पर्ने घुमाउने पुलको ठेक्का तोडियो। 15 दिनभित्र वित्तीय हिस्सा फरफारा गरी नयाँ ठेक्का आह्वान गर्ने तयारी। इजरायलद्वारा अक्टोबर 7 आक्रमणमा संलग्नहरूलाई सजाय दिने कानून पारित। मानवाधिकार समूहहरूद्वारा विरोध। र लीग टू क्रिकेटमा स्कटल्याण्डसँगको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पायो।
5: साली नदीको शिर,
6: मणि चूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181। वेबसाइट झुले.com.np।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले ओडाबाट केन्द्रमा आएका सबै फाइल आउँदो हप्ताको सोमबारभित्र सुन्ने बनाउन निर्देशन दिनुभएको छ। महानगरपालिकाको सभाकक्षमा आयोजित पाक्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर केन्द्रमा सुन्ने फाइल बनाउन निर्देशन दिनुभएको हो। कार्यवाहक मेयर डंगोलले ओडामा भएको बजेटबाट काम गर्दा गुणस्तरता कायम हुन नसक्ने अवस्थाका कार्यक्रम कार्यान्वयन नगर्न ओडा सचिवहरूलाई निर्देशन दिनुभयो। सम्पन्न योजनाहरूको लाभ लागत विश्लेषण, कार्यान्वयनमा रहेका योजनाहरूको गुणस्तर र कार्यान्वयन गर्न समस्यामा रहेका योजनाहरूको समाधानका विषयमा कुरा गर्दै उहाँले तोकेका विभागीय प्रमुखहरूसँग समन्वय गरेर नतिजा निकाल्न समेत आग्रह गर्नुभयो। स्वास्थ्य बीमामा 10% को पेमेन्ट खारेजी र मासिक भत्ता भुक्तानीको माग गर्दै मृगौला पीड़ितहरू आन्दोलित भएका छन्। स्वास्थ्य बीमामा लागू गरेको 10% को पेमेन्ट व्यवस्था खारेज गर्न माग गर्दै उनीहरूले आज काठमाडौँमा आन्दोलन गरेका हुन्। यसले आर्थिक रूपमा विपन्न बिरामीहरूलाई थप भार परेको उनीहरूको गुनासो छ। त्यसैगरी सरकारले निर्णय गरिसकेको मासिक 5,000 रूपियाँ भत्ता अहिलेसम्म सबै बिरामीले नपाएको भन्दै त्यसको पूर्ण कार्यान्वयनको माग समेत उनीहरूले गरेका छन्। मृगौला दान, जीवनदान र अंगदान, पुणे काम जस्ता नाराहरू सहित ब्रेन डेथबाट हुने अंग दानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनीहरूको माग छ। काठमाडौँ महानगरपालिका 32 कोटेश्वर जड़ीबुटी सड़कमा मोटरसाइकलको ठक्करबाट गइराती पैदल यात्रीको ज्यान गएको छ। BP02060P1275 नम्बरको मोटरसाइकलको ठक्करबाट खोलडुङ्गाको सिद्धिचरण नगरपालिका नौ घर भएका 43 वर्षीय भुवन गुरूङको ज्यान गएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गुरूङको राष्ट्रिय ट्रामा सेन्टरमा उपचारका क्रममा आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ। जुवातास खेलिरहेको अवस्थामा ललितपुरको गोदावरीबाट 5 जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका 12 ठेचो बस्ने 40 वर्षीय सुरेश महर्जनले संचालन गरेको खाजा पसलबाट सुरेश सहित 5 जना पक्राउ परेका हुन्। प्रहरीवृत्त चापागाउँबाट खटिएको टोलीले उनीहरूको साथबाट 1,47,385 रूपियाँ नगद पनि बरामद गरेको छ। र आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै 64 लाख रूपियाँ ठगी गरेको आरोपमा 6 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नवलपरासी पूर्वकी 33 वर्षीय नौमाया आले मगर, काठमाडौँकी 30 वर्षीय सुमना अर्याल, खोटाङका 30 वर्षीय विकास सुनार, नवलपरासी पूर्वका 53 वर्षीय वासुदेव श्रेष्ठ, पाँच थरका 47 वर्षीय धनबहादुर युङहाङ र नवलपरासी पश्चिमका 47 वर्षीय शैलेन्द्र पाण्डे रहेका प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। ओडाबाट केन्द्रमा आएका सबै फाइलमा 7 दिनभित्र निर्णय गरिसक्न कार्यवाहक मेयर डंगोलको निर्देशन, बजेट सक्न मात्र नभई गुणस्तरीय काम गर्न ओडालाई आग्रह। स्वास्थ्य बीमामा 10% पेमेन्ट खारेजीको माग गर्दै मृगौला पीड़ित आन्दोलित, मासिक 5,000 रूपियाँ भत्ता दिने सरकारको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै 64 लाख रूपियाँ ठगी गर्ने 6 जना पक्राउ। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: अनि तयो कागज केमा थियो वा झिल्काई के पर्सनल नम्बर ब्लक लैबी
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लैर खलखाई
6: अनि बैंगरी
7: बैंगरी
6: चार चाहिँ तली लग पर्दी चमनल पति न आफै न मोबाइल नम्बर फेदिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
7: सतर्क तना ठगी तब्द क्या जोगिना
8: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी।
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस्ट हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Extreme energy drink.
1: बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ रे साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846019018 9846019018।
7: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचादी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665252152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिजात कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568286 फोन 0665252293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Mania Extreme Energy Drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोभाइडर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856 74486
5: हेलो कान्छी घर बनाउने काम शुरू भयो
6: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
6: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
9: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट मेरो देश मेरो जगदम्बा सिमेन्ट

0: Mania.
1: Extreme energy drink.
2: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
3: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
2: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
3: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
2: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
3: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
2: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
3: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818541991।
2: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
5: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारीको लागि सम्पर्क 0665909996, 9847279229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856 74 486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
6: सम्पर्क मोबाइल नम्बर 9857013375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अनि तयो कागज के मे
8: वा झिल्काई
7: के पर्सनल नम्बर ब्लक लैबी?
8: पर्सनल मोबाइल नम्बर मे उनी टेलिकमर बाई अफिसर आई र ब्लक लै र खलखाई।
7: अनि बैंकरी?
8: बैंकरी चढ चाहिँ तले लल्पर्दी
7: चमलपति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
8: सतर्क तना ठगी तब्द क्या जोगिना
9: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
11: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
12: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
11: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
12: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
13: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
14: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
14: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9852131236 र 9840028160।

0: गन्तव्य पुरानो तर उचाइ नयाँ बन्दीपुर केबल कार यही जेठ 31 गते बाट व्यावसायिक सञ्चालनमा छ। बन्दीपुर केबल कार, प्रकृति सँग रमौ खुलेर।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्रालि, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Bunnia. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
7: हेलो, मर्चेङ्ग एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
3: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
2: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
3: ए हो र?
2: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
3: बाप्रे, यति धेरै जोखिम?
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
4: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौ, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: जय श्री राम, जय श्री राम।
6: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
5: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
6: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
5: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
6: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98464 95074 र 98065854।
8: माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएको थिए माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
7: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
10: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ, लमजुङ।
0: अल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि, लमजुङ।
10: प्रोपाइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
0: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
11: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
12: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
11: अनुहारका दागहरू लेजर ट्रिटमेन्ट द्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
12: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
11: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
12: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
11: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
12: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आज सम्पर्क गर्नुहोस् 98426 10320 र 98118 41591।
11: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
13: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
3: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
3: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9845860780।

0: California. Extreme energy drink.
1: I know, Didi Boyni. आजको किसान मिटिङमा के गन्थन हुँदैछ
2: के हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दै छौ नि
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ खानामा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
2: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
1: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं
2: हस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ
3: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ
4: सुन्दर देखिनु तपाईँको अधिकार हो हेरचाह हाम्रो जिम्मेवारी अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा
5: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने ट्याटु हटाउने
4: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने शरीरमा भएका मुसा र कोठी हटाउने
5: हाइड्रोफेसियल सेवा सेमी पर्मानेन्ट मेकअप
4: आँखी भोको नयाँ आकार दिने कानमा भएको पालको उचित उपचार
5: कपाल झर्ने समस्याको उपचार अनुहारमा भएको डन्डी फोरको उपचार
4: चौरीपनको उपचार सँगै बोटक्स पीआरपी फिलर्स साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ
5: सुन्दरता अब सपना होइन वास्तविकता हो आजै सम्पर्क गर्नुहोस् 98426 10320 र 98118 41591
4: मनोकामना एस्थेटिक सेन्टर आत्मविश्वासको नयाँ पहिचान बेसर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ
6: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
7: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
1: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
7: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुहोस् है सँगै जाने नि
1: ल भइहाल्छ नि नानी
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
9: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
8: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर साथ भीमसेन थान चोक फोन 0665201120 मोबाइल 98460774745
10: लमजुङका लागि सामसङ कोनका गोदरेज र TCL को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
2: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Deponia.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धिआले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
9: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारीको लागि सम्पर्क 0665909999 98477 69 229 सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठिक

0: सन्तोष जी तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।

0: you.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ कहाँ जाउँ भइरहेको छु।
6: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
7: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
6: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
7: सम्पर्क मोबाइल 9846019018, 9846019018।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
9: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको
2: जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा
1: दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665230 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्रणाली लम्जुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9461 23284 र 9291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665204497।

0: Sonia, extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदमा नीति तथा कार्यक्रममाथिको छलफल शुरू, प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको असन्तुष्टि, एमाले सेनाको भूमिकामा प्रश्न उठायो।
0: संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वाग्लेको भनाई, बजेट वितरण सन्तुलित बनाउन सांसदहरूको माग।
1: एनईईमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी, कक्षा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी, दक्ष जनशक्ति र प्रविधिमा सुधार गर्न सके महिना दिनमै नतिजा निकाल्ने कामलाई निरन्तरता दिन सक्ने,
2: टेक्नोलोजीलाई चाहिँ अलिकति प्रभावकारी चाहिँ बनाउने, हामी कहाँ चाहिँ त्यही किसिमको टेक्नोलोजीहरू त्यही किसिमको चाहिँ दक्ष जनशक्तिहरू बनायो भने सम्भव हुन्छ, यसलाई निरन्तरता दिँदा चाहिँ उपयुक्त हुन्छ।
0: तालिबान र पाकिस्तानी सेनाबीचको द्वन्दका कारण 3 महिनामा 372 अफगानी नागरिकको ज्यान गयो। सन् 2021 तालिबान सत्तामा फर्किएपछि दुई देशबीच सीमापार झडप बढ़्यो।
1: र लीग दुई क्रिकेटमा स्कटल्याण्डसँगको खेलमा नेपाल पराजित।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौं।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी

0: प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिनु अशोभनीय भन्दै प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएको भएमा परीक्षण रिपोर्ट सार्वजनिक गर्नुपर्ने बताउनुभयो। वहाँले प्रधानमन्त्रीको अनुपस्थितिका कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक समेत प्रभावित भएको बताउनु भएको छ। यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाउनुभयो। देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट मुख दर्शक बनेको उहाँको भनाई छ। सेनाबारे एमाले नेता बादलले गरेको यस्तो टिप्पणीको सदनमै आलोचना भएको छ। राष्ट्रभाका सांसद मनिष खनाल र राप्रपाकी सांसद खुशबू ओलीले बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग गर्नुभएको छ। यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले वर्तमान सरकारलाई लोकतान्त्रिक मूल्य, समावेशिता र नागरिकको अधिकारप्रति उत्तरदायी बन्न आग्रह गर्नुभएको छ। 2064 सालमा आफूहरूले धेरै सीट ल्याउँदा सम्हाल्न नसकेको उदाहरण दिँदै आफूहरूबाट सिकर दुई तिहाईको बहुमतलाई अहंकारको माध्यम नभई जनविश्वासका रूपमा ग्रहण गर्न उहाँको सुझाव छ। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरूको उपस्थिति र जिम्मेवारीमाथि प्रश्न उठाउनुभयो। उहाँले संसद बैठकका क्रममा धेरै कुर्सी खाली देखिएको भन्दै सांसदहरू आफ्नो मूल उत्तरदायित्वप्रति गम्भीर हुनुपर्ने बताउनु भएको छ। बैठकमा विपक्षी दलका सांसदले नीति तथा कार्यक्रमबाट निराशा बढ़ाएको आरोप लगाएका छन् भने सत्तापक्षका सांसदहरूले आर्थिक सुधार, सुशासन, पूर्वाधार विकास, रोजगारी सृजना र सेवा प्रवाह सुधारतर्फ केन्द्रित दस्तावेजका रूपमा व्याख्या गरेका छन्। सरकारले कृषि आधुनिकीकरण, ऊर्जा विस्तार, डिजिटल सेवा, युवामुखी कार्यक्रम र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्छ को दावी गरेको छ। यद्यपि प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमलाई कार्यान्वयन भन्दा बढ़ी घोषणामुखी दस्तावेज भएको आरोप लगाएका छन्।
1: यसैबीच प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोड़िएका समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। उनीहरूले सड़क, स्वास्थ्य, सुकुम्बासी, कृषि, पर्यटन, बाढ़ी पहिरो, खेलकुद, विद्युत, सामाजिक न्याय तथा पूर्वाधार विकास लगायत विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्। सांसदहरूले जनताको अधिकार संरक्षण गर्नु सरकारको दायित्व भएको स्मरण गराउँदै स्थानीय समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरेका छन्। ओखलढुङ्गामा प्रसारण लाइनबाट करण्ट लागेर घाइते भएकाले उपचार नपाएको विषय उठाउँदै सांसद विश्वराज पोखरेलले पीड़ितको उपचार र विद्युत लाइन सुरक्षित व्यवस्थापनको माग गर्नुभयो। चापागाउँ क्षेत्रको जीर्ण सड़क तत्काल निर्माण गर्न सांसद बुद्ध रत्न महर्जनले आग्रह गर्नुभयो भने सांसद बुद्धि प्रसाद पन्तले वीरगंज क्षेत्रको सड़क मापदण्डमा देखिएको दोहोरो नीतिगत व्यवस्था हटाउन माग गर्नुभयो। अछाम जिल्ला अस्पताललाई 100 शैयाको बनाउन सांसद भरत बहादुर सुवरले माग गर्नुभयो। यसै गरी सांसदहरूले असिना पानीबाट प्रभावित कृषक किसानलाई क्षतिपूर्ति, कर्णालीमा विद्युत आपूर्ति विस्तार, नीलगाईबाट हुने बाली क्षति नियन्त्रण, स्मार्ट सिटी निर्माणको काम तीव्र पार्न तथा सुकुम्बासी समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जोड़ दिएका छन्।
0: गैरआवासीय नेपाली संघ एनआरएनएले सरकारले ल्याएको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको स्वागत गरेको छ। आज एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा नीति तथा कार्यक्रममा समेटेका विषयको स्वागत गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम गैरआवासीय नेपालीलाई उच्च प्राथमिकताका साथ समेटिनु अत्यन्त सकारात्मक कदम भएको विज्ञप्तिमा उल्लेख छ।
1: प्रतिनिधि सभाका सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। उहाँलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गर्नुभएको हो। पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2075 दफा 6 खण्ड 9 बमोजिम उहाँलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट निकालेको विज्ञप्तिमा उल्लेख छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्लेले सीमा क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री खरिदमा सहजीकरण गर्ने तर संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर रहने बताउनु भएको छ। प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै उहाँले 100 रूपियाँ भन्दा धेरै मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था नयाँ नभएको बताउनुभयो। विगतमा यसको कार्यान्वयनमा कमजोरी र नियोजित लापरवाही भएको संकेत गर्दै उहाँले तराई मधेसका सीमावर्ती नागरिकको दैनिक जीवन सहज बनाउने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। साबुन, चिनी जस्ता अत्यावश्यक सामग्री किन्ने सर्वसाधारणप्रति सरकार उदार रहने भन्दै उहाँले संगठित अवैध तस्करी र राजस्व चुहावटमा भने निर्मम कार्यवाही गरिने चेतावनी दिनुभयो। राजस्व नियन्त्रणका लागि तीनै तहका संयन्त्र परिचालन गरिने र गृहमन्त्री तथा अर्थमन्त्रीको संयुक्त संयोजकत्वको उच्चस्तरीय राजस्व परिचालन समितिलाई सक्रिय बनाइने पनि उहाँले जानकारी

0: गराउनुभयो। सीमा सुरक्षालाई प्रविधि मैत्री बनाउने योजना पनि सरकारले अघि सारेको छ। यसैबीच सांसदहरूले बजेट वितरण सन्तुलित र न्यायोचित बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद पुष्पराज कण्डेलले पहुँचका आधारमा बजेट वितरण हुने प्रवृत्ति अन्त्य गर्दै भौगोलिक र सामुदायिक सन्तुलन कायम गर्न आग्रह गर्नुभयो। यस्तै सांसद नरेन्द्र कुमार गेरूङले देशभरका निर्माण आयोजना ठप्प भएको उल्लेख गर्दै निर्माण सामग्रीको मूल्य वृद्धिबाट सृजित समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो।
1: राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानव अधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र त्यसका लागि गरिनुपर्ने कार्यहरू समेत उल्लेख गरी आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। आयोगले यही वैशाख 25 पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधार, संक्रमणकालीन न्याय, मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानव अधिकार आयोगको सुदृढीकरण गर्नुपर्ने विषय समावेश छ। पत्रमा चुनाव, मानव अधिकार एवं सार्वजनिक सेवा प्रवाह र मानव अधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यका बारेमा विस्तृत रूपमा उल्लेख छ। आयोगले प्रेषित गरेका विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा आयोगले गरेको छ।
0: निर्वाचन आयोगले राजनैतिक दलहरूसँग छलफल शुरू गरेको छ। निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकको मसौदामाथि आयोगले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरूसँग आज छलफल गरेको हो। सातवटा ऐनलाई एकीकृत गरी आयोगले 2080 असार 18 गते विधेयकको मसौदा सरकारलाई पठाएको थियो। यो विधेयक लामो समय गृह मन्त्रालयमा थन्किएको थियो, तर संसद विघटनपछि गृहले फेरि आयोगमा नै फर्काएको थियो। आयोगले मसौदामा सुझाव दिन वैशाख 15 गते दलहरूलाई पत्रचार गरेको हो।
1: अर्घाखाँचीमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। ज्यान गुमाउनेमा 3 महिला र 1 पुरूष रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु चढ़ेको बस पाँडेनी गाउँपालिका 8

0: मर्सेङ्गे एफएम 95 मेगाहर्ज
1: तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो। हिजो प्रकाशित नतिजा अनुसार 284,160 विद्यार्थी ग्रेडेड भई 65.98% विद्यार्थी सफल भएका छन्। 146,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। नन ग्रेडेड भएका विद्यार्थीले ग्रेड वृद्धि अर्थात मौका परीक्षाको लाभ लिनेछन्।
2: यसैबीच माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक भएपछि सबै क्षेत्रबाट सकारात्मक टिप्पणी भइरहेको यसअघिका वर्षहरूमा नतिजा सार्वजनिक गर्न 2-3 महिना लाग्ने गर्थ्यो। राष्ट्रिय परीक्षा बोर्डको क्यालेण्डर अनुसार असार दोस्रो हप्ता नतिजा सार्वजनिक हुने गरेको थियो, तर यसपालि नयाँ सरकारले एक महिनामै नतिजा सार्वजनिक गर्न भनेपछि त्यही अनुसार बोर्डले 2082 एसई नतिजा एक महिनामै सार्वजनिक गरेको हो। यसपालि पहिलो पटक एक महिनामै नतिजा सार्वजनिक गर्न कसरी सम्भव भयो भनेर साथी सम्झना महर्जनले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीलाई सोध्नु भएको छ।
3: परीक्षण प्रणालीलाई अलिकति फरक ढंगले गत विगतको भन्दा फरक ढंगले चाहिँ लग्यौं। यसपालि परीक्षा केन्द्रलाई नै परीक्षण केन्द्र मानेर त्यही परीक्षा सम्पन्न भइसकेपछि त्यहीका विषय शिक्षकहरूबाट उत्तर पुस्तिका परीक्षण गराउने रणनीति लिएको थियो। त्यही अनुसार परीक्षा चल्दा चल्दै परीक्षा सकिएकै दिन सँगसँगै उत्तर पुस्तिकाहरू पनि परीक्षण गर्ने कार्य गरायौं। हामीले परीक्षाकै अवधिभित्रै चाहिँ केन्द्रमा पठाउनको लागि हामीले जिल्लाहरूलाई अनुरोध गरेका थियौं। त्यही अनुसार जिल्लाहरूले पठाउनु भयो। हामीले चाहिँ त्यो इन्ट्रीलाई पनि सँगसँगै लग्यौं। परीक्षा सकिनसम्म इन्ट्री पनि चाहिँ सँगसँगै अगाडि बढाउने काम गर्यौं। त्यो हामी साइड बाई साइड हरेक चाहिँ कामलाई प्यारलल्ली लग्यौं। त्यो कारणले चाहिँ समय बचत हुन सक्यो। अब दोस्रो पाटो चाहिँ परीक्षणमा गत विगतमा जति जनशक्ति सहभागी हुनुहुन्थ्यो शिक्षक साथीहरू सीमित केन्द्र हुन्थ्यो। 50-52 परीक्षण केन्द्र हुन्थ्यो। त्यहाँ सीमित साथीहरू चाहिँ सहभागी हुनुहुन्थ्यो परीक्षणमा। लामो समय झण्डै एक महिना परीक्षणमै जान्थ्यो। त्यो नभएर अहिले परीक्षा केन्द्रमा नै परीक्षण गराउँदाखेरि डे टू डे चाहिँ परीक्षण सम्पन्न भयो। बढीमा डेढ दिनमा चाहिँ हरेक दिनका परीक्षा भएका उत्तर पुस्तिकाहरू सम्पन्न भए। त्यो हिसाबले पनि धेरै जनशक्ति परीक्षणमा यो जुट्नु भयो। परीक्षण कार्यहरू पनि समयमा सम्पन्न हुन सक्यो। साइड बाई साइड उहाँहरूले चाहिँ पठाएका मार्कसिलिपहरू यहाँ केन्द्रमा प्राप्त भएका मार्कसिलिपहरू हामी चाहिँ सँगसँगै इन्ट्री पनि काम यहाँ शुरू गर्यौं। त्यसले गर्दा समय त्यसले चाहिँ घटाउन सहयोग पुर्यायो। अर्को चाहिँ केन्द्रमा हुने जुन इन्ट्री लगायतका चाहिँ नतिजा प्रकाशनको प्रोसिडियर हो त्यसमा चाहिँ इन्ट्रीमा हामीले जनशक्तिलाई बढायौं। गत विगतको भन्दा जति जनशक्तिले गर्थ्यो त्यो भन्दा चाहिँ डबल जस्तो गरेर हामी इन्ट्री गर्यौं। त्यसलाई रुजु गर्ने काम गर्यौं र समयको हिसाबले पनि हाम्रा चाहिँ यहाँका टिमहरू परीक्षा नियन्त्रण कार्यालयका टिमहरू बिहान 6:30 बजेदेखि बेलुका 6:30 बजेसम्म हरेक यो एक महिना पुरै कुनै पनि दिन चाहिँ बिदा नभनिकन यहाँ खटिनु भएको छ साथीहरू। त्यो हिसाबले त्यो प्रयत्नबाट मात्रै चाहिँ यो सफल भएको हो।
4: केही अप्ठ्याराहरू आए यो काम गर्न
3: नियमित सेड्युल भन्दा एक्स्ट्रा चाहिँ सबैको एफोर्ट चाहिँ लाग्यो। अब त व्यक्तिगत रूपमा व्यक्तिलाई चाहिँ कतिपय अप्ठ्याराहरू पर्यो होला, तर सिस्टमेटिक हिसाबले चाहिँ अहिले परीक्षण कार्यमा धेरै शिक्षक साथीहरू नयाँ शिक्षक साथीहरू जोडिनुभयो जो गत विगतमा जोडिनु भएको थिएन। प्रयोग हुने फर्म फर्मेटहरू सफ्टवेयर सिस्टमसँग चाहिँ म्याचिङ हुने फारमहरू चाहिँ त्यहाँ डेभलप गरिएका थिए। ती फारमहरूको प्रयोगको विषयमा सबै साथीहरू त्यति अभ्यस्त हुनु भएको थिएन। त्यो हिसाबले कहीँ कतै चाहिँ हामीलाई अब जसरी प्राप्त हुनुपर्ने थियो त्यो रूपमा चाहिँ प्राप्त नभएको अवस्था पनि कयौं ठाउँबाट चाहिँ त्यस्ता मार्कसिलिपहरू प्राप्त भए।
4: खर्चको हिसाबले पनि बढ्यो कि?
3: खर्च त अब राज्यले दिएको केही छैन। अब हामीले चाहिँ मागे पनि केही छैनौँ। यो बिहान चाहिँ एक्स्ट्रा समयमा खटिँदाखेरि बिहानै आएर काम चाहिँ गर्ने साथीहरूलाई भात खुवाउने खाने काम बाहेक अरू चाहिँ कुनै चाहिँ एक्स्ट्रा लगानी यसमा चाहिँ भएको छैन।
4: आगामी दिनमा अब यसरी नै काम गर्न सम्भव होला?
3: अब यसरी नै यति जनशक्ति राखेर यसरी सधैँभरि त यसरी चाहिँ चल्दैन। यो बिहान चाहिँ अब 12-13 घण्टा एउटा कर्मचारीलाई खटाएर चाहिँ खटिएर काम गरेर चाहिँ पार लाग्न सक्दैन। अब यसपालि अब राज्यले चाहिँ दिएको दायित्व पहिलोचोटि हो, प्रयास गरौं भनेर यो टिमले चाहिँ गर्यो। सिस्टम डेभलप गर्यो भने र जनशक्ति अब यो व्यवस्थापन गर्ने टेक्नोलोजीलाई चाहिँ अलिकति प्रभावकारी चाहिँ बनाउने हामी कहाँ चाहिँ त्यही किसिमको टेक्नोलोजीहरू त्यही किसिमको चाहिँ दक्ष जनशक्तिहरू बनायो भने सम्भव हुन्छ। यसलाई निरन्तरता दिँदा चाहिँ उपयुक्त हुन्छ। जहाँ परीक्षण केन्द्र हो कम्तीमा परीक्षण केन्द्र हरेक परीक्षण केन्द्रबाट इन्ट्री गर्ने व्यवस्था नसके पनि जिल्ला जिल्लाबाट इन्ट्री गर्ने व्यवस्था गर्न सकियो, त्यो नेटवर्किङ गर्न सकियो भने यसलाई सहज रूपमा चाहिँ अगाडि लैजान सकिन्छ। जोड्नु चाहिँ प्रविधिसँगै जोड्नुपर्छ।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारी। नेपाल दर्पणमा खबरकै सिलसिला। अहिले बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। हिजोदेखि सक्रिय भएको प्रणालीले बितेको 24 घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाड़ी तथा हिमाली क्षेत्र बाहेक सबैजसो ठाउँमा पानी परेको छ। बितेको 24 घण्टामा सबैभन्दा धेरै पानी म्याग्दीको तातोपानीमा 104.2 मिलिमिटर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आउँदो 3 दिनसम्म देशभर मौसम बदली र वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई मधेशका केही ठाउँमा पनि मेघगर्जन सहित वर्षा हुन सक्ने अनुमान छ। मौसमविदहरूका अनुसार प्री मनसून थप सक्रिय बन्दै गएकाले दिउँसोपछि बदली हुने र चट्टाङ हावाहुरी र छोटो समयको वर्षाको सम्भावना बढ़ी रहन्छ।
1: सगरमाथामा यस वर्षको वसन्तकालीन सिजनको आरोहणका लागि बाटो बनाउने टोली शिखर नजिक पुगेको छ। दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिसन अपरेटर एसोसिएशन अफ नेपालका अनुसार डोरी टाङ्दै बाटो खुलाउन गएका अनुभवी आरोहीको टोली 7906 मिटरमा रहेको दक्षिण कोलमा पुगेर अहिले 8400 मिटरमा रहेको बालकनी खण्डतिर डोरी टाङ्ने गर्ने काम गरिरहेको छ। अहिले मौसम लगायत काम राम्रो भइरहेको छ। यदि मौसम प्रतिकूल वा अरू कुनै समस्या नआएमा भोलि बिहानसम्म डोरी टाङ्ने टोली सगरमाथाको शिखरमा पुग्ने कम्पनीले जनाएको छ। हरेक आरोहण सिजनमा सगरमाथामा डोरी टाङ्ने काम अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले सयौं आरोहीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने गर्दछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन् भने सगरमाथाबाट मात्रै रोयल्टी बापत 1 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
8: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
9: ओपीडी सेवा,
8: विशेषज्ञ ओपीडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
9: पूर्व कर्म पंचकर्म सेवा,
8: छार सूत्र सेवा,
9: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 39.44 अंकले घटेर 2744.40 बिन्दुमा झरेको छ। आज म्यूचल फण्ड बाहेक सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार समूहको सूचक 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 251 कम्पनीको शेयर घटेकोमा 13 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज फर्स्ट माइक्रो फाइनेन्स लघुवित्तको शेयर झण्डै 12.5% घटेको छ। समग्रमा बजार घटेको दिन धौलागिरी लघुवित्तको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.61 अर्ब करोड़को कारोबार भएकोमा आज 338 वटा कम्पनीका 1.06 करोड़ किता शेयर 4.66 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
2: नेपाल भित्रिने रेमिट्यान्स अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 82-83 को 9 महिनामा 16.59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 को 9 महिना अर्थात गएको चैतसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढ़ेको थियो।
1: नेपाल लियज कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको छ। संघको हिजो बसेको बैठकले अण्डा उत्पादक किसानको राय परामर्श र सिफारिशका आधारमा आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ निर्णय अनुसार चितवनलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रति क्रेट 500 रूपियाँ कायम गरिएको छ। यसअघि एक्सएल अण्डाको मूल्य 465 रूपियाँ थियो। त्यसै गरी ठूलो अण्डाको मूल्य प्रति क्रेट 485 रूपियाँ निर्धारण गरिएको छ। यसअघि यसको मूल्य 450 रूपियाँ रहेको थियो। मीडियम अण्डाको मूल्य 435 रूपियाँ कायम गरिएको संघले जनाएको छ। यसअघि मीडियम अण्डा 400 रूपियाँमा कारोबार हुँदै आएको थियो। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 2500 रूपियाँ निर्धारण गरिएको छ। यसअघि सानो अण्डाको मूल्य 2300 रूपियाँ रहेको संघका सचिव मदन पोखरेलले जानकारी दिनुभयो।
2: नेपाली सेनाले संखुवा सभाको भोटखोला गाउँपालिका चापताङ होम्पाङ सड़क निर्माण सम्पन्न गरेको छ। राष्ट्रिय गौरवको यो सड़कले भारत नेपाल र चीनलाई जोड्छ। भारतको जोगबनीबाट विराटनगर हुँदै केमाथाङका जुनी नेपालको सबैभन्दा छोटो त्रिदेशीय व्यापारिक मार्गको यो एक हिस्सा हो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको यो कोशी राजमार्ग 390 किलोमिटर रहेको छ।
1: तनहुँको आबू खैरेनी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 जोड्ने घुमाउनेमा रहेको त्रिशुली नदीमाथिको मोटरवेल पुल निर्माणमा व्यापक ढिलासुस्ती भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको छ। पोखरा नारगढ सड़क अन्तर्गत बुद्ध सिंह मार्गमा निर्माणाधीन पुलको काम 12 वर्षसम्म पनि पूरा नभएपछि सड़क डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको हो।
2: चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खौर स्वर सौराहामा यस आर्थिक वर्षमा 4 वटा छावा जन्मिएका छन्। गएको आर्थिक वर्षमा 2 वटा छावा जन्मिएका थिए। थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्थामा पुगेको छ। प्रजनन केन्द्रका प्रमुख मनपूरण चौधरीका अनुसार तमोर रिमझिम लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन्। तीर्थमान कलीले पोथी र अरूले भाले छावा जन्माएका छन्। अहिले केन्द्रमा 9 वटा माऊ, एउटा तालिमी बच्चा र 6 वटा साना बच्चा रहेका छन्।
1: मानव सेवा आश्रमले सड़क भेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 शुरू गरेको छ। पूर्वी नाका झापाको काकरभिटा मेची पुलमा हिजो बेलुका दीप प्रज्वलन गरी शुरू भएको उद्धार यात्रा आउँदो जेठ 22 गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुनेछ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। सन् 2026 को पहिलो 3 महिनामा तालिबान सेना र पाकिस्तानी सेना बीचको सीमापार द्वन्दका कारण कम्तीमा 372 जना अफगानी नागरिकको ज्यान गएको छ। दुई देश बीचको द्वन्दका कारण अन्य 397 जना घाइते भएका संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सन् 2021 तालिबान सत्तामा फर्किएपछि अफगानिस्तान र पाकिस्तान बीच सीमापार झडपहरू उल्लेखनीय रूपमा बढ़ेका खबरमा उल्लेख छ। तालिबान सरकारले आतंककारीहरूलाई आश्रय दिइरहेको पाकिस्तानले आरोप लगाएको छ। यद्यपि यो आरोपको तालिबानले खण्डन गर्दै आएको छ। यसैबीच पाकिस्तानले यस वर्षको शुरूदेखि द्वन्दमा 130 जना पाकिस्तानी नागरिक र सुरक्षाकर्मी मारिएका बताएको छ। अफगानिस्तान र पाकिस्तान बीच लामो समयदेखि चलिरहेको सीमापार झडप गएको वर्षको अक्टोबरमा झनै चर्किएको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 एकदिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। नेपालका गुलशन झाले नट आउट 61, दिवेन्द्र सिंह ऐरीले 55 रन बनाए। स्कटल्याण्डका ब्राड करीले 3 विकेट लिए। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेलले 75 रन बनाए। नेपालका सन्दीप लामी छानेलले 4 तथा करण केसी र नन्दन यादवले 2-2 विकेट लिए। यो जितसँग स्कटल्याण्डले 29 खेलमा 36 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अंक सहित सातौं स्थानमा छ। आजदेखि शुरू भएको लीग टू श्रृंखलामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेलमा जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 अमेरिकासँग फेरि खेल्नेछ। यसअघि नेपालले घरेलू मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स युएईसँग लीग टू श्रृंखला खेलेको थियो। यो श्रृंखलामा नेपालले 4 मध्ये 3 खेल जितेको थियो। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको थियो।
2: खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद खेल्दैछन्। यो खेल अहमदाबादको नरेन्द्र मोदी रंगशालामा 7:45 शुरू हुनेछ। प्रतियोगितामा हैदराबाद अंक तालिकाको दोस्रो र गुजरात तेस्रो स्थानमा छ। दुवै टोलीले 11 खेलमा 7 जित सहित 14 अंक जोडेका छन्। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 6 पटक भेट भएकामा गुजरात 5 र हैदराबाद 1 खेलमा विजयी भएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: संसदमा नीति तथा कार्यक्रममाथिको छलफल शुरू। प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको असन्तुष्टि। एमाले सेनाको भूमिकामा प्रश्न उठायो।
2: संगठित तस्करी र राजस्व चुहाट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वाग्लेको भनाई। बजेट वितरण सन्तुलित बनाउन सांसदहरूको माग।
1: एसईमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी, कक्षा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी। दक्ष जनशक्ति र प्रविधिमा सुधार गर्न सके महिना दिनमै नतिजा निकाल्ने कामलाई निरन्तरता दिन सकिने।
2: तालिबान र पाकिस्तानी सेनाबीचको द्वन्द्वका कारण 3 महिनामा 372 अफगानी नागरिकको ज्यान गएको राष्ट्रसंघको भनाई। 2021 तालिबान सत्तामा फर्किएपछि दुई देशबीच सीमापार झडप बढ़्यो।
1: र लीग टू क्रिकेटमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। आईपीएल क्रिकेटमा आज राति गुजरात र हैदराबाद खेल्दै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041223, 4021224, मोबाइल 9841454148।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसीसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, रेडियो मर्सिङ्गी 95 मेगाहर्स र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org मा साँझ 6:35 बजेको मर्सिङ्गी समाचारमा म सुदाको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: विशेष शहर अन्तर्गत चार विद्यालय यस वर्षसम्म 100% नतिजा ल्याउन सफल, समग्रमा संस्थागत विद्यालयको नतिजा उत्कृष्ट। विश्वका 5 विद्यार्थीले ल्याए एसएमा 4 सीपीए। त्रिपुरेश्वर शिव मन्दिरमा भक्तजन तथा भवन निर्माण दिन अवस्थामा वज्रभावका कारण समस्या। लामसुङ राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अवरूद्ध र प्रादेशिक अस्पताल लामसुङमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली कार्यान्वयन। गण्डकीका 11 अस्पताल डिजिटल स्वास्थ्य सेवामा आबद्ध।

0: अब समाचार विस्तारमा विश्वसह नगरपालिका वडानम्बर 7 त्रिवेणी थानमा त्रिपुरेश्वर शिव मन्दिर संरचना सुधार समिति तथा स्थानीयहरूको पहलमा भक्तजन भवन निर्माण गर्न थालिएको छ। मन्दिर व्यवस्था मन्दिर संरचना सुधार समितिले भक्तजन तथा दाताहरूको सहयोगमा भक्तजन भवन निर्माण शुरू गरेको हो। त्रिवेणी थान नामले परिचित त्रिपुरेश्वर मन्दिर परिसरमा रहेको 13 आना जग्गामा भवन निर्माण थालिएको हो। समितिले दाता तथा भक्तजनहरूको सहयोगमा जग्गा खरिद गरी मन्दिरको स्वामित्वमा रहेको उक्त जग्गा भक्तजन भवन वनकुण्ड र क्रियापुत्री भवन बनाउने योजना अनुसार भक्तजन भवन निर्माण शुरू गरिएको मन्दिर संरचना सुधार समितिका अध्यक्ष हरिप्रसाद पौडेलले बताउनुभयो। भक्तजन भवन निर्माणको लागि मात्र 1,29,00,000 लागत इस्टिमेट रहेको छ। समितिले भवन निर्माणका लागि स्थानीय सरकार प्रदेश सरकार लगायत विभिन्न निकायमा सहयोग अनुरोध गरे पनि हालसम्म कुनै पनि निकायबाट सहयोग प्राप्त नभएको जनाएको छ। स्थानीय दाताहरूबाट संकलित दान रकमबाट भवन निर्माण कार्य शुरू गरेकोमा हालसम्म भवन निर्माणमा चैत मसान्तसम्म करिब 28,00,000 रूपियाँ खर्च भएको अध्यक्ष पौडेलले बताउनुभयो। संस्थागत र सहयोग गरी करिब 85,00,000 रकम संकलन भएकोमा उक्त रकमबाट मन्दिर परिसरमै जग्गा खरिद गरी भवन निर्माण कार्य शुरू गरिएको समितिले जनाएको छ। करिब 4,00,000 दान रकम उठ्न बाँकी रहेको र भवन निर्माणको लागि आवश्यक रकम जुटाउन समिति लागि परेको अध्यक्ष नारायण प्रसाद घिमरेले बताउनुभयो। उहाँका अनुसार समितिले निर्माणाधीन अवस्थामा रहेको भक्तजन भवन सम्पन्न गर्न दाता र विभिन्न निकायसँग सहयोगका लागि अनुरोध गर्दै आएको छ। स्थानीय तह र प्रदेश सरकारबाट भवन निर्माणको लागि सहयोगको आश्वासन पाए पनि हालसम्म बजेट विनियोजन भने नभएको समितिले जनाएको छ। यस भवन निर्माणले विभिन्न आस्था र विश्वासका साथ पूजा पाठ गर्न आउने भक्तजनलाई सहज हुने समितिका सचिव प्रदीप घिमिरेले बताउनुभयो। मन्दिरमा हुने धार्मिक गतिविधि र नियमित पूजा पर्व विशेषमा हुने पूजा पाठलाई व्यवस्थित बनाउने साधु सन्त योगी वृद्ध अशक्तका लागि आवासको व्यवस्था गर्ने उद्देश्यका साथ भक्तजन भवन योजना अघि सारेको सचिव घिमिरेले बताउनुभयो। लामसुङको व्यस्त नगरपालिकामा सामुदायिक भन्दा संस्थागत विद्यालयमा माध्यमिक शिक्षा परीक्षा 2082 को नतिजा उत्कृष्ट पाइएको छ। व्यस्त नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको विद्यालयगत नतिजा अनुसार सामुदायिक विद्यालयमा केही सुधार देखिए पनि प्रतिशतको आधारमा संस्थागत विद्यालयको नतिजा उत्कृष्ट पाइएको हो। 16 सामुदायिक र 9 संस्थागत गरी 25 माध्यमिक विद्यालयका विद्यार्थीले एसटी परीक्षा दिएका थिए। संस्थागततर्फ 317 जना परीक्षार्थी रहेकोमा 283 अर्थात 89.27% विद्यार्थी उत्तीर्ण भएका छन् भने 34 जना नन ग्रेड अर्थात अनुत्तीर्ण भएका छन्। सामुदायिक विद्यालयतर्फ कुल 262 विद्यार्थी मध्ये 211 अर्थात 58.29% उत्तीर्ण भएका छन्। नन ग्रेड अर्थात अनुत्तीर्ण संख्या 151 रहेको छ। संस्थागत विद्यालयतर्फ युनिभर्सल एकाडेमी विस्तार भूपुसैनिक आवश्य मावि 8 र न्यू इरा इंग्लिश बोर्डिङ स्कूलले 100% नतिजा ल्याएका छन्। विश्व नगरपालिका का एक सामुदायिक सहित 4 विद्यालयले 100% नतिजा ल्याएका छन्। सामुदायिक तर्फ अन्नपूर्ण माध्यमिक विद्यालय नालमाले 100% नतिजा हासिल गरेको हो। अन्नपूर्ण माविबाट परीक्षामा सहभागी 8 जना सबै विद्यार्थी उत्तीर्ण भएका हुन्। यसै गरी संस्थागततर्फ युनिभर्सल एकाडेमी भूपू सैनिक आवश्य मावि र न्यू इरा इंग्लिश स्कूलले 100% नतिजा हासिल गरेको छ। युनिभर्सलका 76 जना भूपू सैनिक माविका 49 जना र न्यू इराका 11 जना परीक्षार्थी सबै उत्तीर्ण भएका हुन्। अर्थले प्याराडाइज बोर्डिङ स्कूलले 89.06% विद्या विकास आवश्य माविले 83.33% तथा ल्यानिस्टर इंग्लिश स्कूलले 82.76% नतिजा हासिल गरेका छन्। मनोकामना इंग्लिश बोर्डिङ स्कूलले 72.73% न्यू म्यारीगोल्ड बोर्डिङ स्कूलले 25% र बुद्ध मेमोरियल इंग्लिश स्कूलले 70.97% नतिजा ल्याएका छन्। यसै गरी गंगा मिलन मावि मकेडाले 86.67% लोकराज आदर्श विद्यालयले 1.25% तथा श्री बाल कल्याण माविले 76.67% हासिल गरेका छन्। जनविकास मावि सिटीले 38.4%, जनविकास मावि विश्वले 33.33%, श्री लमजुङ माविले 73.68%, जनकल्याण मावि उदीपुरले 70.97%, कालिका मिलन माविले 80.80%, सेवा सदन माविले 57.14%, जनजागृति माविले 37.50 नतिजा ल्याएका छन्। त्यस्तै सुब्रह्म माविले 70% र बाल विकास माविले 65% नतिजा हासिल गरेका छन्। माध्यमिक शिक्षा परीक्षा 2082 दुई विद्यालयका 5 विद्यार्थीले 4 GPA प्राप्त गरेका छन्। लमजुङको विश्व नगरपालिका स्थित अर्थले प्याराडाइज आवश्य माध्यमिक विद्यालयका 3 र युनिभर्सल एकाडेमीका 2 विद्यार्थीले 4 GPA ल्याएका हुन्। विद्यालयका अनुसार अर्थलीबाट प्रथम श्रेष्ठ समीर पौडेल र संगम सापकोटाले 4 GPA ल्याउँदै उत्कृष्ट नतिजा हासिल गरेका हुन्। अर्थली महाविका प्रिन्सिपल उद्धव घिमिरेले उनीहरूले विद्यालय तथा जिल्लाकै गौरव बढ़ाएको बताउनुभयो। यस वर्ष विद्यालयबाट 67 विद्यार्थीले आशी परीक्षा दिएकोमा 57 अर्थात 89.06% उत्तीर्ण भएका छन्। यसैगरी जिल्लामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको युनिभर्सल एकाडेमीका 2 छात्रा निष्मा पौडेल र रोसिना गुरूङले 4 GPA प्राप्त गरेका छन्। सार्वजनिक नतिजा अनुसार विद्यालयले 100% नतिजा सहित आफ्नो उत्कृष्ट इतिहासलाई पुनः निरन्तरता दिएको छ। विद्यालयका अनुसार 4 GPA प्राप्त गर्ने 2 विद्यार्थी रहेका छन् भने 3.60 देखि 3.96 GPA ल्याउने 32 विद्यार्थी रहेका छन्। यसै गरी 3.20 देखि 3.59 GPA ल्याउने 23, 2.80 देखि 3.19 GPA ल्याउने 16 र 2.40 देखि 2.80 GPA ल्याउने 3 विद्यार्थी रहेका छन्। विद्यालयका प्रिन्सिपल विमल अधिकारीले यस ऐतिहासिक सफलताका लागि विद्यार्थी शिक्षक तथा अभिभावकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या देखिएकोले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अस्थायी रूपमा अवरूद्ध भएको जनाएको छ। कार्यालयद्वारा जारी सूचना अनुसार भोलि 29 गतेदेखि वैशाख 21 गतेदेखि प्रणालीमा समस्या देखिएको र मरमत कार्य जारी रहेको छ। यसका कारण राष्ट्रिय परिचय पत्र वितरण दर्ता लगायतका सेवा प्रभावित भएका हुन्। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट प्राप्त जानकारी अनुसार सूचना प्रणालीमा देखिएको समस्या समाधान नभएसम्मका लागि राष्ट्रिय परिचय पत्र वितरण दर्ता तथा विवरण सच्याउने सम्बन्धी सेवा अवरूद्ध रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सेवा पुनः सञ्चालनबारे समस्या समाधान भएपछि जानकारी गराइने प्रशासनले उल्लेख गरेको छ। गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश अन्तर्गत रहेको प्रदेश अस्पताल लमजुङमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली कार्यान्वयनमा आएको छ। महामारी कोष परियोजना पेन्डेमिक फण्ड प्रोजेक्ट अन्तर्गत विश्व स्वास्थ्य संगठनको प्राविधिक तथा आर्थिक सहयोगमा शुरू गरिएको यो सेवा गण्डकी प्रदेशभित्र लागू गरिएको 7 अस्पताल बनेको छ। प्रदेश अस्पताल लमजुङमा सेवा विस्तार भएसँगै गण्डकी प्रदेश अन्तर्गतका कुल 11 अस्पतालमा यो प्रणाली लागू भइसकेको प्रदेश अस्पतालले जनाएको छ। उक्त सेवा सञ्चालनमा आएपछि अब बिरामीहरूले ल्याब रिपोर्ट, एक्सरे तथा अन्य चिकित्सकीय रेकर्ड अस्पतालभित्र बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य भएको छ। डिजिटल प्रणाली मार्फत चिकित्सकीय विवरण सुरक्षित र व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने भएकोले सेवाग्राही तथा स्वास्थ्यकर्मी दुवैलाई सहजता हुने अपेक्षा गरिएको छ। अस्पताल प्रणालीलाई डिजिटल बनाउँदा तथ्याङ्कको गुणस्तर सुदृढ हुने, स्वास्थ्य सेवाको दक्षता बढ़ने, पारदर्शिता कायम हुने तथा नियमित कार्य सञ्चालन, निगरानी एवं स्वास्थ्य आपतकालीन अवस्थाहरूमा छिटो र प्रमाणमा आधारित निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ। यस सेवा सञ्चालन तथा कार्यान्वयनमा सहयोग पुर्याउने विश्व स्वास्थ्य संगठन टोलीप्रति प्रदेश अस्पताल मन्त्रालय तथा अस्पताल प्रशासनले आभार व्यक्त गरेको छ।
1: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
2: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
1: यसलाई शोख नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
2: ए हो र?
1: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
2: बाप्रे, यति धेरै जोखिम?
1: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
3: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: दोस्रो जगत तातो पानी कुण्ड महोत्सव 2030

0: समृद्ध आधुनिक खरावा र मर्स्याङ्गदी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय ख्याति प्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रंजित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्सिङ्गी गाउँपालिका 4 जगत लम्सुङ,
0: प्रवर्तक मर्सिङ्गी गाउँपालिका फुलबुले लम्सुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: सूचना सूचना सूचना, वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ। सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234। रोजगार सेवा केन्द्र बेसी सहर 98470-14549।
4: मर्सेङ एफएम 95 मेगाहर्ज।
5: विश्रामपछि बाँकी समाचार। लामसुङको मर्सनी गाउँपालिका न्याय समितिको पहलमा 3 वर्षदेखि अलग अलग बस्दै आएका एक दम्पति पुनर्मिलन भएका छन्। मर्सनी गाउँपालिकी एक प्रेजो घनपोखराका धर्मसिंह गुरूङ र गाउँपालिका 3 ढंगैकी लीला गुरूङ बीच न्यायिक समितिको समन्वय तथा छलफलपछि मेलमिलाप गराइएको हो। न्यायिक सहजकर्ता विष्णुराज घिमिरेका अनुसार दुवै पक्षबीच पटक पटक छलफल तथा सुझाइ बुझाएपछि पुनः सँगै बस्ने सहमति जुटेको हो। उनीहरूका 4 र 8 वर्षीय 2 छोरीको भविष्यलाई केन्द्रमा राख्दै अबदेखि मिलेर पालन पोषण, शिक्षा र हेरचाह गर्ने प्रतिबद्धता जनाएका छन्। पुनर्मिलनपछि दुवैले आपसी विश्वास, समझदारी र सहकार्यका साथ पारिवारिक जीवन अगाडि बढ़ाउने बताएका छन्। न्यायिक समितिले परिवारभित्र देखिने विवाद समाधानमा मेलमिलापको माध्यम प्रभावकारी बन्दै गएको जनाएको छ। स्थानीयवासीले पनि उक्त पुनर्मिलनलाई समाजमा सकारात्मक सन्देश दिने उदाहरणका रूपमा लिएका छन्। ग्रामीण तालिम केन्द्र मर्सनी गाउँपालिका वडा नम्बर 9 सिम्पानीमा पूर्व विद्यार्थी सञ्चाल कार्य समिति गठन गरिएको छ। समितिका अध्यक्षमा गणेश विकल चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा बुद्धिका परियार, सचिवमा सुशीला गुरूङ, सहसचिवमा वसन्त कुइकेल र कोषाध्यक्षमा पूर्णिमा परियार चयन भएका छन्। सदस्यहरूमा सपना गुरूङ, अस्मिता तामाङ, जैनिसा तामाङ, आयुषा गुरूङ, राधिका विक, अस्मिता विक, गोमा गुरूङ, शिवमेन्द्र समुन्द्र गोतामे रहेका छन्। दुर्दी गाउँपालिका वडा नम्बर 6 सिमीमा सम्पन्न 6 औं संस्करणको खुल्ला नगरपालिका तथा गाउँपालिका भित्रको साविक टोली स्तरीय पुरूष फुटबल प्रतियोगिताको उपाधि आयोजक सिमी ए ले जितेको छ। सोमबार सिमी ए र सिमी बीच भएको फाइनल खेलमा निर्धारित खेल समयमा गोलरहित भएपछि पेनाल्टी सुटआउटमा सिमी ए ले उपाधि हात पारेको हो। पुरूषतर्फको विजेताले नगद 1,15,000 साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेताले नगद 70,000 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष विजय गुरूङले बताउनुभयो। त्यस्तै सिमी ए का विकास गुरूङ उत्कृष्ट खेलाड़ी, सिमी बी का राजेश रिजेश गुरूङ उत्कृष्ट गोलरक्षक, सिमी ए का विकेश गुरूङ उत्कृष्ट गोलकर्ता घोषित भए। उनीहरूलाई जनही 2500 साथमा ट्रफी दिएको छ। भेटरन्सतर्फ ताँचे युवा क्लब र ब्रदर्स क्याफे बीच भएको फाइनल खेलमा निर्धारित खेल समयमा गोलरहित भएपछि ट्राइबेकरमा ब्रदर्स क्याफेले शानदार प्रदर्शन गर्दै 6 औं संस्करणको च्याम्पियन बनेको हो। भेटरन्सतर्फको विजेता तथा उपविजेतालाई 1-1 बोका सहित मेडल प्रदान गरिएको छ। श्री समाज सेवा युवा क्लबले 2570 बुद्ध जयन्तीका अवसरमा छैटौं संस्करणको खुल्ला नगरपालिका तथा गाउँपालिका भित्रको सार्वजनिक टोली स्तरीय पुरूष फुटबल प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा खुल्लातर्फ 28 र भेटरान्सतर्फ 5 टीमले सहभागिता जनाएका थिए। मर्सङ्गी समाचार अहिलेले यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
5: विश्वविद्यालय अन्तर्गत चार विद्यालय यसै परिसरमा 100% नतिजा ल्याउन सफल। समग्रमा संस्थागत विद्यालयको नतिजा उत्कृष्ट। विश्व सहरका 5 विद्यार्थीले ल्याए एससीमा 4 सीपीए। त्रिपुरेश्वर शिव मन्दिरमा भक्तजन भवन निर्माण दिने अवस्थामा बजेट अभावका कारण समस्या। लामसुङमा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अवरूद्ध। र प्रदेशस्व लामसुङमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली कार्यान्वयन। गण्डकीका 11 अस्पताल डिजिटल स्वास्थ्य सेवामा आबद्ध। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: सिलाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665212083
6: सम्पर्क मोबाइल नम्बर 9857133375
5: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर? दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन

0: भाइ, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन। धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
0: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
0: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: हेलो, मर्सेङ्गदी एफएम 95 MHz।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
6: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 98560646062।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: बन्दीपुर केबल कार को बटन स्टेशन केबल कार चौक तनहुमा खुले ड्राइव इन रेस्टुरेन्ट गए खोजे रोजे थरी थरी का स्वास्थ्यवर्धक खाना का परिकार रिफ्रेशमेंट को लगी मनमोहक बगैचा धार्मिक पार्क र जंगली म्यूजियम हेर्ने मौका पाउनुहोस् साथ ही शिव भगवान को विशाल मूर्ति को दर्शन पनि गर्नुहोस्
1: यो मोबाइलले पनि तनावै दियो भन्या
2: हैन के तनाव दियो ए खुशी
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
2: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
3: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
4: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।

0: हाम्रो प्रतिबद्धता
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: दुई तीन हजार होला।
2: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त।
1: थाहा पाउँछन् कि नपाउनु,
2: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी?
1: सामान्य बुझिया छैन, तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ, सरकारी जागिर पनि दिएको छ, त्यस कारणले उनीहरूको उतैतिर सहानुभूति हुनु स्वाभाविक छ।
2: अब यदि यो विषय समाधान विगतका कैयौं पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए, अब चाहिँ अलि केही कसरी अगाडि बढ़ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ?
1: मलाई के लाग्छ, त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा, देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन। जतिसुकै गरीब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन, तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि छाङ्गर दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले कुरा मात्रै माथि उठाउने, मिडियाहरूले उठाउने, नेताहरूले उठाउने, एउटा खालि एउटा बहसको विषय बनाउने, तर सेवा सुविधा हामीलाई केही नदिने। हामीसँग अहिले न बाटो छ, न बजेट विनियोजन छ, न सुविधा छ, यसकारणले हामी झनमारमा पर्छौं भन्ने किसिमको एकदम गुनासो छ। पहिले त हामीले त्यो मुद्दालाई प्रखर रूपमा उठाउन र पार लाउनुभन्दा पहिले ती ठाउँमा हामीले सेवा सुविधा राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ।
2: अब अहिलेसम्म किन भएन त? किनभने हामीले भएन भएन भन्छौ, कसले गर्न दिएन?
1: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे त्यो, तर लागू भएन, लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि। अब यो सदनमा पनि म कुरा राख्छु, त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम, विशेष योजना लागू गर्नुपर्छ ताकि उनीहरू यो देशको मूलधारमा जोडियुन्। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको, प्रशासनिक नियन्त्रण गरेको भूभाग को बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहल गर्ने जारी राख्नु पर्छ।
2: अहिले पनि त्यहाँको ब्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ, अहिले कस्तो छ?
1: अब अहिले यसो छ, उनीहरूको सड़क पुगिसकेका छ, तीन चार घण्टामै त्यहाँ पुग्छन्, यताबाट हिँड्दाखेरि तीन दिन लाग्छ, समस्या त्यो पनि छ नि त। मान्छेहरू अब
2: नेपालबाट जाँदाखेरि
1: तीन दिन लाग्छ, उताबाट चार घण्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन, बाटो छ, अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिया छ, पछिल्लो अवस्थामा पोहोर साल बनिया छ अप्ठ्यारो ठाउँमा, अब सड़क पनि अगाडि बढिरहेछ, तर पनि अब उता चार घण्टामा पुगिने ठाउँमा यहाँ तीन दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो।
2: सड़क बन्दै गरेको हो कि शुरूआत नै केही
1: होइन, बनिया छ तर अझै धेरै
2: नेपालतर्फ
1: बनिरहेछ। बजेटको कटौतीको मार हामी खेपिरहेका छौं, 78-79 मैले आफै संघीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ
2: तपाईँले,
1: त्यो 78 आजभन्दा 5 वर्ष अगाडि 22 करोड, आज त 50 करोड पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो। अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु, झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरेका छ सड़क विभागले, 3 करोडको प्रस्ताव छ भन्ने कुरा मैले अस्ति बुझेको थिएँ। अब यसमा त हामी एकदम घोर विरोध पनि गर्छौं, यसपालि यसको लागि हामी माथिल्लो तहमा पनि कुरा राख्छौं। मूल कुरा चाहिँ त्यो सड़क निर्माणमा पर्याप्त बजेट विनियोजन गरेर हामीले हाम्रो भूभागका जनताहरूलाई सड़कमा जोड्नु जरूरी छ, त्यसपछि मात्रै हामीले अरू कुरा उठान गर्दाखेरि त्यहाँको जनताको समर्थन पाइन्छ।
2: अनि सांसद र प्रधानमन्त्री अथवा अरू संरचनाको त्यहाँको अधिकारी बीचको तालमेल पहिलेको भन्दा अलि राम्रो त्यो ताल मिलिराख्या हो कि कस्तो पाइराख्नु भएको छ तपाईँले?
1: अब यसमा त रिजल्टै हेर्नुपर्छ। अब सकारात्मक कुरा के हो भने सम्मान्य प्रधानमन्त्रीज्यूले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई एउटा चरणमा र समानुपातिक सांसदहरूलाई अर्को चरणमा भेटेरै समय पर्याप्त दिएर पर्याप्त सुन्नुभयो उहाँले, आफूले चाहिँ धेरै चाहिँ कुरा राख्नु भएन तर चाहिँ सुन्ने कुरामा कुनै समय रोकटोक थिएन, सबै क्षेत्रका समस्याहरू पर्याप्त सुनेर नोट गर्नुभएको छ,
2: त्यो ग्रुप पनि बनाइदिनु भएको छ,
1: अब त्यो रिजल्टमा देखिएपछि त राम्रै हो। नत्र हाम्रो यस्तो रोगै छन्।
2: जो यो अभ्यास चाहिँ नयाँ लाग्यो कि विगतका सरकारहरूले पनि त्यस्तो खालको सम्भाल
1: गर्यो। राम्रो छ, यसमा राम्रो कामलाई राम्रो भन्नु पर्यो। यो चाहिँ एकदम राम्रो सुरुवात हो। कमसेकम चाहिँ देशको कार्यकारी प्रमुखले देशभरिका जनप्रतिनिधिहरूबाट त्यहाँको खास के हो त समस्या भन्ने कुरा आफैले बुझ्ने र सिरियसली सुन्ने कुरा चाहिँ सकारात्मक छ।
2: अनि पहिले पहिले हामी के सुन्थ्यौं भने सांसद र सरकारी निकायका व्यक्तिहरू जो नेतृत्वमा पुगेका थिए बेला बेलामा कहिले झडा पर्ने, कहिले जस अनुकूल वातावरण बन्यो भने चाहिँ खासै समस्या नहुने, तर जहिले त्यो टकरावको स्थिति हुन्छ भनेर अरू सांसदले सुनाउनुहुन्थ्यो। अब अहिले नयाँ सरकार नयाँ परिवेश आइसकेपछि अब अलि केही परिवर्तन पाइराख्नु भएको छ कि कस्तो छ?
1: यो त भन्न सकिँदैन। अहिले त हामी सबै के छ भने प्रारम्भिक चरणमा छ। अब यो GS 15 को रातो किताब हातमा परेपछि थाहा हुने कुरा हो नि त, के हुन्छ भन्ने कुरा त। पहिले पनि त पहिले त भेटघाट गर्दाखेरि त सबैले हुन्छ ठिक छ भन्छन् नि, तर रिजल्ट त्यसको परिणाम के हुन्छ? अहिले अब जब केन्द्रीय बजेट आउँछ त्यसपछि ती ठाउँका समस्याहरू सम्बोधन भयो कि भएनन्? अब सम्बोधन नभएपछि त खालि भेटघाट गरेको कुराले त के अर्थ भएन?
2: सिंहदरबार त धाइसक्नुभयो तपाईँ,
1: हामी त सबै
2: फाइल साइल बोकेर सबै
1: सबै मन्त्रालयमा सबै मन्त्रालयमा सबै विभागमा सबै ठाउँमा धाएर मैले चाहिँ आफ्नो जिल्लाको विकासको लागि कुनै कसर बाँकी राखेको छैन। अस्ति पनि कुनै एउटा उसले राखिरहेको थियो देशभरि बढी योजना माग्ने 15 सांसदहरू मेरो पनि नाम थियो त्यहाँ मन्त्रालयमा। मैले सबै ठाउँमा आफ्नो जिल्लाको लागि भएका कार्यक्रमहरू पेश गरिसकेको छ।
2: संसदको यात्रा चाहिँ कस्तो भइरहेको छ?
1: संसद धेरै चलेन, अस्ति केही दिन मात्रै चल्यो। अब त्यो प्रारम्भिक चरणमा भावनाले
2: चिनापर्ची
1: पनि अझै पूरा हुनु पाएको छैन। धेरै अब नयाँ नयाँ साथीहरू हुनुहुन्छ, पुराना साथीहरू त हामी धेरै कम छौँ।
2: कतिजना जति पाउनुभयो तपाईँले आफ्नो पुराना साथीहरू?
1: पुराना चिनजान गरेर 63 जना भनेपछि नयाँ ठूलो संख्या नयाँ छ।
2: नयाँको कस्तो पाउनुभयो तपाईँले? उठबसदेखि चालचलन एउटा स्वभाव भनौँ न।
1: अब मलाई उहाँहरू नयाँ हुनुहुन्छ, एउटा नयाँ जोस सागर हामीलाई पनि थियो पहिले पहिले सुरुमा राजनीतिमा लाग्दाखेरि यो सबै चिज भइहाल्छ कि भन्ने, कसैलाई एउटा कुरा राख्दाखेरि यो हुन्छ भन्ने आशा गर्ने। अब नयाँ हुनाले उनीहरूमा उत्साह चाहिँ छ, तर मलाई के लाग्छ भने अब यो बिस्तारै यो प्रक्रियामा जाँदा रिजल्ट हेर्दा हेर्दै गर्दाखेरि यो त्यति सजिलो रहेनछ भन्ने फिलिङ उहाँहरूलाई पनि हुँदै गइरहेछ। यो संसदीय राजनीति के हुन्छ भन्दाखेरि जनताको आकांक्षा बढ़ी हुने, आशा बढ़ी राख्ने, तर चाहिँ आफैले अब तपाईँले नै भन्नुभयो नि अगाडि, अब त विकास निर्माण गरेर कानून बनाउने भन्नुभयो नि त। तर अब यो कस्तो छ भन्दाखेरि नभएको कुराको चाहिँ मार कल्ला हान्ने भने सबैले सांसदलाई खोज्ने अब्जस दिनलाई हर चिजको, तर अब सुविधा र उसले अधिकारको कुरा हिसाबले हेर्दाखेरि नेपालको सांसदहरू सबभन्दा कममा पर्छन् हामीले छिमेकी देशहरू हेर्दा पनि। त्यस कारणले यसलाई सिस्टममा लगेर आफैले बाँड्ने होइन, सांसदले योजना बाँड्ने कुरा हामीले सांसदले
2: सहजीकरण चाहिँ गर्न पाउनु पर्यो।
1: क्षेत्रको चाहिँ मार्ग यो है भनेर त्यसलाई चाहिँ सम्बन्धित ठाउँमा पुर्याउने र त्यो ठाउँले त्यसलाई चाहिँ स्वीकार गर्ने कुरा त हुनु पर्यो।
2: अब संसदमा पार्टीगत रूपमा अघि तपाईँले भने जस्तै 40-50 जना तपाईँले चिने जानेका तपाईँका सहकर्मी जस्ता साथी जस्ता सांसदहरू हुनुहुन्छ, बाँकी नयाँ आउनुभयो। अब पार्टीगत रूपमा फरक फरक आफ्नो आफ्नो किता त्यो प्रष्ट हुने होला कि संसदमा, अथवा अलि पुराना भनिएका र नयाँ भनिएका बीचको त्यो साँठगाँठ अलि बढी हुनेला कि, कस्तो देखिराख्नु भएको छ? अथवा म त नयाँसँग पनि भिज्न तयार छु भन्ने तपाईँको व्यक्तिगत विचार हो कि?
1: ठिकै छ, अब अहिले नयाँ साथीहरू जो आउनु भएको छ उहाँहरू त्यसको खासै कुनै ठूलो राजनीतिक ब्याकग्राउण्ड पनि नभएका, धेरै ठूलो भनौँ त केही टसलबाट पनि भर्खर भर्खर विभिन्न सेक्टरबाट आएका छन् उनीहरू, कुनै एक सेक्टरबाट पनि आएका छैनन्। त्यस कारणले उनीहरूमा त्यस किसिमको धेरै राजनीतिक रूपमा आग्रह पूर्वाग्रह छ जस्तो मलाई लाग्दैन। त्यो एउटा सकारात्मक पोइन्ट छ, उनीहरू सकारात्मकै छन् हरेक इस्युमा, उहाँहरूसँग काम गर्दाखेरि छलफल गर्दाखेरि अप्ठ्यारो हुन्छ जस्तो मलाई लाग्दैन।
2: संसद र संसदीय समितिमा अबको परिदृश्य कस्तो देखिएला? हामीले विगतमा देख्यौं कि बजेट ल्याउने बेलामा त कुर्सी हानाहान माथि चढ्ने झार्ने अनि आन्दोलन गर्ने नाराबाजी यस्ता गयौं हामीले देख्यौं, जो धेरै व्यक्तिहरूले सायद देख्न चाहन्थेनन् संसद जस्तो गरिमा भए ठाउँमा। अब चाहिँ कस्तो रहला?
1: त्यो यसो हुन्छ हेर्नुहोस्, अब अहिले बजेट बन्ने कुरामा सांसदहरूलाई धेरै किसिमको चाहिँ प्रेसर हुन्छ, उहाँहरूले सम्बन्धित निकायमा मेहनत गरेका हुन्छन्। अब बजेट आउँदाखेरि त्यो सम्बोधन भएको एउटै पनि देखिएन भने स्वाभाविक आक्रोश आइहाल्छ सबैलाई, त्यो प्रकट हुने कुरा चाहिँ कसैले कसरी गर्छन् तर चाहिँ जनप्रतिनिधिको भनेको कुरा 0% सम्बोधन भयो भने त त्यसको विरोध त कसैले पनि गरिहाल्छन्।
2: संसदमा विगतमा जस्तो दृश्य देखिन्थ्यो नि त्यो चाहिँ अबको संसदका नियमित गतिविधिहरूमा फेरि दोहोरिन त होला भन्ने तपाईँ त्यस्तो सोच्नुहुन्छ कि अहिले चाहिँ अलि व्यवस्थित ढंगबाट अगाडि बढ्न
1: लाग्छ। विगतमा पनि संसदीय परिपाटी भनेको त्यस्तै हो, हाम्रो देशको संसदमा त अब एकाध घटनाहरू भएको छन् त्यो अलिकति संसदीय परम्परा विपरीत तर धेरै भए पनि छैन। त्यो विश्वका अरू देशहरूका ठूल्ठूला डेमोक्रेटिक देशहरूका घटनाहरू हेर्दाखेरि संसदमा अलिकति आरोप प्रत्यारोप हुने कुरा, विरोध समर्थन हुने कुरा त्यो चाहिँ स्वाभाविक हो। त्यो नभए त संसदको एउटा ऊ पनि रहँदैन। अब हामी विपक्षमा छौं, हामीले अब

0: वन डडेलो रोकथामका लागि डिभिजन वन कार्यालय लमजुङको अनुरोध। सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्को सल्केमा आगो लाग्न सक्छ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिनाई भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्छ। त्यसैले घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटो निभाएर फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। कोठालो जाँदा राम्रो घाँस पलाउँछ भने जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा आगो निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रुख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझ सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्न नगराउनु हुन डिभिजन वन कार्यालय सबैमा हार्दिक अपील गर्दछ। डिभिजन वन कार्यालय लमजुङ।
1: सुवर्ण अवसर सुवर्ण अवसर।
2: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
3: सुरबीर काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
4: नमस्कार नानी। नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
3: धन्यवाद काका।
4: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
3: किन नहुनु नि काका? क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
4: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
3: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
4: हजुर हजुर,
3: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
5: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
7: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
6: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
7: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
6: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
7: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
6: विस्तृत जानकारीको लागि
7: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9845086780।
8: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
9: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
8: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
9: अब यो फोहोर के गर्ने त?
8: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
9: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
10: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
11: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ,

0: सूचना सूचना सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
0: रोजगार सेवा केन्द्र बीसी सहर 98-470-14-549।
2: गुड मर्निङ मिस।
3: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
4: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
3: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
5: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
6: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
0: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
7: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
8: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
7: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
8: ए हो र?
7: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
8: बाप्रे, यति धेरै जोखिम?
7: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
9: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषहरूको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ, अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाडीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने, अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउ। लमसुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लमसुङ।
10: नेशनल सिटी हॉस्पिटल अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
11: विशेषज्ञ चिकित्सक र सेवाहरू।
12: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा। छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल।
11: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ। प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ। नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य।
12: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त।
11: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे।
12: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार।
11: फिजिसियन डाक्टर गौरी राम महतो।
12: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई।
11: हार्ड जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी।
12: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती।
11: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी।
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे। मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी। इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ।
11: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर। सम्पर्क 0564 93 611।
10: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।

नमस्कार, कृषि विकास कार्यालय लमजुङको सहकार्यमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर प्राविधिक मित्र दिलुको साथमा म कार्यक्रम प्रस्तोता लक्ष्मी घले उपस्थित भएको छु। कार्यक्रम कृषिका कुरामा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org, हाम्रो पात्रो र रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7:30 बजे र पुनः प्रसारण बेलुका 8 बजे कृषि सम्बन्धी किसानहरूले जान्नै पर्ने विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनको क्रममा तपाईंलाई परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसँग पुर्याउने, कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणाली बारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रममा आज हामी उष्ण प्रदेशीय फलफूल खेती अन्तर्गत मेकेडेमिया नटको विषयमा विभिन्न जानकारी लिएर आएका छौं। हामीलाई विश्वास छ आजको कार्यक्रम पनि तपाईंका लागि निकै उपयोगी हुनेछ। मेकेडेमिया नट अस्ट्रेलियाको पुरानो फल हो। दक्षिणी पूर्वी स्विट्जरल्याण्ड र नयाँ दक्षिणी वेल्सको उत्तर पूर्वका जंगलबाट यो फलको उत्पत्ति भएको मानिन्छ। यस फललाई क्वीन्सल्याण्ड नट, अस्ट्रेलियन नट, पोपल नट, बपल नट किण्डल, बुम्बेर र बुरो वाङ आदि विभिन्न नामबाट चिनिन्छ। यसको बोट बिरूवा सदाबहार रूपमा रहने, बढ़ीमा 50 फीट अग्लो र झाड़ीदार हुने स्वभावको यसको फल हुन्छ। बोटमा फूलहरू सेतोदेखि बैजनी रंगका हुन्छन् भने फूलको आकार गोलाकारदेखि लाम्चो हुन्छ। व्यापारिक जातहरूको फलको गेड़ा गुलिया र सुपाच्य मानिन्छ। यसको फल पोषणको हिसाबले ज्यादै उपयोगी देखिन्छ। पाकेको भुटेको मेकेडेमिया नटमा 10% कार्बोहाइड्रेट, 9.2% प्रोटीन, 78.2% तेल, विभिन्न खनिज तत्वहरू प्रशस्त मात्रामा पाइन्छ। यसको फल र प्रशोधित वस्तुहरूको विभिन्न रूपमा प्रयोग गर्न सकिन्छ। यो काँचे वा भुटेर र नुनिलो कटुसको गेडाको रूपमा प्रयोग गरिन्छ। मेकेडेमिया नट विभिन्न कन्फेक्सनरी उद्योगहरू जस्तै आइसक्रीम क्याण्डी, चकलेट केक, बिस्कुटहरूमा प्रयोग गरिन्छ। यसको फल खाँदा अन्य कटुसको भन्दा छुट्टै किसिमको स्वाद, गन्ध र हेर्दा राम्रो आकर्षक रंगको भएको कारणले गर्दा राम्रो कटुसको रूपमा प्रयोग गरिन्छ। यो नटबाट निस्कने तेल सलाद तेल र औषधीय गुणका उच्च स्तरका साबुनहरू बनाउन र औषधिहरूमा प्रयोग गरिन्छ। यसको पिना नउग्राउने पशुहरूको आहार र नटका बोक्राहरू छापोको रूपमा र खुदो मिसाई पशु दानाको रूपमा र दाउराको रूपमा समेत प्रयोग गरिन्छ। फलको भित्री

भएको पाइन्छ। नेपालको लागि मेगेडेमिया नट नयाँ फलको रूपमा रहेको छ। यो फलको व्यवसायीकरण राम्रो हुन सकेको छैन। नेपालमा यो फल भित्रिएको बारे यकिन नभए तापनि सन् 1962 त्रिशुली बागवर्नी फार्म नुवाकोटको स्थापना पश्चात सन् 1979 अस्ट्रेलियाबाट ल्याई माउबोट बगैंचाको रूपमा कायम गरिएको छ। हाल त्रिशुली फार्म नै बिरूवा उत्पादनको मुख्य स्रोत केन्द्र हो। यसको आसपासको क्षेत्रहरू नुवाकोट, काभ्रे, सिन्धुली, पोखरा र यसको आसपासको क्षेत्रहरू नुवाकोट, काभ्रे, सिन्धुली र पोखरा यसका आसपासका क्षेत्रहरूमा खेती गर्ने कार्य विस्तार हुँदै गएको छ। कृषि अनुसन्धान केन्द्र पोखरा र कन्दमूल तरकारी विकास केन्द्र सिन्धुलीले पनि यस फलको बोट बिरूवाको उत्पादन तथा बिक्री एवं प्रचार प्रसार र अनुसन्धानमूलक कामहरू गरिरहेको छ। मेगेडेमिया नटका जातहरू र जातीय विशेषताहरू। मेगेडेमिया नटका तीनवटा प्रजातिहरू भए तापनि दुई प्रकारका प्रजातिहरू खाना योग्य रहेका छन्। ती हुन् मेगेडेमिया इन्टिग्रिफोलिया र मेगेडेमिया टेट्राफाइला। मेगेडेमिया नटका महत्वपूर्ण व्यावसायिक जातहरूमा केहू, काकी, इकिका, कियु, मकै, अनचोइस र हिन्दी आदि पर्दछन्। हावापानी र माटो। सामान्यतया उपोष्ण किसिमको हावापानी मेगेडेमिया नटको व्यावसायिक खेती गर्नमा उपयुक्त देखिन्छ। यसको बोट कडा अनि जरहरू राम्रोसँग फैलने भएकोले प्रतिकूल किसिमको हावापानी मौसम र माटोमा बज्दछ, तर राम्रो उत्पादन लिन सुहाउँदो खालको वातावरण चाहिन्छ। उपोष्ण किसिमको हावापानी भएको स्थानबाट उत्पत्ति भए पनि यो फल उष्ण क्षेत्रहरूमा पनि सफलताका साथ खेती गरिएको पाइएको छ। यो फलफूलको लागि औसत तापक्रम 25 डिग्री सेल्सियस र सामान्यतया गर्मी समयको तापक्रम 25 देखि 32 डिग्री सेल्सियस उपयुक्त हुन्छ। गर्मी 35 डिग्री सेल्सियस भन्दा बढ़ी भएमा पालुवा पलाउने र वृद्धि विकास हुने प्रक्रियामा प्रभाव पार्छ। छोटो समयको टुसारो सहे पनि लामो समयको टुसारो सहन सक्दैन। पहाड़ तथा उच्च पहाड़ जहाँ लामो तुसारो पर्दछ, हिउँको असर पर्छ, त्यस्तो ठाउँमा खेतीपाती गर्न उपयुक्त हुँदैन। वर्षात कम हुने ठाउँमा माटोमा चिस्यान आवश्यकता अनुसार दिन मिल्ने, पानी नजम्ने स्थान व्यावसायिक खेतीका लागि उपयुक्त देखिन्छ। वार्षिक सरदार वर्षा 1000 देखि 2000 मिलिलिटर मेगेडेमिया नटको लागि राम्रो हुन्छ। हावाहुरीले यसको हाँगाहरू भाँच्ने भएकोले बिरूवा लगाउनु अगावै चाँडो बढ़ने खालका बोटहरू बगैंचामा हावा छेक्ने गरी उत्तर पश्चिममा वायु निरोधक बिरूवाहरू लाइनमा रोप्नु पर्दछ। यो फलले असिना सहन सक्छ, यसैले असिनाग्रस्त ठाउँमा यो फल लगाउन उपयुक्त हुन्छ। यो फललाई बढ़ी गरम, चिम्टाइलो र क्षारीय माटोमा बाहेक सबै खालको माटोमा खेती गर्न सकिन्छ। माटोको गहिराई बढ़ी भएको, निकासको राम्रो सुविधा भएको, प्रांगरिक वस्तु बढ़ी भएको र पीएच घटी नभएको वा अम्लीय नभएको, सामान्यतया 5 देखि 6 पीएच भएको माटो मेगेडेमिया नटको व्यवसाय खेती गर्न उपयुक्त देखिन्छ। मेगेडेमिया नटको बगैंचाको स्थापना र व्यवस्थापन तीन तरिकाले गर्न सकिन्छन्। ती हुन् जमीनको लेआउट, तयारी खडाल खन्ने र बिरूवा रोप्ने। मेगेडेमिया नटको राम्रो व्यवस्थित बगैंचा बनाउन उपयुक्त हावापानी भएको स्थानमा जमीनको छनौट गरिसकेपछि उपयुक्त दूरीमा जमीन मिलाई लेआउट गरी बिरूवा रोप्ने ठाउँको यकिन गरी चिन्ह लगाउनु पर्दछ। सामान्यतया 5-5 मिटरको दूरीमा यसको बिरूवा रोप्नु उपयुक्त हुन्छ, तर ठूलो बोटहरू हुने बोट बिरूवामा 8-8 मिटरको दूरीमा काउचा बनाउन सकिन्छ। बिरूवा रोप्ना लेआउट अनुसार जमीनमा चिन्ह लगाइसकेको ठाउँमा केन्द्र पर्ने गरी 1 घनमिटर साइजको खडालमा बिरूवा रोप्नु भन्दा 1 देखि 1.5 महिना अगाडि खन्ने र 1 डोका 80 देखि 50 केजी पाकेको कम्पोस्ट मल र माटोको मिश्रणले पूरी चिन्ह लगाउनु पर्छ। तयारी गरी पुरिएको खडालमा बिरूवा केन्द्रमा पर्ने गरी स्वस्थ बिरूवाहरू जेठ असारमा रोप्नुपर्छ। बिरूवाको वरपर जमीनको सतहबाट 1 देखि 2 फिट उठेको हुनुपर्छ। वरपर खर परालको छापो दिनुको साथै बोटलाई ठाडो राख्न लट्ठी वा बाँस गाडेर नहल्लिने गरी बाँध्नुपर्छ र सिंचाई दिनुपर्छ। तालिम तथा काटछाट। सामान्यतया मेगेडेमिया नटमा अगुवा केन्द्र प्रणालीमा तालिम दिइन्छ। मूल हाँगालाई निरन्तर वृद्धि हुन दिई तालिम गराइन्छ। काटछाटले बोट बिरूवाको वृद्धि र

फल लाग्ने समयलाई ढिलो गराउने भएकोले शुरूका वर्षहरूमा निकै कम मात्रामा काटछाट गर्नुपर्छ। केही शाखा हाँगाहरू, जोडिएका हाँगाहरू, मरेका हाँगाहरू र हाँगा भाँचिनबाट जोगाउन हल्का काटछाट गर्नुपर्छ। यदि बिरूवाले कुनै पनि शाखा हाँगाहरू ननिकालेमा बोटको 80 सेन्टिमिटर माथिबाट टुप्पो काटेर हटाइन्छ, हाँगाहरू बढ्न दिनुपर्छ। केही शाखा हाँगाहरू, जोडिएका हाँगाहरू, मरेका हाँगाहरू, एउटा आखालामा दुई भन्दा बढ़ी भएका हाँगाहरू काण्डसँगै जोडिने गरी काटेर हटाउनुपर्छ। रोग र किराहरूबाट ग्रसित काण्डको निकै तल आएका हाँगाहरू, नयाँ पलाएका सकरहरू, भाँचिएका हाँगाहरू काटछाट गरेर हटाउनुपर्छ। काटछाट गर्ने उपयुक्त महिना पुसदेखि माघ महिना हो। सिंचाई, झारपात नियन्त्रण, अन्तरबाली र मलखाद व्यवस्थापन। सिंचाई, पानीको कमी हुँदा नटको बोटको वृद्धि, फल लाग्ने, फल बोटमा रहने र फलको वृद्धि र नटको गुणस्तर असर गर्दछ। जहाँ वर्षा ज्यादै कम हुन्छ, माटोमा चिस्यान कायम रहिरहन सक्दैन, त्यस्ता स्थानमा सिंचाईको जरूरत पर्दछ। बोट बिरूवा विशेष गरी फूल फुल्ने, फल लाग्ने र फलको विकास हुने बेलामा माटोमा चिस्यान कम भएमा उत्पादनमा नकारात्मक प्रभाव पार्छ। त्यसैले बिरूवाको फूल फुलेर फल सेटिङ हुने बेलादेखि फल लाग्ने बेलासम्मको समय 12 देखि 16 हप्तासम्मको समयमा पानी नदी नहुने भएकोले थोपा सिंचाई वा अन्य कुनै किसिमबाट सिंचाई व्यवस्थापन गर्नुपर्दछ। सामान्यतया बोट बिरूवाको वृद्धि विकास र उत्पादनमा सहयोग पुर्याउन बगैंचामा हिउँदमा हरेक 21 दिनको अन्तरमा सिंचाईको व्यवस्थापन गर्नुपर्छ। वर्षायाममा वर्षको पानी हेरी हप्ताको 2 पटक सिंचाई दिनुपर्दछ। झारपात नियन्त्रण, लेआउट अनुसार बिरूवाहरू दूरीमा मिलाएर रोपिएको बगैंचामा झारपात नियमित हिसाबले नियन्त्रण गर्न सकिन्छ। बिरूवा रोप्ने समयमा वा हिउँदको समयमा मल दिने वा गोडमेल गर्ने समयमा बोट वरिपरि चक्क बनाई छापोको प्रयोग भइरहेमा कम झारपात आउने गर्छन्। यस्ता झारपातहरूलाई वर्षाको 3 पटक वा आवश्यकता अनुसार उखेलेर हटाउनुपर्छ। झारपात निकै बढ़ी भएमा भित्री बगैंचामा माओर वा झारपात नाशक विषादी समेत प्रयोग गर्न सकिन्छ। बगैंचाभित्र अन्तरबाली भएमा बालीले वा बालीमा आएको झारपातले वा जमीनमा गरिने क्रियाकलापले फलफूलमा कुनै पनि प्रतिकूल प्रभाव पार्नु हुँदैन। अन्तरबाली, मेगेडेमिया नटका ससाना बोट बिरूवाहरू भएको समयमा फलफूलबाट उत्पादन प्राप्त गर्नु अगाडि वा मुख्य बालीमा कुनै असर नपर्ने गरी लिने बालीलाई अन्तरबाली भनिन्छ। यसबाट थप आमदानी लिन सकिन्छ। अन्तरबाली स्थायी रूपमा रोपिएका मेगेडेमिया नटको बीचमा मात्रै लिनुपर्छ। फलफूलका बोट बिरूवाबाट 3 मिटर पर मात्र अन्तरबाली लिन सकिन्छ। यो दूरी फलफूलको बोट बिरूवा उमेर बढ़दै गएपछि बढ़ाउँदै जानुपर्छ। मुख्य बालीलाई नराम्रो प्रभाव पार्नु हुँदैन। विभिन्न तरकारीहरू जस्तै कोसे तरकारी र छोटो अवधिमा तयार हुने फलफूलहरू जस्तै केरा, मेवा, भुई कटहर, स्ट्रबेरी आदि लिन सकिन्छ। बोट बिरूवाको उत्पादन, बिउ नै नेपालमा यसको बोट बिरूवा उत्पादन गर्ने प्रमुख तरिका हो। पाकेको भर्खरै टिपेको परिपक्व नटलाई बिरूवा उत्पादन गर्न प्रयोग गरिन्छ। ढिलो गरी रोपेमा रोप्नु अघि पानीमा 4 दिनसम्म भिजाउनु पर्छ। बिउहरू नर्सरी ब्याडमा 10 सेन्टिमिटर फरकका लाइनहरूमा 5 सेन्टिमिटर फरकमा मिलाएर भाद्रदेखि अश्विन महिनामा रोपिन्छ। बिउ रोपेको सामान्यतया 2 देखि 4 महिनाभित्रमा उम्रन्छन्। उम्रेर 1 वर्ष उमेर पुगेर बिरूवाहरू 20 सेन्टिमिटरदेखि 10 सेन्टिमिटर साइजका पोली ब्यागमा कम्पोस्ट र माटोको मिक्सरमा राखेर ब्याडमा सार्ने काम गरिन्छ। यस्ता बिरूवालाई छाया दिने सेट हाउसमा राखेर 12 महिनासम्म हुर्काइन्छ र हुर्किसकेपछि मुख्य जमीनमा रोप्ने वा बेचबिखन गर्ने गरिन्छ। मेगेडेमिया नटको इनार्सिङ विधिबाट पनि बोट बिरूवाहरू उत्पादन गर्न सकिन्छ। मेगेडेमिया टेट्राफाइला प्रजातिका रूट स्टकहरू उत्पादन गरेर इनार्सिङ गरिन्छ र मेगेडेमिया इन्टिग्रेफोलिया प्रजातिको बढ़दो रूपमा प्रयोग गर्ने क्रम कायमै भएको देखिन्छ। मेगेडेमिया नटको इनार्सिङ गर्ने उपयुक्त समय असारदेखि श्रावण महिना हो। यस तरिकाबाट बिरूवा उत्पादन गर्दा 80 देखि 85% सफलता प्राप्त गर्न सकिन्छ। फूल फुल्ने र फल लाग्ने प्रक्रिया,
फूल फूल्ने कोपिला 50 देखि 96 दिनसम्म सुसुप्त अवस्थामा रहिरहन्छ र तापक्रम पुगेपछि मात्र फूल देख्दछ। नेपालमा मेकेडेमिया नटमा माघ फागुन महिना फूल लाग्दछ। फूल लामो पेण्डलस रेसिम्समा निस्कन्छन्। यो केही मात्रामा सेल्फ इनकम्प्याटेबल देखिन्छ, तसर्थ फूलमा बढ़ी परागसेचन गराई फल फलाउन मौरीको घारहरू मेकेडेमिया नटको बगैँचामा राख्नुपर्दछ। फूलको टिपाई उत्पादन र भण्डारण। बिउबाट प्रसारण गरिएको बिरूवाले 5 वर्षपछि फल उत्पादन दिन शुरू गर्दछ, तर वानस्पतिक प्रजननबाट निकालिएका बिरूवाहरूबाट 3 वर्षपछि नै फल दिन थाल्दछन्। फूल फुलेको 215 दिनपछि नटहरू बोटमा परिपक्व भई बोटमुनि झर्न थाल्दछन्। सामान्यतया असोज महिनामा फलहरू बोटमा पाकी बोक्रा फुटेर आफै खस्न थाल्दछन्। यो अवस्था आएपछि फलहरू टिप्नको लागि तयार भएको मानिन्छ। फल सामान्यतया शरद ऋतुदेखि हिउँदको शुरूमा टिप्न लायक हुन्छ। यो मौसम र जातमाथि निर्भर गर्दछ। पाकेको फलहरू हल्लाएर वा लट्ठीले हानेर टिप्न सकिन्छ। फल टिप्नु अगाडि बोटमुनि झारपातहरू काटेर राम्रोसँग सरसफाई गरिन्छ र झरेका झारिएका फलहरू संकलन गरेर एकै ठाउँमा राख्नुपर्दछ। काँचो फल झार्नु हुँदैन, अन्यथा गुणस्तर राम्रो हुँदैन। मेकेडेमिया नटको उत्पादन। फलको उत्पादन जात, हावापानी र व्यवस्थापनमा निर्भर गर्छ। सामान्यतया सरदर प्रति बोटबाट 32 देखि 35 केजी फलको उत्पादन प्राप्त गर्न सकिन्छ। प्रति हेक्टर जमीनमा 100 बोटबाट 3.2 मेट्रिक टनदेखि 3.20 टनसम्म राम्रो व्यवस्थापन भएको बगैँचाबाट उत्पादन लिन सकिन्छ। आज हामीले कार्यक्रम कृषिका कुरामा उष्ण प्रदेशीय फलफूल खेती अन्तर्गत मेकेडेमिया नटको बारेमा तपाईंलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरैभन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषिका कुरा प्रत्येक साता मंगलबार बिहान 7:30 बजे र पुनः प्रसारण बेलुका 8 बजे सामुदायिक रेडियो वर्षाङ्गी 95 मेगाहर्जमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईको सुझाव, सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौं। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी विदा माग्छु। रेडियो मर्सङ्गी सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: माया त नसोचे लगाइयो अब यो निर्णय चाहिँ सोचेर गर्दैछु
2: म पनि यो बन्धनमा बस्न चाहन्न जहाँ मेरो मायाको सम्मान र कदर नै छैन

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि आए।
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: समिति चौधा क्या मैं बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मुई खाता भी खाई हम रो
9: खाई खाई बहु कोई लोटरी भर दिल
10: आई समझो लोटरी पर दी छाता ही गुदी
9: भर दी आ भर दी लोटरी खाली पर दिन बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खाई बिसा खाई मई विश्वास आलन फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबई बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
11: सतर्क
12: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
13: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
14: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
15: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5220209।

0: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
1: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
0: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
1: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
0: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
1: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
0: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
1: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98426010320 र 98118415091।
0: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
2: हेलो, मर्सेङ एफएम 95 मेगाहर्ज।
3: क्रिस्टल क्रिएशन।

0: सुन भनेको विश्वास हो। विश्वासको अर्को नाम गणपति ज्वेलरी।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
1: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
0: यसलाई शोख नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
1: ए हो र?
0: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
1: बाप्रे, यति धेरै जोखिम?
0: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
2: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: समृद्ध आधुनिक खरावारा मर्सङ्गी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू:
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय खेती प्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्यसँगै रमाइलो पर्यटकीय अनुभव।

0: घर परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
1: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो
0: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रंजित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्सङ्गी गाउँपालिका 4 जगत लम्छुङ,
1: प्रवर्तक मर्सङ्गी गाउँपालिका भुलबुले लम्छुङ,
0: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
1: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2000

नेपाल प्रहरीको नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा दरखास्त दिने उम्मेद्वारहरूले नेपाल प्रहरीको ओआरएमएस मार्फत अनलाइन दरखास्त दिनुपर्नेछ। नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को करियर भित्र अनलाइन एप्लिकेशन वा careers.nepalpolice.gov.np बाट पनि अनलाइन दरखास्त फारम भर्न सकिनेछ। प्राविधिक प्रहरी जवान पदको हकमा उम्मेद्वार स्वयं उपस्थित भई दरखास्त दिनुपर्नेछ। थप जानकारीका लागि प्रहरीको आधिकारिक वेबसाइट तथा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोला। डिभिजन वन कार्यालय लमजुङको अनुरोध। वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी

0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
2: दिदी, अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

0: छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098260।
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
0: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन

यज्ञ जे गरे पनि बैखातामा लेख्दछौ ज्ञानीहरूमा तिमिएक छौ अज्ञानीमा अनेक छौ पाल्ने भोग्ने भोगाउने हर्ने भर्ने प्रभु नै छौ नरैन।

दुर्गुणलाई छाडदियो भने तबै देवी खुसी हुन्छिन्, मंसा र त्याग्दियो भने कर्मलाई शुद्ध नै पारी सधैँ मनै गर निर्मल, कसैलाई दुःख नदिनु यही पूजा सधैँ गर, दया कृपा क्षमा करुणा शान्ति सरल शीलता, यही भक्तको कर्तव्य सर्वभूते हितेरता, यही रीति देवीको महान पूजा गरी देऊ हृदय।